0: त्यहाँ नासु हुन्छ, पैप हुन्छ, त्यहाँ मुलिज हुन्छ, त्यहाँ विभिन्न क्यारेक्टरहरू हुन्छन्, उहाँहरूको उसमा चाहिँ यो संरचना चल्छ। त त्यसको कुनै आफ्नै किसिमको कस्टमरी ल छ, यो संविधान ऐन कानुन भन्दा फरक तरिकाको आफ्नै किसिमको स्वायत्त ल छ, त्यो ल अनुसार उहाँहरू चल्नुहुन्छ, परम्परागत कानुन अनुसार चल्छ। त्यो कुन कुन चाड कतिखेर मान्ने, त्यो चाडको नेतृत्व कसले गर्ने, कहिले मिटिङ बस्ने, के सामग्री त्यहाँ चाहिँ कसले ल्याउने भन्ने कुरा निर्धारण चाहिँ त्यो ठाउँबाट हुन्छ। त्यसले गर्दाखेरि प्रथाजनिक संस्थाले सिफारिस गरेको पनि एउटा चाहिँ राख्नुपर्छ होला भन्ने यहाँहरूलाई मैले आग्रह गरे। अहिले जति पनि विकासका संरचनाहरू गएका छन् नि, सबै तपाईँको त्यो आदिवासीहरूको जुन त्यो अमूर्त सांस्कृतिक सम्पदाको जुन चाहिँ तपाईँको अभ्यास हुने स्थलहरू थियो, त्यो स्थल चाहिँ तपाईँको नामेड भएको छ।
1: अब चाहिँ त्यसलाई चाहिँ प्राथमिकता दिएर विकास निर्माणको काम गर्नुपर्छ भने
0: यसलाई संरक्षण गर्ने चाहिँ भन्यो, तर अर्को कानूनले काटिदिन्छ, जस्तो तपाईँको अरू अरू यो विकासी संरचना कानूनले यसलाई काटिदिन्छ, यसलाई कसरी स्ट्रङ बनाउन सकिन्छ भन्ने कुरा राख्यो। धन्यवाद।
1: हस्, धेरै धन्यवाद छ। अब मान्यजीवहरूतर्फ प्रवेश गर्ने क्रममा कानून न्याय तथा मानव अधिकार समितिमा सदस्य रहनुभएको मान्य निनु कुमारी कर्णज्यू, मधेस आफैमा एक प्रकारको आफैमा अभौतिक सांस्कृतिक सम्पदाहरूको एउटा ठूलो भण्डार हो, त्यो विषय पनि अलिकति समेट्ने गरी र सांसदको रूपमा यहाँले भूमिका निर्वाह गर्दै गर्दाखेरि अब कसरी सहयोग गर्नुहुन्छ त्यो पनि म छोटकरीमा राख्न अनुरोध गर्दछु।
2: अस्ति हामीले संशोधन पनि हालेका थियौं होइन, यो मिथिला मधेसको कुनै पनि संस्कृतिको संरक्षण सम्बन्धी केही कुरा पनि यो ऐनमा आएन। अब म कानून समितिमा छु, कानून समितिमा हाम्रो समितिमा यो ऐन आइसकेपछि म आफ्नो मधेस लगायत अन्य पनि समुदायहरूको संस्कृति संरक्षण गर्नको निम्ति मबाट राख्नुपर्ने कुराहरू मैले गर्नुपर्ने सम्पूर्ण प्रयासहरू म गर्छु।
1: तपाईँ आफै समितिमा नभए पनि अहिलेकै अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सभापति जुन यहाँ हुनुहुन्छ, अरू मानिस सदस्यहरू पनि हुनुहुन्छ, अरू बेलामा पनि त्यो सहकार्य र समन्वय गर्नको लागि त कसैले छेक्दैन होला।
2: छेक्दैन, यसको निम्ति कोसिस गर्नेछु। तर पनि के हुन्छ भने यो देशमा अहिले पनि जातीय विभेद छ, सामुदायिक विभेद छ, त्यो विभेदबाट त मधेस पीडितै छ नि। त्यो पीडितलाई सबैभन्दा पहिला त विभेद हटाउनु पर्ने अवस्था छ, मानसिक रूपले, सामाजिक रूपले, सामुदायिक रूपले। त्यो विभेद हटाइसकेपछि मात्रै मैले कुनै नियम ऐन कानूनहरू बनाउन म पनि प्रयास गर्छु र म सफल हुन्छु जस्तो लाग्छ मलाई।
1: धेरै धन्यवाद छ मान्य विचारको लागि र यो प्रतिबद्धताको लागि पनि। मान्य सृजना श्रेष्ठले आफ्नो कुरा राखेर अर्को महत्वपूर्ण कामको लागि पनि जान पाए हुन्थ्यो भनेर अनुरोध गर्नुभएको छ। म मान्यज्यूलाई छोटकरीमा आफ्नो विचार राख्नको लागि अनुरोध गर्दछु।
3: हामीले चाहिँ यसलाई इकोनोमिक ब्याकग्राउन्डतिर चाहिँ लैजान कसरी सकिन्छ भन्ने कुरामा हामीले अलिकति छलफल गरेर त्यसमा काम गर्न सक्यो भने अझ हाम्रो देशलाई चाहिँ आर्थिक विकासमा चाहिँ सहयोग हुन्छ जस्तो मलाई लाग्छ। र यो भन्दै गर्दाखेरि यो अमूर्त सांस्कृतिक सम्पदाको संरक्षण मात्र गरेर चाहिँ हुँदैन, नयाँ पुस्ताहरूमा चाहिँ पुस्तान्तरणको लागि चाहिँ डिजिटलाइज गरेर इनोभेसनको थ्रुहरूबाट चाहिँ हामीले यसलाई सस्टेनेबल इन्टरप्रेनरसिपसँग जोडेर युवाहरूलाई चाहिँ रोजगारीको सृजनामा पनि हामीले ध्यान दिन सक्यौँ भनेदेखि सफलताको श्रेय जान्छ जस्तो लाग्छ मलाई। सम्पदा भनेका छौँ यसलाई चाहिँ हामीले आर्थिक पाटोसँग मात्र जोडेर यसलाई चाहिँ आधुनिकीकरण गर्ने कुराहरू लग्दाखेरि चाहिँ नराम्रो कन्सेप्ट पनि जान सक्छ। जुन एउटा कम्युनिटीलाई चाहिँ फर्स्ट भनेको छु भने कम्युनिटीलाई चाहिँ पूरा 100% अधिकार दिएर यसमा चाहिँ हामीले राज्यको तर्फबाट चाहिँ एउटा सहजकर्ताको भूमिका निभाएको खण्डमा चाहिँ यसले राम्रोसँग लैजान सक्छ जस्तो लाग्छ मलाई। समुदायको ज्ञान र सिपबाट आएको आर्थिक जुन लाभहरू हुन्छ, हामीले आएका इन्कमहरूलाई चाहिँ सोही समुदायमा नै फर्काउने चाहिँ एउटा सुनिश्चितता चाहिँ हुन जरुरी छ, जसको कारणले गर्दाखेरि चाहिँ हामीले राज्यको थ्रुबाट बजेटहरू त आउँछ यसलाई प्रबन्धन गर्नको लागि भने हामीले हरेक वर्ष राज्यकै मुख ताक्नु चाहिँ पर्दैन। जुन समुदायबाट जेनेरेट भएको इन्कम छ त्यो इन्कमलाई चाहिँ समुदायमै फर्काउने किसिमको हामीले सुनिश्चितता निर्धारण गर्न सकेको खण्डमा चाहिँ हामीले यसलाई चाहिँ प्रबन्धन गर्ने कुराहरूमा एकदमै राम्रोसँग लान सक्छौँ जस्तो लाग्छ मलाई।
1: उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति यहाँको
3: हजुर,
1: यहाँ अघिदेखि शुरूआतदेखि हुनुहुन्छ र सुन्नुभयो, समिति मार्फत चाहिँ यहाँको यो जति पनि प्रस्तुति र विचार आइसकेपछि केही प्रतिबद्धता छ कि म यो आफ्नो समितिबाट चाहिँ यस्तो यस्तो खालको काममा चाहिँ सहयोग गर्न सक्छु यसलाई अझ समृद्ध बनाउन?
3: एकदमै साना तथा घरेलु उद्योगसँग जोडेर चाहिँ एकदमै राम्रोसँग प्रवर्तन गर्न सक्छौँ। यसको लागि थोरै हामीले कामहरू पनि भइरहेको छ र यसलाई चाहिँ भोलिको दिनमा एउटा भनिहाल्यो अघि समुदायलाई चाहिँ हरेक समुदायको छुट्टै किसिमको एउटा पहिचान हुन्छ, जात जाति हुन्छ, आदिवासी जनजातिहरू भन्दैमा अब डिफ्रेन्ट कल्चर छ त्यसभित्र पनि, यो सबै कुरालाई चाहिँ हामीले यो साना तथा घरेलु उद्योगसँग जोडेर कुनै एउटा ब्रान्ड अथवा पेटेन्ट निकालेर चाहिँ त्यसलाई इन्टरनेसनल्ली हामीले चाहिँ सेल्स गर्न सक्यौँ भने, यसलाई प्रमोट गर्न सक्यौँ भनेदेखि अभियसली हाम्रो नेपालको आर्थिक पाटोमा चाहिँ धेरै मद्दत पुग्छ जस्तो मलाई लाग्छ। धन्यवाद,
1: धेरै धन्यवाद सम्मानीज्यू यो विचारको लागि र प्रतिबद्धताको लागि पनि धेरै धन्यवाद यहाँलाई। अब यसलाई खुला गरौँ, कृपया हात उठाइदिनु भयो भने छोटकरीमा धन्यवाद छ, पछाडि उहाँले हात उठाउनु भएको छ, कृपया माइक उपलब्ध गराइदिनु हुनुको लागि म अनुरोध गर्दछु। हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सदस्य मान्य गणेश बहादुर विकासजी हुनुहुन्छ, कृपया अब यहाँले जति सुन्नुभयो त्यो सुनेको कुरालाई चाहिँ अब यहाँले समिति मार्फत विभिन्न 17 संशोधन यो विधेयकको विषयमा परिसकेको छ, केही छ विचार अथवा प्रतिबद्धता छ भने छोकेरीमा राख्नु म अनुरोध गर्दछु।
4: धन्यवाद सर। जुन संरचना बनाउने कुरा छ एकदम महत्वपूर्ण छ यो, होइन, किनभने त्यसले मोनिटरिङ गर्नेदेखि लिएर त्यसको नेतृत्व गर्नुपर्ने त्यसको सम्बन्धित क्षेत्रको ज्ञानको मान्छे चाहिँ हुनुपर्छ भन्ने कुरा महत्वपूर्ण छ। समुदायका चाहिँ प्रतिनिधित्व कुरा त्यसको परिभाषाको कुरालाई अलि चाहिँ प्रष्ट पार्नुपर्छ भन्ने छ। यो समुदायको चाहिँ नि हामी चाहिँ बन्ने संरचनाहरू, हामी सांसदहरू त हुलाकी जस्ता, हुलाकीले चिठी खोल्न पाउँदैन नि, चिठी त त्यही समुदायले खोल्छ जसले लेख्या हो अथवा जसले जाप पठाउनु पर्ने हो। बेनिफिट सेयरिङको कुरालाई त सम्बन्धित समुदायको चाहिने उसमा चाहिँ जाने गरिकन आउनुपर्छ। अब टेक्नोलोजीसँग त जोड्नै पर्छ, वास्तवमा चाहिँ अहिले यो टेक्नोलोजीसँग जोड्ने कुरालाई हो भने अर्को यो कोष बनाउने कुरा एकदम महत्वपूर्ण छ। र अन्तिममा अस्ति पनि आएको थियो यो दण्ड जरिमानाको कुरालाई चाहिने, किनभने यो खालि जाने यो यो एक किसिमको अभौतिक कुरा छ, त्यस कारणले गर्दाखेरि कसले कहाँ के अन्याय गर्छ भन्दा पनि एउटा समुदायले अर्को समुदायमाथि अथवा चाहिने सरकारले नै होइन, सरकारको कुनै चाहिने अब कहिलेकाहीँ कस्तै कुनै मन्त्रीजीहरूले कुनै सांसदहरूले केही बोल्यो भने त्यो समुदायप्रति लक्षित भएर बोल्यो भने त्यो एकदम ठुलो समस्या हुन्छ नि त, होइन। त्यस्तै यो कामहरू गर्दाखेरि कहिलेकाहीँ त्यो समुदायमाथि चाहिँ कहिलेकाहीँ हिंसा हुने खालका चाहिँ कुराहरू हुन सक्छन्, त्यसले गर्दाखेरि दण्ड जरिवानाको कुरालाई पनि कतै न कतै चाहिँ राख्नुपर्ने जस्तो देख्छु। अब हामी हाम्रो समितिमा छलफल गर्छौँ।
1: जस्तो आज जति पनि विचार प्रश्नहरू आएको छ अथवा चिन्ता चासोहरू जनाइएको छ नि, ती कुराहरू समितिन्छन् कि समितिँदैनन्, सम्बोधन हुन्छ कि हुँदैन भनेर उहाँहरूको बढी चिन्ता छ।
4: हामीले समितिमाको बैठकमा हामीले नै के भनेका थियौँ त भन्दाखेरि यो सिधै दफावार छलफलमा जानुभन्दा पहिला विज्ञहरूसँग छलफल गरौँ, विज्ञहरूका सुझावहरू लिउँ, सरोकारवालाका सुझाव लिउँ, त्यसपछि मात्र हामी निर्णयमा पुगौँ भनेर विशेष सभापतिज्यूले चाहिँ त्यो कुरालाई हृदयङ्गम गरेर हामी यो छलफलको प्रक्रियामा आएका छौँ, होइन।
1: यहाँको प्रतिबद्धता चाहिँ के हो मानिस,
4: प्रतिबद्धता हामी चाहिँ जे सुझाव आएका छन् त्यो सुझावलाई चाहिँ एकदम त्यो कानूनभित्र जहाँ राख्न सकिने कुरा छ। अब कहिलेकाहीँ अब हाम्रै बीचमा मत विभाजन पनि हुन सक्ने सम्भावना पनि देख्छु म, होइन, त्यसमा पनि जो आफ्ना तर्फबाट चाहिँ यसलाई चाहिँ आएका सुझावहरूलाई चाहिँ बढीभन्दा बढी राख्नका लागि अब समितिको सदस्यको हैसियतले म चाहिँ प्रतिबद्ध छु।
1: धेरै धन्यवाद छ। अब हामीसँग अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको सदस्य माननीय अनुष्का श्रेष्ठजी हुनुहुन्छ, र जति चिन्ता केही प्रश्नहरू पनि छ जसको जवाब दिइहालौँ जस्तो पनि यहाँलाई लाग्न सक्छ, छोटकरीमा आफ्नो विचार राख्नको लागि म अनुरोध गर्दछु यहाँलाई।
3: एक दुईवटा कुरा यति रिपिट हुनु भनेको त के पनि राम्रो हो भने सबैजना सेम पेजमा एउटै एडभाइस रिपिट पनि भइरहेको छ, जस्तो उत्तराधिकारी प्रशिक्षण एकदमै, यो आर्थिक टिप्पणीमा पनि यो कोषको चाहिँ हामीले पहिल्यै राखेका थियौँ, जस्तो यो विधेयक बनाउँदै गर्दाखेरि हामी लकी के पनि भयौँ भने यो विधेयक बनाउनु हुने कर्मचारी साथी चाहिँ अहिलेसम्म पनि उहाँ नै हुनुहुँदो रहेछ 1.5 वर्षमा, यो युजुअली रेयर हुन्छ, फेरि बनाउनु भएको कसले हुन्छ, होइन, आउँदा आउँदै त कति महिनामा टिम पनि चेन्ज भइसक्यो भने चाहिँ इन्स्टिट्युसनल मेमोरी छैन। एटलिस्ट हामी यसमा के लकी भयो भने उहाँले के निवेदन गर्नुभयो भने आर्थिक टिप्पणीको कुरा पहिला पनि गरेको थियो कोषमा, अर्थ मन्त्रालयबाट यो यो रिस्पोन्स आयो थियो त्यही भएर हामीले कोषमा हालेको, त्यो रिस्पोन्स आइसकेपछि अब हामीले आर्थिक पार्ट त डेफिनेटली चाहिन्छ, तर त्यो आर्थिक पार्टलाई अप्सन एलाई अर्थ मन्त्रालयले रिजेक्ट अथवा सरी भनिसक्नु भयो भने अब हामी अप्सन बीतर्फ जान्छौँ त, फेरि 1.5 वर्षपछि हामी अप्सन ए नै लगेर त जाँदैनौँ। सो यो कुराहरूमा चाहिँ हाम्रो एकदमै नै सेम पेज छ। यो हराउँदै गइरहेको चिज प्रवर्धन गर्ने बिजनेसलाई केही इन्सेन्टिभाइज गर्ने हो कि, एन्डेन्जर्ड प्र्याक्टिसनर्सलाई केही चिज प्रिजर्भ गर्ने हो कि, तर त्यो इकोनोमिक साइकलबाट नै चल्छ, नत्र राज्यको कोषको अवस्था पनि त हामीले देखेको छौँ। र रिस्पोन्सिबल एन्टिटी कुन, संस्कृति विभाग छ, त्यसको करेन्ट सबै यो इन्स्टिट्युसनल अलाइनमेन्ट र रिभिजन चाहिँ एकदमै एग्री गर्नुपर्छ भनेर, डिजिटल आर्काइभ्सको त मैले कुरा गरि नै हालेँ, समितिले अन्त्यमा गएर बनाउने प्रतिवेदन जसरी राष्ट्रिय सभाबाट आएको छ त्यो प्रतिवेदनलाई फेरि एक्जेक्युटिभले नै ओनरसिप लिनुहुने भनेर त्यहाँ एउटा कन्भिन्स हुनु पर्यो, होइन, उहाँ त्यसपछि लगेर पास हुने। सो सायद हामीले यो होल लेजिस्लेटिभ प्रोसेस नै जुन चलन चल्ती हुँदै आइरहेको छ त्यसमा दुईटा के कुराहरू इम्प्रुभ गर्नुपर्ने भनेको चाहिँ इन्स्टिट्युसनल मेमोरी बनाउने र प्लेस अफ ओरिजिन अफ ल चाहिँ कमिटी इज द प्लेस अफ ओरिजिन अफ ल भयो भनेदेखि चाहिँ त्यो चाहिँ एउटा बेटर लेजिस्लेटिभ प्रोसेस हुन्छ र त्यसको लागि पहल चाहिँ गरिरहन्छौ भनेर चाहिँ मैले प्रतिबद्धता जनाउन चाहे। हस् धन्यवाद।
1: धेरै धन्यवाद मानिसु। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक अहिले प्रक्रियामै छ, छलफलको प्रक्रियामा। यहाँ जति जे जति कुराहरू सभापतिजीले सुन्नुभयो, यहाँ मनमा लागेको कुरा अथवा यहाँ जति चिन्ता चासो व्यक्त गरिएको छ त्यो चिन्ता सम्बोधन गर्ने बारेमा यहाँको कुनै विचार अथवा प्रतिबद्धतै छ भने पनि त्यो पनि राखिदिनु हुनुको लागि म अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति सभापति माननीय सुम्निमा उदासीलाई अनुरोध गर्दछु।
5: आजको भौतिक संस्कृति सम्पदा विधेयक सम्बन्धी छलफलमा मलाई आमन्त्रण गर्नुभएकोमा धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। राज्यको जिम्मेवारी संस्कृति सम्पदाको सूची बनाउनु मात्र होइन, सक्रिय रूपमा संरक्षण गर्नु हो। यो विधेयकको सैद्धान्तिक छलफल र एक्सपर्ट कन्सल्टेशनमै धेरै महत्वपूर्ण कुराहरू आएको छन्। संस्कृतिलाई आर्थिक रूपमा जोड्ने कुराहरू पनि अस्ति धेरैचोटि कमिटीमा आइसकेको छ, मन्त्रालयको रिप्रेजेन्टेटिभ्सहरूले भनिसकेको भएकै त्यो चाहिँ अलिक कम्प्लिकेटेड हुनसक्छ, तर कसरी के गर्न सकिन्छ त्यो चाहिँ हेर्न सकिन्छ होला। नम्बर तीन, समुदायको सहभागिता प्रभावकारी रूपमा बनाउने सन्दर्भमा how do we include more of the communities nahi ho main so how do we include more of them ekikrit suchi ko bare pani chalchal bhako thyo ki yo agi pani kura aayo doropan na hos yo ta unified messages ra yo bidhay ko naam ko pani dherai choti kura aisa sa committee ma ani asi mantralaya ko रिप्रेजेन्टेटिभ्सहरूले पनि भन्नुभयो कि यो अनुष्का मानेजूले पनि भनेको यो 5-6 महिना लगाएर नै यो छलफल भएर यहाँसम्म आइसकेको कुरा हो। यसको फेरि छलफल गरे तापनि लास्टमा गर्नु भन्ने कुरा मन्त्रालयको सजेसन थियो हामीलाई। सो हामी यस्तै विषयमा अझै गहन छलफल गर्नेछौ। युनेस्को कन्भेन्सनले देखाएको एउटा फ्रेमवर्कमा हाम्रो देशमा मिल्ने रूपमा इम्प्रुभमेन्ट गर्दै अगाडि बढ्ने प्रयास गर्ने नै छौ। हाम्रो ड्राफ्टमै पनि लिभिङ कल्चर हेरिटेज, रिभाइभल अफ एक्सटेन्ट ओर इन्डेन्जर्ड हेरिटेज जस्ता कन्सेप्टहरू छन् जुन हाम्रा मौलिक अवधारणाहरू हुन् कन्भेन्सन भन्दा बाहिरका। यहाँहरूको सुझावलाई पनि मनन गर्ने नै छौ र उपयुक्त रूपमा प्रभावकारी ऐन बनाउनेछौ। यति भन्दै म यहाँहरूलाई धेरै धेरै धन्यवाद भन्दै बिदा पनि माग्नेछु। धन्यवाद।
6: सरकारवाला बीचको सम्वाद छलफलपछि अब भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकको समीक्षाको बेला भएको छ। यो विधेयकमा गरिएको व्यवस्था र थप सुधारको आवश्यकताका बारेमा चर्चा गर्दै हुनुहुन्छ अभौतिक सांस्कृतिक सम्पदा विज्ञ भीम नेपाल।
7: विधेयकका प्रोभिजनहरूलाई हेर्दाखेरि यो चाहिँ नेपालको सन्दर्भमा पहिलो कानून हुनेछ। यो आइसिएस संरक्षणका सबै कुराहरू समेट्न नसके तापनि धेरै विषयहरू यो विधेयकमा उठान भएका छन्। सर्वप्रथम आइसिएसलाई कानूनी रूपमा नेपालको सन्दर्भमा परिभाषित गर्ने प्रयास गरेको छ यो विधेयकले। आइसिएसको राष्ट्रिय सूची तयार गर्ने प्रावधान यसमा समावेश गरिएको छ। समुदायलाई केही मात्रामा भए पनि अधिकार दिने प्रावधान यस विधेयकमा राखिएको छ। अर्को महत्वपूर्ण कुरो चाहिँ राज्यले देशभित्रका इन्टान्जिबल कल्चरल हेरिटेजलाई संरक्षण गर्ने प्रतिबद्धता कानूनी रूपमा जाहेर गरेको छ। लिभिङ ह्युमेन ट्रेजर भनेर अन्यत्रतिर कोरिया जापानमा चाहिँ यो प्रावधान थियो, तर नेपालको सन्दर्भमा पनि सजीव मानव सम्पदा घोषणा गर्ने प्रावधान यसमा राखिएको छ। यी यसका महत्वपूर्ण पाटाहरू हुन्। तीन महलेकै हुबहु कपी गरेर यहाँ राखेको छु। विधेयकको दफा दुईको खण्ड क 11 लोपोन्मुख तथा हाल अभ्यासमा नरहेका भन्ने शब्दको ठाउँमा त्यो लोपोन्मुख चाहिँ उतापट्टि नमिलेको हुनाले लोपोन्मुख हटाएर हाल अभ्यासमा नरहेका तर कुनै अभ्यासकर्ताको स्मरणमा रहेका अभिलेखीकरण गरी संरक्षण गर्न सकिने सांस्कृतिक अभिव्यक्ति कला अभ्यास एवं कार्यान्वयन तथा अभ्यास गर्ने स्थलहरू। विधेयकको दफा दुईको खण्ड कको बाह्रमा चाहिँ अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास कार्यान्वयन तथा अभ्यास गर्ने स्थल लाई पनि यो अभौतिक सांस्कृतिक सम्पदा भनेर परिभाषित गरिएको छ भने यो हामीले संशोधनको क्रममा अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास एवं कार्यान्वयन गर्ने उपकरणहरू तथा स्थलहरू यो इन्टान्जिबल कल्चरल हेरिटेजलाई इम्प्लिमेन्ट अभ्यास गर्न उपयोग हुने उपकरणलाई पनि इन्टान्जिबलको परिभाषाभित्र राखिन्छ। दफा दुईको खण्ड खमा अभिलेखीकरण भन्नाले अभौतिक सांस्कृतिक सम्पदाको अवस्था लिपिबद्ध वा फोटोजन्य श्रव्यदृश्य वा अन्य कुनै माध्यमबाट अभिलेखन गर्ने कार्य सम्झनुपर्छ भन्ने वाक्य रहेकोमा यो अभिलेखीकरणमा चाहिँ सामान्यता के हुन्छ भने वर्तमान अवस्थाको चाहिँ डिटेल अभिलेखीकरणलाई जनाउने हुनाले गर्दा त्यसमा हामीले वर्तमान शब्द मात्रै थपेका छौं। तफा दुईकै खण्ड गमा यो जीवन्त मानव सम्पदा भन्ने चाहिँ प्रावधान रहेको छ, त्यसलाई चाहिँ हामीले यो जीवन्त मानव सम्पदा भन्दा सजीव मानव सम्पदा हुनुपर्ने त्यस्तो व्यक्तिहरू जसले अहिलेसम्म पनि इन्टान्जिबल कल्चरल हेरिटेजको मास्टर माइन्ड मास्टर आर्टिस्ट अझ हामीले बुझ्ने भाषामा हो त्यस्ता व्यक्ति विशेषहरूलाई दिइने उपाधि हो यो, मतलब जीवित छँदै त्यसलाई जीवन्तको ठाउँमा सजीव मानव सम्पदा भन्ने चाहिँ उपयुक्त हुन्छ भन्ने लाग्यो हामीलाई। अर्को चाहिँ यो समुदायको परिभाषाको सन्दर्भमा अस्ति संसदको के अरे समितिको छलफलमा पनि धेरै कुरोहरू उठेको थियो र अहिलेको विधेयकमा समुदायको परिभाषा समुदाय भन्नाले अभौतिक सांस्कृतिक सम्पदाको अभ्यास तथा संरक्षण गर्ने नेपाली समुदाय नेपाली नागरिक वा नेपाली नागरिकहरूको समूह सम्झनुपर्छ भन्ने परिभाषा राखेको छ र संसदमा त नेपाली भन्ने शब्द नराख्दा के हुने भन्ने पनि कुरो उठेको थियो र त्यसैमा त्यो समुदायलाई चाहिँ हामीले सम्पदाको पछि संवाहक अथवा त्यो अमूर्त सांस्कृतिक सम्पदाको संवाहकको रूपमा रहेको जुन समूहहरू हुन्छ त्यसलाई पनि यसभित्र समावेश गर्नुपर्छ भनेर यो परिभाषामा सामान्य गर्यौं। होल विधेय संरक्षणको वरिपरि घुम्छ, सेफ गार्डिङको वरिपरि, तर परिभाषाको खण्डमा चाहिँ संरक्षण भन्ने शब्दको परिभाषा नभएको हुँदा हामीले यसलाई चाहिँ संरक्षणको परिभाषा थप्नको लागि सिफारिस गरेका छौं। जबसम्म समुदायलाई हामी यो गर्न प्रेरित गर्दैनौ, यसको बारेमा चाहिँ सहयोग गर्दैनौ, तबसम्म नहुने भएकोले उत्तराधिकारी प्रशिक्षणको एउटा नयाँ टर्मिनोलोजी उल्लेख गर्न खोजिएको र यी जे जति कार्यक्रम छन् युवा वर्ग र बालबालिका लक्षित सचेतनामूलक अथवा जागरूकता जगाउने खालका कार्यक्रमहरू सञ्चालन गरियो भने सम्भवत यो ल यो विधेयक भोलि ल बनेर आउँदा पनि यसको इम्प्लिमेन्टेसनमा सहजता हुनेछ भन्दै मलाई दिएको जिम्मेवारी यही टुङ्ग्याएँ। धन्यवाद।
8: अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081का बारेमा छलफल, सरकारवालाको सुझाव तथा तपाईँका विचार तथा प्रतिक्रिया सुनाउँदा सुनाउँदै कार्यक्रम हेलो सांसदको समय सकिन लागेको छ। कार्यक्रम हेलो सांसद सुनिसकेपछि तपाईँको मनमा उठेका विचार वा प्रश्न भए हामीलाई पठाउनुहोला, हामी सम्बोधनको प्रयास गर्नेछौं।
6: saajakhabar@gmail.com इमेल पठाउन सक्नुहुनेछ। हाम्रो आइभीआर नम्बर 01-5268-646 जुनसुकै बेला फोन गरेर आफ्नो विचार वा प्रश्न पनि रेकर्ड गराउन सक्नुहुनेछ।
8: कार्यक्रम हेलो सांसदको अर्को भागमा फेरि भेटौँला, तबसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।
9: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
10: अहिले बिहानको ठिक 6 बज्यो।

0: आवाज बिहीन को आवाज परिवर्तन को संवाद रेडियो दीदी बहिनी 95.2 MHz
1: संरचना परिवर्तन गर्न राजनीतिक दबाव प्रयोग गरिएको भन्ने रिपोर्टहरू प्राप्त भएको समेत जनाइएको छ। यसैबीच सर्वोच्च अदालतका प्रवक्ता अर्जुन प्रसाद कोइरालाले सर्वोच्च प्रशासनलाई यस्तो दबाव वा धम्कीबारे केही जानकारी नभएको बताउनु भएको छ। उहाँले हामीले त समाचार आएपछि मात्रै थाहा पायौं, सर्वोच्च भित्रका कुनै बैठकहरूमा यो विषयमा आधिकारिक छलफल भएको वा चर्चा भएको हाम्रो जानकारीमा छैन। त्यस्तै प्राध्यापक विजय मिश्रले यो विषयको यथार्थ बुझ्न प्रयत्नशील रहेको समेत बताउनु भएको छ। बारका अध्यक्ष समेत रहनुभएका मिश्रले यदि साँच्चीकै विज्ञप्ति आएको अनुसार हो भने त्यो हामीलाई स्वीकार्य नहुने समेत उहाँले बताउनुभयो। राजनीतिक तहमा हामीले एक तहसम्म बुझ्दा त्यस्तो नभएको समेत उहाँले प्रश्न पार्नु भएको छ।
2: प्रशासनिक सुधारका लागि सरकारले चालेका कदमको प्रसंग, प्रधानमन्त्री बालेन्द्र शाहले मुलुकको शिथिल अर्थतन्त्र चलायमान बनाउन र निजी क्षेत्रको खस्किएको मनोबल उकास्न उद्योगी तथा व्यवसायीहरूसँग केही दिन यता नियमित तथा घनीभूत सम्वाद अगाडि बढ़ाउनु भएको छ। उहाँले विभिन्न क्षेत्रका उद्योगी तथा व्यवसायीहरू, उद्योगी तथा व्यवसायीहरूका विभिन्न संघ संस्थाका प्रतिनिधिहरूलाई प्रधानमन्त्री तथा मन्त्री परिषद कार्यालयमा नै बोलाएर छलफल सम्वाद गर्दै आउनु भएको हो। छलफलमा प्रधानमन्त्री शाहले मुलुकको अर्थतन्त्रलाई उकास्न व्यावहारिक काम गर्न आग्रह गर्नुका साथै निजी क्षेत्रलाई बलियो आश्वासन दिँदै आउनु भएको छ। छलफलमा प्रधानमन्त्रीले व्यवसायीहरूलाई सरकार उद्योगी व्यवसायीलाई धरपकड़ गर्ने वा निजी क्षेत्रलाई त्रसित बनाउने पक्षमा नरहेको र मुलुकमा औद्योगिक वातावरण बनाउनु सरकारको प्राथमिकता रहेको स्पष्ट पार्दै आउनु भएको छ। अमेरिकाले यही जुलाई 8 देखि कन्ज्यूमर प्रोडक्ट सेफ्टी कमिशनको प्रमाणीकरण अनिवार्य गरेकोमा नेपालमा त्यसको सुविधा नहुँदा निर्यात रोकिएको र नापतौल विभागको प्रयोगशाला ल्याब समेत जेएनजी आन्दोलनका क्रममा जलिसकेकाले अर्को व्यवस्था नभएसम्म 1 वर्षका लागि उक्त परीक्षण छूट ग्रेस पीरियड पाउन परराष्ट्र मन्त्रालय मार्फत अमेरिकाको भन्सार विभागलाई कूटनीतिक नोट पठाइदिन पनि सरकारवाला निकायले अनुरोध गरेका छन्। प्रधानमन्त्री शाहले क्वारेन्टाइन सर्टिफिकेशनको काम हप्ताको 2 दिन गर्न सम्बन्धित निकायलाई तत्कालै निर्देशन पनि दिनुभएको छ। यसैबीच एप अथवा वेबसाइट मार्फत अनलाइन सट्टेबाजी खेलाउने प्लेटफर्म नियन्त्रणमा सरकारले सफलता प्राप्त गरेको दावी गरेको छ। त्यस्ता प्लेटफर्म बन्द गराउने अभियान शुरू गरेको 4 महिनामै करिब 2.5 लाख एप तथा वेबसाइट नेपालमा नचल्ने बनाइएको प्रधानमन्त्रीको निजी सचिवालयले जानकारी गराएको छ। सरकारले सचिव पदका 10 दरबन्दी घटाउने तयारी पनि गरेको छ। सचिव सहित विभिन्न पदमा संघमा कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले यसबारेमा अनुसन्धान अध्ययन गरिरहेको बताइएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार हालसम्म 9 वटा मन्त्रालयले संगठन तथा व्यवस्थापन ओएनएम सर्वे गरेका छन्। बाँकी मन्त्रालयले सर्वे गरिरहेका छन्। 2-3 दिनभित्रै टुंग्याउने तयारी गरिएको छ। हालसम्म संघीय मामिला महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान प्रविधि नव प्रवर्तन मन्त्रालय, युवा श्रम तथा रोजगार मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय, सूचना तथा संचार मन्त्रालय, रक्षा मन्त्रालय, कानून न्याय तथा संसदीय मामिला मन्त्रालयले ओएनएम गरिसकेका छन्। हाल सचिव पदको दरबन्दी 71 छ। त्यसमध्ये मोटामोटी 10 वटा संख्यामा दरबन्दी घटाउने तयारी भएको भूमि व्यवस्था मन्त्रालयका सचिव मदन भुजेलले जानकारी गराउनुभयो। सरकारले एउटा मन्त्रालयमा एकमात्र सचिव राख्ने नीति बनाएको छ। त्यसैले मन्त्रालयको संख्या घट्ने बित्तिकै 5 वटा सचिवको दरबन्दी स्वतः घटेको छ। यसबाट प्रशासन सेवा का 5 जना र प्राविधिक सेवाका 5 जनाका दरले सचिवको दरबन्दी घट्ने देखिएको छ।
1: अब गोठमै पुगेर पशुको निशुल्क उपचारको प्रसंग। पशुपालक किसानलाई बिरामी पशुको उपचार गर्न सजिलो छैन, बिरामी पशु अस्पतालसम्म लैजान समस्या हुने गर्दछ भने पशु प्राविधिकलाई गोठमै बोलाउँदा किसानलाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता छ। तर दाङको तुलसीपुर उपमहानगरपालिकाले गोठमै पुगेर पशुको निशुल्क उपचार गर्न शुरू गरेपछि किसानहरू खुशी भएका छन्।
3: दाङ तुलसीपुर 8 गहतेका शशिराम बुढाथोकीका अहिले 13 वटा दुहुनो सहित 25 वटा गाई छन्। तर बेला बेलामा गाईवस्तुमा देखिने समस्या निराकरणका लागि निजी स्तरबाट पशु प्राविधिकलाई ठूलो रकम खर्च गर्नु परेको थियो। पछिल्लो समय तुलसीपुर उपमहानगरपालिकाको पशु सेवा शाखाले गोठमै पुगेर निशुल्क पशु उपचार थालेपछि उहाँलाई सजिलो भएको छ।
4: प्राइभेट सेक्टरमा पशु प्राविधिकहरूलाई बोलाएर जुन उपचार गर्ने पद्धति छ त्यो अलिक महँगो पनि छ र त्यस्तो दक्ष प्राविधिक पनि नभेटिने त्यो समस्या थियो। अब यो घरमै आएर चाहिँ गोठमै आएर पशु उपचार हुन थाल्यो भने किसान धेरै ठूलो राहत गर्छन्। सानो कार्यक्रम भए पनि व्यवहारमा ठूलो राहत गर्छ भन्ने लाग्छ।
3: पशुपालन गरिरहेका धेरै किसानले पशु बिरामी भएमा कि त बिरामी पशुलाई पशु सेवा शाखासम्म लैजानुपर्छ कि त निजी स्तरबाट पशु प्राविधिकलाई गोठमै लैजानु पर्थ्यो। निजी स्तरबाट पशु प्राविधिक लैजाँदा किसानले महँगो शुल्क बुझाउनु परेको अवस्थामा उपमहानगरपालिकाले गोठमै पशुको उपचार निशुल्क रूपमा थालेको छ। तुलसीपुर साथ श्रीगाईका छविलाल भण्डारी।
5: नेपाल सरकारले अब ठाउँ ठाउँमा सुविधाहरू दिनुभयो भने त अझ उचित हुन्थ्यो र किसानलाई पनि केही चाहिँ सहुलियत मिल्थ्यो भन्ने आशा हो। किनभने यस्ता कार्यक्रमहरू सानातिना कार्यक्रमहरू तुलसीपुर नगरपालिकाले राख्नुपर्छ र किसानलाई फेसिलिटी दिनुपर्छ।
3: तुलसीपुर तीनका विष्णु प्रसाद शर्मालाई पनि पशुको उपचार गोठमै हुन थालेको राम्रो लागेको छ। चार वर्ष अघिदेखि व्यावसायिक रूपमा गाई पालन गरिरहनु भएका उहाँले किसानको गोठमै पुगेर पशुको उपचार गर्ने कार्यक्रमले उत्साह थपिएको बताउनुभयो।
6: जति पनि कृषि फर्महरूलाई अहिले चाहिँ निशुल्क पशु सेवा शाखा र कृषि शाखाको समन्वयमै कार्यक्रम हुन लागिरहेको छ। कृत्रिम गर्भधारणमा हामीले हामीले पैसातिर एआई गर्नु पर्थ्यो अनि योभन्दा अगाडि एउटा कार्यक्रम भएको थियो त्यहाँबाट चाहिँ त्यो पनि निशुल्क गर्नुभएको छ। खास कृषक हुन् तिनी कृषकलाई उत्साह उत्साहपूर्ण कार्यक्रमहरू थिएनन्। अहिलेको यसले पक्कै पनि कृषकहरूलाई चाहिँ उत्साह जगाउनेछ।
3: पशुको निशुल्क उपचार सेवा तुलसीपुर उपमहानगरपालिकाका 19 ओडाका परम्परागत रूपमा पशुपालन गरिरहेका र व्यावसायिक किसानले पाउनेछन्। तर तुलसीपुर उपमहानगरपालिकाको स्थायी बासिन्दा नभएको हकमा व्यावसायिक रूपमा पशुपालन गरेको हुनुपर्ने प्रावधान छ। पशु सेवा शाखाका प्रमुख डाक्टर मनोज ओली।
7: सार्वजनिक बिदाको दिन बाहेक अरू दिनमा हाम्रो पशु सेवा शाखाको फोनमा सम्पर्क गरेर बिरामी भएको जानकारी गराउनु भएमा उक्त दिन नै हाम्रो पशु सेवा शाखाबाट प्राविधिक सर म्याडमहरू उहाँहरूको गोठमै गएर निशुल्क त्यो पशु पक्षीहरूको गाई भैँसी र बङ्गुरको उपचार गरेर फर्किनुहुन्छ। जस्तो 11, 12, 13 नम्बरको वडा चाहिँ हाम्रो उरेरी सेवा केन्द्रबाट त्यहाँको सर म्याडमहरू यो समस्यालाई समाधान गर्न हिँड्नुहुन्छ भने 14, 15, र 16 लागि चाहिँ डुवाङपुर सेवा केन्द्रमा हुनुभएको प्राविधिक म्याडम चाहिँ उक्त क्षेत्रमा बिरामी भएको पशुलाई उपचार गर्नको लागि निस्कनुहुन्छ। बाँकी भनेको पशु सेवा शाखा दोगरेबाट।
3: तुलसीपुर उपमहानगरपालिकाले यस कार्यक्रमका लागि गत वर्षमा 4 लाख बजेट छुट्याएको थियो। चालू आर्थिक वर्षमा मागका आधारमा बजेट थप गर्न सकिने र सबै किसानले सेवा पाउने नगर प्रमुख टीकाराम खड्का बताउनुहुन्छ।
8: किसानको गोठ गोठमा चाहिँ उपचार गर्ने निशुल्क उपचार गर्ने गरी सुरु गरेका छौँ कि किसानहरू हामीसँग जोडिनुहुन्छ त्यो सेवामा नगरपालिकाले पूर्णता सफलतापूर्वक अगाडि बढाउन सक्छ त्यो सामर्थ्य राख्छ।
3: पशु सेवा शाखाको अभिलेख अनुसार तुलसीपुरमा 43 व्यावसायिक फर्म छन्। तर परम्परागत गाई भैंसी पालन गरिरहेका किसान भने धेरै छन्। उपमहानगरपालिकाले किसानको गोठमै पुगेर निशुल्क उपचार गर्ने कार्यक्रम राम्रो भए पनि निरन्तरता हुँदैन कि भन्ने चिन्ता किसानमा छ। जित सागर, जीएम सीआईएन रेडियो, हाम्रो पहुँच, तुलसीपुर, दाङ।
2: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा मौसम सम्बन्धी पूर्वानुमान बारेको मापदण्ड र शब्दावली
9: र 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा भएको छ। अब अस्ति चितवनकै कुरा गर्नुपर्दा पनि त्यो क्षेत्रहरू आसपास चाहिँ 200-300 मिलिमिटर वर्षा भएको थियो। त्यो त्यसलाई चाहिँ हामीले अति भारी वर्षा भनेर चाहिँ भन्ने गर्छौँ।
1: नयाँ ढाँचामा फैलिँदै डेंगीको संक्रमण, बर्खामा सरुवा रोग र सर्पदंशको जोखिम लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
10: आँखा, नाक, कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिर्तामोड, वीरगंज र काठमाडौँ कलंकीका साथै शाखाहरू चावहिल, बानेश्वर, जमल र ओम अस्पतालमा।
11: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन, अपरेशन पछि चश्मा लगाउनु नपर्ने प्रिमियम लेन्स,
12: बाल बालिकाको आँखाको पावर बढ्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स, ड्राई आँखाको थेरापी, आँखाको पर्दा तथा जलबिन्दुको उपचार, नाक कान घाँटीको उपचार, सामाजिक सुरक्षा कोषको स्वास्थ्य बीमा सुविधा, वेबसाइट drishtieye.org, फोन नम्बर 01-5224-352-5224-353।
13: क्लासिक टेकको 60th एनिभर्सरी अफर, जतिमा चाहियो त्यतिमा पाइयो, बजेट र प्याकेज तपाईँकै रोजाइको, अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ। क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई ₹12,000 इन्टरनेट बोनस। सम्पर्क 9801004477। क्लासिक टेक, जतिमा चाहियो त्यतिमा पाइयो।
14: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CINKHABAR.COM तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा नवराज मैनालीले नेपालमा चिनियाका अपराध अखडा शीर्षकमा खबर लेख्नु भएको छ। पछिल्लो समय बिजनेस भिसामा 1034 चिनिया नेपालमा आएका छन् भनी उनीहरूमाथि छानबिन गर्दै गरेको अध्यागमनले जनाएको छ। त्यस्तै 6 वर्षमा 135 चिनिया विभिन्न अपराधमा पक्राउ परेको पनि प्रसंग छ। त्यस्तै नाबालिकाको डिम्ब कारोबारमा प्रारम्भिक अनुसन्धान, डाक्टर नूतन र बिचौलिया बीचको आर्थिक कारोबार भएको पुष्टि शीर्षकमा टेक राज थामीले खबर लेख्नु भएको छ भने नयाँ पत्रिकाको भित्री पृष्ठमा सिस्नीखोला नागढुङ्गा सुरुङ मार्ग सोमबारदेखि सञ्चालनमा आउँदै शीर्षकमा अर्को खबर प्रकाशित छ। भ्याट नतिर्ने टिकटकको जवाबपछि कर निर्धारणको तयारी गर्दै कर कार्यालय शीर्षकमा पनि अर्को खबर प्रकाशित छ। त्यस्तै नागरिकको पहिलो पृष्ठमा खर्च टार्न ऋण खोज्दै उखु किसान शीर्षकमा अर्को खबर छ। नवलपरासीको बर्दघाट सुस्ता पश्चिमका सिनी उद्योगहरूले समयमै उखुको भुक्तानी नदिँदा किसानहरू मर्कामा परेका छन्। जिल्लाका 2 चिनी मिलले किसानको 27.5 करोड़ भन्दा बढ़ी भुक्तानी गर्न बाँकी रहेको छ। सरकारले यसपालि चिनी उद्योग र मिललाई उखु किसानलाई खरिद गरेको कृषिको उपजको भुक्तानी 25 दिनभित्र गर्न नभए अन्यथा कार्यवाही हुने जनाएको थियो। 2082 चैतमा सार्वजनिक सरकारको शासकीय सुधार सम्बन्धी 100 कार्यसूचीमा यो विषय समेत समावेश गरिएको छ। त्यस्तै प्रदेशमा मिल्दै एमाले नेकपा शीर्षकमा अर्को खबर प्रकाशित छ। नेपाली कांग्रेस र नेकपा एमाले बीच प्रदेश सत्ता समीकरणमा दरार आएसँगै 7 प्रदेशमा मिलेर अघि बढ़ने कसरतमा 2 वाम दलका नेताहरू जुटेका छन्। एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपाका नेताहरूले उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी जसपा नेपाललाई समेत साथमा लिएर अघि बढ़ने तयारी गरेका हुन्। एमाले र नेकपाका दोस्रो तहका नेताले सत्ता सहकार्यको प्रस्ताव अघि बढ़ाएको खबर प्रकाशित छ। त्यस्तै सचिवको 10 दरबन्दी कटौती शीर्षकमा अर्को खबर छ भने नयाँ ढाँचामा फैलिँदै डेंगी संक्रमण शीर्षकमा श्रीराम सुवेदीले खबर लेख्नु भएको छ। बढ़दो तापक्रम, वर्षाको बदलिदो स्वरूप र अव्यवस्थित शहरीकरणसँगै डेंगीको जोखिम नयाँ ढाँचामा विश्वभर फैलिँदै गएको एक अध्ययनले देखाएको छ। जलवायु परिवर्तन र तीव्र शहरीकरणले लामखुट्टेको प्रजनन, भाइरस फैलावट र संक्रमण समय अवधिमा परिवर्तन ल्याएको वैज्ञानिकहरूले निष्कर्ष समेत निकालेका छन्। त्यस्तै बर्खामा सरुवा रोग र सर्पदंशको जोखिम शीर्षकमा पवित्र सुनारको खबर छ। साउन भदौ वर्षातको मौसम हो। यो मौसममा वर्षा मात्र पर्दैन, बाढ़ी पहिरो आउँछ, तराई मधेस डुबानमा पर्छ, धेरै मानिस विस्थापित हुन पुग्छन् भने कतिपयको ज्यानै जान्छ। यी सबै जोखिमबाट बच्न इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा र स्वास्थ्य मन्त्रालयले सुझाएका छन्। हरेक वर्ष बाढ़ी पहिरोको कारण सयौं परिवार विस्थापित हुने र विस्थापितसँगै कीटाणुजन्य तथा कीटजन्य रोगबाट प्रभावित हुने गरेकाले यो मौसममा सचेत हुन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले बताउनु भएको छ। यस्तो बेला नागरिकले सचेत हुन आवश्यक रहेको समेत उहाँले बताउनु भएको छ।
2: कान्तिपुर दैनिकमा जोखिममा किशोरी आमा शीर्षकमा ज्योति कटुवालले सुर्खेतबाट लेख्नु भएको खबर छापिएको छ। हवाई उद्धार गरिएका मध्ये 19% सुत्केरी, 20 वर्ष मुनिका छन्। कम उमेरमै विवाह र गर्भधारणका कारण स्वास्थ्य जटिलता निम्तिएर आमा र शिशु दुवैको ज्यान जोखिममा पर्ने गरेको छ। कर्णालीमा गत आर्थिक वर्षमा 11 महिलाले सुत्केरी हुन नसक्दा ज्यान गुमाउनु पर्यो। पछिल्ला 4 वर्षमा 777 नवजात शिशुको मृत्यु भएको खबरमा उल्लेख गरिएको छ। कानूनी उल्झनमा एडभेन्चर टुरिज्म उद्योग शीर्षकमा सूरज कुँवरले लेख्नु भएको खबर छापिएको छ। साहसिक खेलमा नयाँ नयाँ प्रविधि र खेल थपिरहने भए पनि नेपालको कानून समय समयमा अध्यावधिक नहुँदा कैयन खेललाई कसरी नियमन गर्ने भन्ने समस्या उस्तै देखिएको उल्लेख गरिएको छ। अर्को खबर भित्री पन्नामा छापिएको छ, सानोमा हुलाक टिकट र पत्रिका बेच्थे विश्वका पाँचौं धनी माइकल डेल शीर्षकमा एजेन्सीबाट छापिएको खबर छ भने मनी चेन्जरलाई प्रति व्यक्ति भारू 25,000 साट्ने सुविधा शीर्षकमा अर्को खबर छ। अब विदेशी मुद्रा सटहीका अनुमति पाएका बैंक मनी एक्सचेन्जर होटेल एयरलाइन्स लगायतले प्रति व्यक्ति भारू 25,000 सटही गर्न पाउने उल्लेख गरिएको छ। सामाजिक मुद्दा चुनाव र राजनीति सम्बन्धी फेसबुक विज्ञापनमा 4 वर्षमा 5 करोड़ भन्दा बढ़ी खर्च भएको बारेमा सजना बरालले लेख्नु भएको खबर छापिएको छ। कोकिन तस्करीको ट्रान्जिट बन्दे नेपाल शीर्षकमा गौरव पोखरेलले लेख्नु भएको छ, 1 वर्षमै 46,71,00,000 रूपियाँ बराबरको कोकिन बरामद भएपछि नेपाल अन्तर्राष्ट्रिय कोकिन तस्करहरूको ट्रान्जिट बन्द गएको अनुसन्धान अधिकृतहरूले शंका गर्न थालेका छन्। राष्ट्रिय परिचय पत्रका लागि बिना प्रतिस्पर्धा फ्रेन्च कम्पनीबाट 1 करोड़ एबीआईएस खरिद गर्न लागिएको बारेमा अनिल गिरी र जयसिंह मोहराले लेख्नु भएको खबर छ। सरकारले राष्ट्रिय परिचय पत्रका लागि 1 करोड़ अटोमेटेड बायोमेट्रिक आइडेन्टिफिकेशन सिस्टम एबीआईएस फ्रान्सेली कम्पनीबाट बिना प्रतिस्पर्धा खरिद गर्ने भएको छ। सरकारले आइडेमियाको माउ कम्पनी आईएन ग्रुपबाट खरिद गर्न लागेको खबरमा उल्लेख गरिएको छ। मन्त्री वादीले जब उद्धार गरिएको शिशुलाई पान ग्राइन शीर्षकमा समर्पण श्रीले लेख्नु भएको छ। भिडियो भाइरल भएपछि मन्त्री सीता वादीको मातृत्वप्रतिको सामाजिक सञ्जालमा प्रशंसा पनि भइरहेको छ। गोर्खापत्र दैनिकमा डुबेर मृत्यु हुनेमा बाल बालिका धेरै शीर्षकमा सरोज ढुंगेलले लेख्नु भएको खबर छ भने संसदमा हराउँदै प्रश्न शीर्षकमा नारायण काफ्रेले लेख्नु भएको छ। सरकारका काम कार्यवाही तथा नीतिगत निगरानीको औजार मानिने प्रश्न र प्रस्तावको प्रयोग जनप्रतिनिधिको उपेक्षामा परिरहेको तथ्याङ्कले देखाउँछ। कुनै समय 3 वर्षको अवधिमा 13,000 भन्दा बढ़ी प्रश्नको प्रयोग भएकोमा अहिले 1,000 आँकड़ा समेत छुन नसकेको उल्लेख गरिएको छ। तरकारीको भाउ 5 गुणाले बढ़ेको बारेमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ। भित्रिन थाल्यो मल शीर्षकमा अर्को खबर छ। वीरगंज नाका भएर रासायनिक मल भित्रिन थालेको हो। बिहिबार साँझदेखि वीरगंज भन्सार कार्यालयको सिर्सिया नाकामा रेलवे मार्फत रासायनिक मल भित्रिन थालेको हो। केन्जोलले सेताम्मी हिमाली बगैंचा शीर्षकमा राधा लुइटेलले फिदिमबाट लेख्नु भएको खबर पनि छापिएको छ। पाँच थरको याङवर गाउँपालिका 2 अवस्थित केजारको आँकड़ा समेत छुन नसकेको तरकारीको भाउ 5 गुणाले बढ़ेको बारेमा गोर्खापत्र दैनिकको भित्री पन्नामा खबर छ। भित्रिन थाल्यो मल शीर्षकमा अर्को खबर छ।

0: साता अगावै फुल्न थालेको केन्जो वयस्क देखिन थालेपछि यो क्षेत्र मनमोहक भएको हो। त्यस क्षेत्रमा रहेका सयौं बिघा चौरमा कहीँ केन्जो फुलिसकेको छ त कहीँ फक्रन थालेको छ, खबरमा उल्लेख गरिएको छ।
1: साझा खबरमा अब विदेशका खबर। भारतको हिमाचल प्रदेशको लोहाल स्पीतमा एउटा कार पहिरोमा पुरिँदा 13 जनाको मृत्यु भएको छ, 2 जना घाइते भएका छन्। मृतकहरूमा एक 6 महिनाका बालक समेत रहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मृतक सबै पांगी उपत्यका बासिन्दा रहेको जनाइएको हो। युवा नेतृत्वको ककरो जनता पार्टीको आन्दोलनका नेताहरूसँग भारतीय सरकारले गैराती गरेको वार्ता निष्कर्षविहीन बनेको छ। आन्दोलनकारीहरूले देशको राजधानीमा शिक्षा प्रणालीमा व्यापक सुधारको माग गर्दै प्रदर्शन गरिरहेका छन्। वरिष्ठ मन्त्रीहरू जेपी नड्डा र जितेन्द्र सिंहले सामाजिक सञ्जालमा ककरो जनता पार्टीका नेताहरूसँग 2 घण्टा लामो वार्ता भएको उल्लेख गर्नुभएको छ। आन्दोलनकारीहरूको मुख्य मागमा शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामा माग गरिएको छ। आज पनि वार्ता हुने भारतीय संचार माध्यमले उल्लेख गरेका छन् र फ्रान्स र स्पेनमा डढेलो तीव्र रूपमा फैलिएपछि विस्थापित हुनेको संख्या 1,35,000 पुगेको छ। फ्रान्सको गृह मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार देशको दक्षिण पश्चिमी क्षेत्रमा डढेलो अनियन्त्रित भएपछि त्यहाँ मात्रै 1,10,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको छ।
0: साझा खबरमा अब खेल खबर। पाकिस्तानको इस्लामाबादमा भइरहेको काभा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल घरेलु टोली पाकिस्तानसँग सोझो सेटमा पराजित भएको छ। च्याम्पियनशीपमा नेपालको यो लगातार तेस्रो हार हो। खेलमा भलियो टोली पाकिस्तानले नेपाललाई 25-14, 25-18, 25-10 पराजित गरेको हो। भारतले पहिलो T20 अन्तर्राष्ट्रिय क्रिकेटमा जिम्बाब्वेमाथि 7 विकेटको जीत निकालेको छ। हरारेमा भएको खेलमा जिम्बाब्वेले दिएको 126 रनको लक्ष्य भारतले 13 ओभर 2 बलमा 3 विकेट गुमाएर पूरा गरेको हो। र आउँदो असोजमा जापानमा हुने 20 एसियाली खेलकुदको पुरूष क्रिकेटको समूह चरणमा नेपालले अफगानिस्तान र जापानको सामना गर्ने भएको छ। सार्वजनिक भएको समूह विभाजन अनुसार नेपाल समूह एमा परेको हो। समूह बीमा हङकङ, मलेसिया र ओमान छन्। हरेक समूहका शीर्ष 2 टोलीले क्वार्टर फाइनलमा स्थान पक्का गर्नेछन्।
1: मौसम सम्बन्धी शब्दावली र नागरिकको बुझाइमा सहजीकरण गर्ने प्रयास, कुराकानी, कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट, टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरमा अब मौसम सम्बन्धी शब्दावली र नागरिकको बुझाइको कुरा। हिजो आजको मौसम सम्बन्धी पूर्वानुमान पहिलेको भन्दा मिल्दै गएको छ, तर मौसमका बारेमा प्रयोग गरिने शब्दावली र यसका सुधारका लागि गरेको प्रयासका बारेमा जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका मौसमविद रोजन लामिसानेसँग साथी सुशीला श्रेष्ठले कुराकानी गर्नुभएको छ।
4: यति ठाउँमा यति प्रतिशत पानी पर्छ भनेर पूर्वानुमान गर्दै गर्दाखेरि चाहिँ कति एरियामा पानी पर्छ, एरिया चाहिँ यो जुन कुनै पनि जिल्लाको चाहिँ 60% भूभागहरूमा चाहिँ पानी पर्न सक्ने सम्भावना चाहिँ अब कम छ अथवा बढी छ। 100% पानी पर्ने सम्भावना मध्ये त्यो क्षेत्रमा चाहिँ 60% भूभागहरूमा चाहिँ 40% मात्र पानी पर्ने सम्भावना छ भने त्यो एरियामा चाहिँ अब हामीले गुणन गर्दाखेरि कति भ्यालु आउँछ, त्यसरी चाहिँ हिसाब गरेर चाहिँ 80% पानी पर्न सक्ने सम्भावना भन्छौँ। जति धेरै पानी पर्ने सम्भावना चाहिँ
5: जस्तो 100% भयो, 100% सम्भावना छ भन्यो भने पानी पर्ने सम्भावना चाहिँ धेरै छ है भन्ने बुझ्ने हो।
4: हजुर हजुर, एकदमै त्यो 100% एरिया जुन एरियामा अथवा 70% एरियामा चाहिँ पानी पर्ने भयो, 30% एरिया जुन छ भूभागहरू त्यहाँ चाहिँ पानी नपर्न पनि सक्ने भयो, त्यसरी चाहिँ बुझ्नु प्रतिशत कति छ त, एक्युरेसी कति छ त, त्यो हिसाबले चाहिँ हामीले यति प्रतिशत एरियामा चाहिँ पानी पर्न सक्छ, यति प्रतिशत एरियामा चाहिँ कम हुन सक्छ भनेर चाहिँ केही स्थान, थोरै स्थान अथवा धेरै स्थान भनेर त्यसरी चाहिँ हामीले पूर्वानुमानमा चाहिँ राख्ने गरेको छ।
5: सबैभन्दा सुरुमै हुन्छ यहाँहरूको त्यो पूर्वानुमान गर्दाखेरि आंशिक रूपमा बदलिरहनेछ, पूर्णतया सफा रहनेछ भन्ने खालको, यो चाहिँ खास के हो आंशिक रूपमा बदली भनेको
4: हजुर यो चाहिँ एकदमै

0: टेक्निकलटम भएको हुनाले चाहिँ सायद सर्वसाधारण अथवा सबैजना अलिअलि चुकिने भएको हुन्छ
1: हामीलाई पनि बुझ्न लाग्छ।
0: हजुर, अब मौसम पूर्वानुमानको हिसाबले चाहिँ हामीले दिँदै गर्दाखेरि हामीले त अब सधैँ प्रयोग गर्ने भएको हुनाले चाहिँ हामीले बुझ्ने हुन्छ। र यो सामान्यतया बुझ्नु पर्दाखेरि चाहिँ आंशिक बदली अथवा साधारणतया बदली भनेको चाहिँ हामीले बाधा लाग्ने भनेर बुझ्नुपर्छ। र अहिले हामीले चाहिँ बिस्तारै सिम्प्लिफाइड गर्दै आंशिक बदली भन्दा पनि आंशिक बाधा लाग्ने भनेर लेख्ने हो कि आंशिक भनेको चाहिँ 50% भूभागहरूमा चाहिँ बादल देखिएको छ है भनेर, हाम्रो आकाशमा चाहिँ 50% भूभागहरूमा चाहिँ बादल लागेको छ भनेर त्यसलाई हामीले आंशिक भन्छौ। त्यसै गरी 50% भन्दा अलिकति 75% बादल लागेको छ भने चाहिँ हामीले अब साधारणता बादल अथवा त्योभन्दा बढी लागेको छ भने चाहिँ अधिकांश स्थानहरूमा चाहिँ बादल लागेको छ भनेर भन्छौ, अथवा पुरै बादलले पुरै ढाकेको छ भने चाहिँ त्यसलाई चाहिँ हामीले पूर्णतया बादल भनेर चाहिँ यसरी चाहिँ हाम्रो टेक्निकल टर्ममा चाहिँ यसरी डिफाइन गरेको
1: यो हल्का वर्षा, मध्यम वर्षा, भारी वर्षा, अति भारी वर्षा भन्ने कुरा हुन्छ नि त, अनि भारी र अति भारीमा के फरक हुन्छ?
0: हल्का वर्षा भनेको चाहिँ 10 मिलिमिटरसम्म 24 घण्टामा हामीले नाप्दाखेरि चाहिँ 10 मिलिमिटर मात्र पानी परेको छ कुनै एरियामा अथवा ठाउँमा भने चाहिँ हामीले हल्का वर्षा भन्छौँ। त्यसै गरी 10 मिलिमिटरदेखि 50 मिलिमिटरसम्मको वर्षा परेको छ, अब त्यो चाहिँ एकैछिन परेको होस् अथवा लगातारको परे पनि अथवा बेला बेलामा पानी परे पनि 50 मिलिमिटर छ 24 घण्टामा भने त्यसलाई मध्यम वर्षा हुन्छ। त्यसै गरी अब 50 मिलिमिटरदेखि 100 मिलिमिटरसम्म वर्षा परेको छ भने चाहिँ त्यसलाई हामीले चाहिँ भारी वर्षा भनेर माप्नु गर्छौँ। त्यसै गरी 100 देखि 200 मिलिमिटरसम्म हामीले वर्षा त्यो दिनमा चाहिँ वर्षा रेकर्ड गर्यौँ अथवा मापन गर्यौँ भने त्यसलाई चाहिँ धेरै भारी वर्षा भन्छौँ। र 200 मिलिमिटर भन्दा पनि धेरै वर्षा भएको छ, अब अस्ति चितवनकै कुरा गर्नुपर्दा पनि त्यो क्षेत्रहरू आसपास चाहिँ 200-300 मिलिमिटर वर्षा भएको थियो, त्यो त्यसलाई चाहिँ हामीले अति भारी वर्षा भनेर चाहिँ भन्ने गर्छौँ।
2: मौसमविद रोजन लामिछानेसँगको यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
3: नागढुङ्गा सुरुङ मार्ग सोमबारबाट संचालनमा आउने भ्याट नतिर्ने टिकटकको जवाबपछि कर निर्धारणको तयारी, खर्च टार्न ऋण खोज्दै उखु किसान, चिनी मिलबाट 27 करोड़ भुक्तानी पाउन बाँकी,
2: सर्वोच्चका 3 न्यायाधीशलाई राजीनामा गर्न सरकारले दवाब दिएको 3 मानवाधिकार संगठनको दावी, राष्ट्रिय परिचय पत्रका लागि फ्रेन्च कम्पनीबाट 1 करोड़ एबीआईएस खरिद गरिँदै 15 वर्ष पनि अधुरै फेरी बबै डाइभर्सन,
3: नयाँ ढाँचामा फैलिँदै डेंगीको संक्रमण, बर्खामा सरुवा रोग र सर्पदंशको जोखिम, स्थानीय सरकारको पहलमा घरमै पशु चौपायको उपचार हुन थालेपछि किसानहरूलाई फाइदा,
2: हिमाचल प्रदेशमा पहिरोमा कार पुनिँदा 13 जनाको मृत्यु, भारतमा आन्दोलनरत युवा र सरकार बीचको वार्ता निष्कर्षविहीन, आज पनि वार्ता, डढेलो बढ़दै जाँदा फ्रान्स र स्पेनमा 1,35,000 भन्दा बढ़ी मानिस विस्थापित,
3: र काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल तेस्रो पटक पनि पराजित, T20 अन्तर्राष्ट्रिय क्रिकेटमा आज भारत र जिम्बावे बीच खेल हुने, विश्व एसियाली खेलकुदमा पुरूष क्रिकेटतर्फ नेपालले अफगानिस्तान र जापानको सामना गर्ने।
2: साझा खबरको अन्त्यमा कार्टुन हामीले नयाँ पत्रिका दैनिकको भित्री पन्नामा च्यापै शीर्षकमा छापिएको रवि मिश्रले बनाउनु भएको कार्टुन लिएका छौं। व्यङ्ग्य गर्न खोजिएको छ राष्ट्रपाका सांसद र नेताहरू जसलाई नेतृत्वले यो बीचको समयमा आफ्नो निर्वाचन क्षेत्रमा जानु भनेर निर्देशन दिए थियो, र अधिकांश नेताहरू अहिले जिल्लामा पुगेका छन्। तर जिल्लामा पुगेका नेताहरू जो सार्वजनिक पदमा पनि रहिसकेका छन् उनीहरूले सार्वजनिक अथवा अरू सामान्य व्यक्तिले पनि गर्न नहुने जस्तो विभिन्न क्रियाकलापमा भाग लिएका खबर पनि सार्वजनिक भइरहेका छन्। पूर्व मन्त्री बबलु गुप्ता जस्ता देखिने व्यक्ति छन्। एउटा बाइक छ, बाइकमा अगाडिपट्टि चलाइरहेका व्यक्तिले हेलमेट लगाएका छैनन् र पछाडिको सीटमा त्यहाँ उभिएका छन् गुप्ता जस्ता देखिने व्यक्ति। एउटा दाहिने खुट्टा सीटमा छ, देब्रे खुट्टा उठाएका छन् र हातमा मोबाइलबाट भिडियो खिचिरहेको जस्तो देखिएको छ, जसलाई ट्राफिक प्रहरीले कार्यवाही त गरिसकेको छ, यस्तो गर्न मिल्दैन, र पूर्व मन्त्री गुप्ता जस्ता देखिने व्यक्ति भिडियो खिच्दै केही भनिराखेका छन्। माथि यस्तो लेखिएको छ, लौ गाइज लौ ट्राफिक नियमको पालना गरौं।
3: हवस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई लीलप्रकाश चन्द्र सन्तोष गन्धर्व विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: अब रारा चाउचाउ ब्राउन चिकन, ब्राउन भेज र रारा चीज बल्स मा पनि उपलब्ध छ।
1: गर्ने हो नियम कानून संविधानको अधीनमा रहेर त्यसो भएको हुनाले जुन कुरा अहिले तपाईँले उठाउनु भयो यो आपत्तिजनक कुरा हो, दुर्भाग्यपूर्ण कुरा हो र अदालतमाथिको हस्तक्षेप नेपाली जनतालाई सही हुँदैन।
2: तर अब सरकारले त भनेको छ नि तपाईँहरूको प्रशस्त गर्नुहोस् तपाईँहरू भनेर आन्तरिक रूपमा दबाव गएको विषय छ होइन,
1: न्यायालय
2: गर्दाखेरि चाहिँ अब भोलि त न्यायालयको स्थिति के हुन्छ, तपाईँहरूको भूमिका के हुन्छ?
1: दबाब दिने होइन न्यायालयलाई, हामीले अस्ति पनि सुन्यौं नि संवैधानिक अङ्गका पदाधिकारीलाई बोलाएर चाहिँ नि तपाईँ मुद्दा चलाउनुहोस् भनेर चाहिँ घण्टौं चाहिँ नि होइन निजी सचिवालयमा राखेर दबाब दिएको भन्ने पनि सुन्यौं। आज यो कुरा आइराखेको छ, यो चाहिँ प्रजातन्त्रको जुन स्वस्थ अभ्यास हो नि त्यसको विपरीत हो। यो अहिलेको शासन प्रणालीलाई जसरी अभ्यास गर्नुपर्ने हो यसलाई चाहिँ नि तानाशाहीको चाहिँ नि बुटले कुल्चिने जुन प्रयत्न देखिँदैछ यो दुर्भाग्यपूर्ण छ, यो नेपाली जनतालाई किमार्छ भने सही छैन।
2: अनि यो राजदूत नियुक्तिको प्रक्रिया पनि ढिलाइ भएको छ, संवैधानिक नियुक्तिका प्रक्रियाहरू पनि ढिलाइ भइरहेका छन् होइन, तत्कालीन अब राजनैतिक नियुक्तिलाई हटियो,
1: अकुशलता हो, सरकारको अकुशलता हो, सरकारको असफलता हो, यो चाहिँ सरकारले चाहिँ कुनै भेस्टेड इन्ट्रेस्ट कुनै अभिष्ट चाहिँ खास खास नियोजित उद्देश्य राख्यो भने ढिलाइ हुन्छ, नभए चाहिँ निष्पक्षतापूर्वक चाहिँ नि नियुक्ति गर्ने हो भने त्यसमा केही पनि ढिलाइ हुँदैन। जसरी आवेदनहरू आएका छन् होइन, राजदूत नियुक्तिमा त आवेदनै माग गर्नुभएको थियो उहाँहरूले होइन, संवैधानिक अङ्गका नियुक्तिहरूमा चाहिँ निश्चित मापदण्ड अनुसार चाहिँ योग्यता पुगेका व्यक्तिहरू नियुक्ति गर्ने चाहिँ कानुनी प्रावधान छ, व्यवस्था छ, त्यसलाई अनुसरण गरेर त्यो प्रक्रियामा प्रवेश गरेर नियुक्तिको प्रक्रिया किन ढिलाइ गर्ने? कामहरू सबै ढिलो भएर विलम्ब भएर राष्ट्रको बहुमूल्य समय खेर गइरहेको छ, त्यसमा चाहिँ सरकार गम्भीर हुनुपर्छ। राजनीतिक नियुक्तिको ढिलाइले कूटनैतिक सम्बन्ध जुन उचाइमा हामीले निरन्तर चाहिँ हामीले काम गरेर पुर्याउनु पर्ने अवस्था छ होइन, त्यो ठुल्ठुला दात्री राष्ट्रहरू चाहिँ छिमेकी राष्ट्रहरूसँगको सम्बन्धलाई चाहिँ हामीले अहिलेको समय अनुकूल बनाउनु छ होइन, घनिष्ठ बनाउनु छ, सुमधुर बनाउनु छ, त्यसका लागि काम गर्नु छ। यो ढिलाइले त यो त हाम्रो लागि नै ठुलो क्षति पुग्दैछ नि त, यसले दूरगामी प्रभाव पार्दैछ नि, यसमा चाहिँ ढिलाइ गर्नु सरकारको ठुलो कमजोरी हो।
2: तर सरकारले सुकुमासी समस्या समाधानको विषयमा जुन किसिमले पहल कदमी गर्यो, तर अहिले चाहिँ जहाँ जहाँ नागरिकता छ तपाईँहरूको जिल्ला जुनमा चाहिँ नागरिकता जारी भएको छ त्यही फर्किनुहोस् भन्ने छ होइन, यो समस्या बल्झिने भयो कि समाधान हुने भयो महामन्त्री?
1: अब यो यसो धपाएर नागरिकलाई बसेको ठाउँ ठिक छ, बसेको ठाउँ उपयुक्त थियो कि थिएन त्यो हेर्ने हो, अध्ययन गर्ने हो, र सुकुमवासी यो देशका नागरिक हुन्, यो देशको यो माटोमा यदि यसलाई चाहिँ 2 करोड टुक्रामा भाग गर्ने हो भने एक टुक्रामा उनीहरूको पनि हक छ। भूपी शेरचन्दको कविता मैले अहिले सम्झेँ, यदि यो देशलाई करोडौं टुक्रामा भाग लगाउने हो भने एउटा टुक्रामा मेरो पनि हक हुनेछ, उहाँले एउटा कवितामा भन्नुभएको छ। मैले भन्न खोजेको के कुरा के हो भने नेपाली नागरिकहरू जो जहाँ बसोबास गरेका थिए उनलाई त्यहाँ भन्दा अन्यत्र सार्नुपर्ने अथवा भूमिहीन नागरिकहरूलाई चाहिँ नि भूमि दिनुपर्ने घरवासको व्यवस्था गर्नुपर्ने राज्यको दायित्व हो। अहिले चाहिँ नि एकदमै चाहिँ उनीहरूलाई चाहिँ घरबार विहीन घरवास विहीन बनाएर चाहिँ एक त चाहिँ सुकुम्बासीको जुन प्रताडना उनीहरूले झेलिरहेका थिए उनीहरूलाई आफ्नो जिल्ला जाऊ भन्नु त्यो जिम्मेवार काम होइन, राज्य अभिभावक हो, सबै नागरिकको अभिभावक अभिभावकत्व उसले ग्रहण गरेको हुन्छ होइन, त्यो संवैधानिक उसको चाहिँ के हो भने जिम्मेदारी हो, दायित्व हो, त्यो जिम्मेदारी र दायित्वबाट च्युत भएर सरकारले चाहिँ आफ्नै जिल्लामा जाऊ आफ्नै ठाउँमा जाऊ बाँचे बाँच मरे मर भन्ने शैलीको व्यवहार गर्नु यो नेपालको दुर्भाग्य हो।
2: एउटा कुरा घिमिरेज्यमा जाँदा जाँदै तपाईँकै प्रदेशका पूर्व मुख्यमन्त्रीले त सभापतिलाई परिचालित भन्नुभयो नि त होइन,
1: होइन अब त्यस्तो चाहिँ कुरा कल्पना पनि गर्न सक्दैनौ, हेर्नुहोस् कल्पना पनि गर्न सक्दैनौ, सबैको उहाँले बोल्ने साथीको पनि जसलाई आरोपित गर्नुभयो उहाँको पनि नेपाली कंग्रेस पार्टीमा ठूलो योगदान छ, उहाँहरू संघर्षबाट आउनुभएको त्यसैले बोल्ने साथीलाई पनि म विनम्रतापूर्वक सुविचारित भएर बोल्न आग्रह गर्छु र यस्तो कुराको हामी कल्पना पनि गर्न
2: सक्दैनौँ।
1: पार्टीमा लागेको व्यक्ति चाहिँ आफ्नो विवेकले आफ्नो क्षमताले आफ्नो समर्पणले काम गरिराखेका हुन्छ होइन, त्यसो भएको हुनाले बेबुनियाद हामीले कसैलाई पनि आरोपित गर्नु हुँदैन, मन परेन भनेर त्यो प्रश्न उठाउनु हुँदैन, मन पर्दा अङ्गमाल गर्ने मन नपर्दाखेरि तथा नाम गाली गर्ने काम हामीले गर्नु हुँदैन, यो प्रजातान्त्रिक संस्कार होइन। यो हाम्रो भण्डारमा त यो गाली भन्ने कुनै शब्दावली नै छैन, हामी सबैलाई प्रेमपूर्वक सबै एकै ठाउँ हामी भेला भएर अगाडि बढौँ भन्न चाहन्छौँ।
2: हस् महामन्त्रीजी, यहाँको महत्वपूर्ण समयको लागि धेरै धेरै धन्यवाद, नमस्कार।
1: तपाईँलाई
2: नेपाली कंग्रेसका महामन्त्री गुरुराज घिमिरे, आदरणीय श्रोता, नेपाली बसमा छोटो विश्राम छ, विश्रामपछि पुनः उपस्थित हुनेछ।
3: ए भतिज, तँ त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
4: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
3: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
4: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै धेरै लाग्ने।
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
3: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
7: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्ह लाइयो। जिन्दगी न हो सधैँ किन एक नास हुन्थ्यो, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?

0: अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौं
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौं
2: आईएमई गरौं आईएमई गरौं
3: ए भतिज तँ त एकाएक शाकाहारी भइस रे कमजोर होलास है कमजोर
4: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
3: जे पाए त्यही खालास अनि रोगले समात्ला
4: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
5: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
6: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
3: आहा राजा च्याउ त साच्चीकै च्याउको राजै रहेछ नि

0: विषयमा तरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ ग्लोबल आईडी बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट
1: आदरणीय श्रोता यतिग्रामी नेपाली बसमा छौं र नेपाली बसमा हामी चर्चा गरिरहेका छौं र विशेष गरी देशको न्यायालयको विषयमा आज हामी चर्चा गर्न चाहन्छौ जसका निम्ति यतिखेर प्रत्यक्ष रूपमा हामीसँग जोडिनु भएको छ अधिवक्ता सुशील सापकोटा। सापकोटाजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा यहाँलाई स्वागत छ। नमस्कार।
2: हजुर नमस्कार।
1: सर्वोच्चका तीन न्यायाधीशलाई राजीनामा गर्न सरकारले दबाव दिएछ, यस्तो गर्न मिल्छ सरकारले?
2: सर्वोच्च अदालतका तीनजना न्यायाधीशलाई राजीनामा गर्न
1: हरिफुयाललाई राजीनामा दिन दबाब दिएको विषय आयो क्या बाहिर?
2: दबाब दिएको विषयमा शुक्रबार एमनेस्टी इन्टरनेशनल नेपाल, ह्युमन राइट वाच र इन्टरनेशनल कमिशन अफ जुडिसले चाहिँ एउटा विज्ञप्ति निकालेर राजीनामा गर्न दबाब दिएको भन्ने कुरा आयो। तर सरकारको तर्फबाट कानून मन्त्रीको बीबीसँग भएको अन्तर्गत पनि मैले सुने त्यहाँ चाहिँ त्यस्तो कुनै पनि दबाब दिएको छैन भन्ने कुरा आयो। हेर्नुहोस्, तर यहाँ म निवेदन के गर्न चाहन्छु भने कुनै पनि व्यक्तिप्रति लक्षित गरेर कुनै पनि पूर्वाग्रह वा योजना बनाएर हामीले मायाबु लगाउनु चाहिँ उपयुक्त हुँदैन। विधिको शासनभन्दा बाहिरको विषय हो त्यो। तर एउटा प्रश्नसँगै के छ भन्नुहुन्छ भने सर्वोच्च अदालत भनेको देशको सर्वोच्च न्यायालय हो। सर्वोच्च न्यायालयमा त्यहाँभन्दा माथि न्यायिक उपचार प्राप्त गर्ने ठाउँ छैन नागरिकको लागि, र त्यहाँबाट आम नागरिकले प्राप्त गर्दै गरेको न्याय चाहिँ कति जनअपेक्षित छ भन्ने कुरा विवेचना गर्न सरकारले न्यायपालिकालाई आमूल परिवर्तन गर्नुपर्छ भन्ने कुरा पनि अति नै महत्वपूर्ण अवस्था पुगेको छ। यदि केही स्थितिमा केही पहुँच भएका व्यक्तिको लागि चाहिँ पाउने न्याय र आम नागरिकले पाउने न्यायमा विभेद हुँदै गयो भने अर्को क्रान्ति पनि यो देशमा हुन सक्छ। त्यसो हुँदाखेरि मैले निवेदन गर्न खोजेको के हो भने कुनै व्यक्तिलाई लक्षित गरेर मायाबु लगाउनु हुँदैन, पूर्वाग्रह राखेर हुँदैन, तर समग्र न्यायपालिकाको आमूल रूपान्तरण गर्नुपर्छ।
1: आवाज अलिकति क्लियर आएन सुहानजी, तपाईँको आवाजमा अलिकति क्लियर आएन, प्लिज। यो नेटवर्कको समस्या हो वा चाहिँ कन्टिन्यू भन्नु न।
2: हजुर,
1: सुन्दै हुनुहुन्छ?
2: अहिले मेरो निवेदन गराइ के हो भने कुनै पनि व्यक्तिलाई लक्षित गरेर मायाबु लगाउनु हुँदैन, तर देशको न्यायपालिका भनेको समग्र आम नागरिकको आस्थाको प्रतीक हो। त्यहाँबाट जनताले पाउने न्यायमा विभेद हुन्छ र न्याय चाहिँ सीमित व्यक्तिको कब्जामा जाँदैछ भने न्यायपालिकामा रूपान्तरणको लागि न्यायपालिकाका समग्रगत स्वरूपलाई रूपान्तरण गर्नु जरुरी छ र त्यो आवश्यकता पनि छ। तर त्यसको अर्थ चाहिँ केही टार्गेटेड व्यक्तिलाई फलाना फलाना लगाउने भन्ने भन्नु भएन। कार्यक्षमताको अभाव छ, न्याय क्षमता छैन भने छनौट गरेर न्यायपालिकालाई चाहिँ आम नागरिकसम्म विश्वास पुर्याउनका लागि असफल हुनुभएका न्यायाधीशहरू पनि सर्वोच्चमा हुनुहुन्छ भने उहाँहरूमा मायाबु लगाउनुपर्छ र उच्च अदालतको संरचना पनि परिवर्तन गर्नु पर्छ। तर व्यक्ति लक्षित भएर चाहिँ गर्नु हुँदैन र यो एमनेस्टी इन्टरनेसनल सहितका मानवाधिकार आयोगले
1: न्यायपालिकाको निष्पक्षतामाथि त प्रश्न उठ्यो नि त, होइन? अहिले पछिल्लो समय पनि
2: एकदम स्पष्ट रूपमा प्रश्न उठेको छ। एउटा आम नागरिकले पाउने न्याय चाहिँ कदापि पनि, मैले भने कदापि पनि जनअपेक्षित छैन। यस्ता फैसला आउन थाले सर्वोच्च अदालतबाट पनि जहाँ न्याय प्रमाणमा होइन, न्याय पहुँचमा, न्याय केही व्यक्तिहरूले इजलासमा बसेर मैले गरेको फैसला नै संविधान हो, मैले गरेको निर्णय नै कानून हो, कानून नै मै बनाउँछु भन्ने आशयले निर्णय आउन थालेका छन् र त्यो अत्यन्त दुर्भाग्य हो देशको न्यायपालिकाको लागि। र यदि यही स्थितिमा छोड्ने हो भने आम नागरिकको लागि न्यायकामा पहुँच हुँदैन र त्यसको लागि चाहिँ न्यायपालिकामा तपाईँले भन्नुभयो जस्तो तीनजना माननीय न्यायाधीशहरू जो सूचीक्रममा चाहिँ हुनुहुन्थ्यो उहाँहरूको बाहेकका पनि अरू धेरै न्यायाधीशहरूलाई हामीले छानबिन अनुसन्धान फसलामा कार्य समतालाई हेर्नुपर्छ, तर उहाँहरूलाई टाढा गरेर ल्याउनु चाहिँ हुँदैन र न्यायपालिका सुधारको लागि चाहिँ जरुरी छ। अहिले
1: आज तपाईँले देखिराख्नु भएको छ होइन, प्रदेशमा सत्ताको लुछाचोडी छ, भागमण्डामा एमाले, कंग्रेस र माओवादी नेकपा बीच दौड़धूप पनि छ, चौरासीमा हुने स्थानीय चुनाव र प्रदेश सभाको चुनावको यतिखेर कस्तो प्रभाव पर्न सक्छ, यसको आकलन कसरी गर्न सकिन्छ सुशीलजी?
2: यस्तो हुन्छ, हामीले एउटा कुरा के मान्यौं भने स्पष्ट र सक्षम हामीलाई एउटा प्रतिपक्ष चाहिन्छ गणतन्त्रमा, लोकतन्त्रमा। तर प्रतिपक्षहरू कस्ता भए भन्नुहुन्छ भने सत्ताको लुसकानीमा फागुन 21 को चुनावपछि पनि नेकपा एमाले, नेपाली कांग्रेस र तपाईँको नेकपाले चाहिँ पाठ सिकेको रहेनछ यिनीहरूले। हेर्नु, सत्तामा भोग गरेर सत्ताको लुछाचुडीले गर्दाखेरि भदौ 24 को अवस्था आएको हो, त्यो अवस्थामा उनीहरू सिकेका रहेछन्। अझै पनि उनीहरूलाई दलीय भागभण्डा चाहिएको छ, उनीहरूलाई अझै पनि राजनीतिक भागभण्डा चाहिएको छ, अझै पनि सत्ता चाहिएको छ, कुटी चाहिएको छ। जनताको अपेक्षित कामको लागि हामी अघि बढ्नुपर्छ भन्ने भावना देखिएन र ती व्यवस्था मैले अघिल्लो प्रश्नमा पनि न्यायपालिकाका तीनजना न्यायाधीशहरूमा माथि महायोग लगाउने सपना मल्ल प्रधान कुमार बेग्मी श्रीमान हरिपयन श्रीमान लगायत तिनजना श्रीमानमाथि महायोग लगाउने प्रस्तावलाई पनि यताकता घुम्रो तरिकाले सत्ताको खेल त होइन यो भन्ने पनि हामीले बुझ्नुपर्ने हुन्छ। त्यस कारणले मैले निवेदन गर्न खोजेको के हो भने नेपाली जनताले चाहेको सुशासन हो, सक्षम न्यायपालिका हो, त्यसको लागि यी दलहरू सक्षम भए आउँदो स्थानीय चुनावमा पनि यी दलको यो भागभण्डाको उत्साह जोडीले चाहिँ यिनीहरूको हबीगत चाहिँ फागुन 81 सरहमा पुग्छ, सुध्र्न सकेनन् भन्ने भन्ने चाहिँ मलाई लाग्छ।
1: अब अहिलेको अवस्थामा विगत 35 वर्षदेखि दलीय आवरणमा विद्यार्थी राजनीति र कर्मचारी संगठन खारेजलाई आत्मसात गरेर बस्नुले अब कंग्रेस एमाले नेकपा र उहाँहरूको भातृ संगठन विद्यार्थी संगठनहरू पनि मौन भएर बस्नु भएको स्थिति छ होइन। विद्यार्थी र राष्ट्र सेवक कर्मचारीमा दलीय आवरणलाई आफ्नो राजनैतिक कमजोरी भएको स्वीकार्ने हो कि वा चाहिँ दलहरूलाई आफ्नो जनविश्वास गुमेको आकलन गर्न सकिन्छ अहिलेको पछिल्लो परिस्थिति हेर्दा?
2: यस्तो हुन्छ, उहाँहरूले आफ्नो हिजोको दिनमा भएका निजामती कर्मचारी वा कर्मचारी संयन्त्रभित्र आफ्नो दलीय संगठन विस्तार गर्ने, विद्यार्थीमा राजनीतिक दलको संगठन विस्तार गर्ने जस्ता कार्यहरूमा आफ्ना ग्लानी उहाँहरूलाई छैन, किनभने उहाँहरूका केही अग्रपन्थीका नेतृत्व परेका व्यक्तिहरूले भड्काइरहेको सामाजिक अभिव्यक्ति दिइरहेको हामी सुनिरहेका छौँ। तर उहाँहरूमा चाहिँ के रह्यो भने जनताको विश्वास चाहिँ देखिएन, अरे जनताले के मानेनन् भने यी दलहरूले हिजो राजनीतिक भागभण्डामा न्यायालय पनि नियुक्ति गरे, भागभण्डा गरे, हिजो राजनीतिक भागभण्डामा कर्मचारी तन्त्रलाई पनि प्रयोग गरे, विद्यार्थीलाई पनि राजनीतिक भागभण्डामा प्रयोग गरेर देशलाई तहस नहस बनाएको अवस्थाले जनताले उहाँहरूमाथि विश्वास नगरेको कारणले गर्दा, जनताको अपेक्षित परिणाम नभएको कारणले गर्दा आत्मसात गरेको भए त प्रदेश चुनावमा प्रदेश सभापति गर्ने थिएन सत्ताको लागि। तर यहाँ के भयो भने उनीहरूले यो देशमा हामीले गरेको गल्ती अनुभव गर्नुपर्छ भन्ने होइन, अहिले जनताको अपेक्षित मत नभएर आन्दोलन गर्न बोलाउँदा मान्छे आउने मान्छे नभएर आन्दोलन गर्न कसले एक्लै कराएर हुँदैन बाटोमा। त्यस कारणले यो अवस्था, हिजो मैले प्रचण्डको एउटा भाषण सुन्दै थिएँ, त्यहाँ के भन्यो भने 8-10 लाख मान्छे निकाल्यो भने त सत्ता हामी पनि परिवर्तन गर्न सक्ने रहेछौ भन्ने कुरामा भन्दै हुन्छ। तर त्यो अभिव्यक्ति के हो त भन्नुहुन्छ भने यो देशमा अशान्ति विशृङ्खल, हाम्रो सत्ता कायम हुनुपर्छ, हामीले सत्ता गर्नुपर्छ, जनता गरिब जनतालाई 10 वर्ष जनयुद्ध गरेर पनि दिन नसकेको प्रतिबल आत्मसात गर्न सक्नु भएको पनि देखिएन र सत्ताको श्रेणीमा जाने अवस्था उहाँको त्यो अभिव्यक्ति थियो। र त्यस्तै हाम्रा केही काम व्यवसाय साथीहरूले पनि त्यस्तो अभिव्यक्ति दिँदै गरेको म सुन्दैछु। यी अभिव्यक्ति भनेका के हुन् भन्दाखेरि समाजलाई भितोल्ने, शान्ति सुव्यवस्था कायम नगर्ने, हिजो कमाएर खाने सहजै न्यायपालिकामा दुई चारजना अधिवक्ता कानून व्यवसायीहरूको हालीमुहाली हुने प्रक्रियालाई नै निरन्तरता दिनुपर्छ भन्ने आशयमा लागेको मात्रै हो यो, अन्यथा उहाँहरूले आत्मसात गरेको चाहिँ अनुभूति हुँदैन।
1: र यो कुमार बेन सुटुक्क भारत गएको विषय पनि यतिखेर व्यापक रूपमा आएको छ होइन, अब कूटनीतिक सम्बन्धको हिसाबले वा भ्रमणै प्रधानमन्त्रीको भ्रमणकै चाँजो पाँचो मिलाउने हो भने पनि परराष्ट्र मन्त्रालय अन्तर्गत जाने विषय थियो, किनभने राष्ट्रसभा सभापति अब चीन भ्रमण जाँदै हुनुहुन्छ। यसो हेर्दाखेरि चाहिँ कतै हिजो बोलाउँदा नजाने बोला भन्दा जाने भएको त होइन यो सुशीलजी?
2: होइन, मलाई के लाग्छ भने यदा कदा त्यसरी सरकारको निर्णय पाल्टीगतको निर्णय बिना नै पठाइएको हो भने उहाँहरूलाई पठाउने कार्यलाई चाहिँ त्यति हामी कूटनीतिक रूपमा त्यति परिपक्व निर्णय भएर मान्न सक्दैनौँ हेर्नुहोस् यदि हो भने है। तर उहाँ व्यक्तिगत काममा जानुभएको हो कि सरकारको काममा जानुभएको कि जानुभएको छ कि छैन भन्ने कुरा कुनै स्पष्ट आभास नभइकन त्यहाँसम्म हामी प्रवेश गर्नु भएन। तर यदि त्यसरी पठाइएको व्यक्तिगत रूपमा हो भने त्यो चाहिँ कूटनीतिक सम्बन्धको लागि त्यति राम्रो सम्बन्ध मानिँदैन, त्यसो गर्नु हुँदैन। त्यो गर्नु भनेको चाहिँ हिजोका दलको हबीगतसँग पनि हामी अघि बढ़िरहेको देखिन्छ। र अर्कोतर्फ मैले पार्टी सभापति रवि लामिछानेको चीन भ्रमणलाई चाहिँ यो दलीय जुन सत्ताधारी दलको चाहिँ सभापति आफै जाँदाखेरि यहाँ देशमा भएको सरकारको समन्वय पनि त्यहाँबाट हुन्छ र सत्ताधारी दल भनेको नै सरकारको एउटा अङ्ग हो भनेर हामीले मान्नुपर्छ, किनभने यो लोकतान्त्रिक गणतन्त्र संसदीय व्यवस्थामा दल विहीनको सरकार हुँदैन। र यो दल राष्ट्रपाकै दलको सरकार भएको हुँदाखेरि राष्ट्रपाको सभापति जानु भनेको चीनमा चाहिँ त्यसले चाहिँ चीनसँग दलीय सँगसँगै सरकारको पनि सम्बन्ध विस्तार गर्नका लागि, देशको कूटनीतिक सम्बन्ध स्थापना गर्नका लागि त्यसले सहयोग गर्छ, त्यो राम्रो हो। देशका सीमा सम्बन्धमा लिपियाधुराका समस्या चीनसँग पनि जोडिएको छ र त्यहाँ पनि स्वस्थ आवास उठोस्, देशका जनताले यो सरकारबाट खोजेको अपेक्षालाई प्राप्त गर्न सकुन्, अन्यथा यो सरकार पनि असफल भयो भने यो देशमा जनताले आशा गर्ने ठाउँ केही पनि छैन, किनभने विगतका 35 वर्षमा देखाएको अभिगतमा यो सरकार फर्किएर गयो, आफ्नै बीचमा विभाजन गर्न थाल्यो भने दुर्भाग्य हुन्छ।
1: हस् सुशीलजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार।
2: नमस्कार।
1: आजले श्रोता नेपाली बहसमा छोटो विश्राम छ, विश्रामपछि पालिका बहसमा उपस्थित हुनेछौं।

0: Media.
1: Extreme energy drink.
2: बिरामी वर्गहरूमा खुशीको खबर। हजुरहरूको विश्वासिलो कुस्मा बडागाउँको बागलुङ मेडिकल हलमा मणिपाल शिक्षण अस्पताल पोखराका कन्सल्टेन्ट न्यूरो सर्जन डाक्टर पुष्पराज कोइराला यही साउन 9 गते शनिबार आउँदै हुनुहुन्छ। त्यसैले छारे, मिर्गी रोग, हातखुट्टा काँप्ने, ढाड दुख्ने, हातखुट्टा पोल्ने तथा झमझमाउने, नसा च्यापिने, प्यारालाइसिस, न्यूरोपेथिक दुखाई, बिर्सिने रोग अर्थात अल्जाइमर, ब्रेन ट्यूमर, टाउको दुख्ने तथा रिंगटा लाग्ने लगायतका समस्या भएका बिरामीहरूले समयमै सम्पर्क गरी स्वास्थ्य लाभ गर्नुहोस्। याद गर्नुहोस्, टाउको सिटी स्क्यान गर्नुपर्ने बिरामीहरूले एक दिन अगाडि नै सम्पर्क गर्नुपर्नेछ। फेरि पनि सम्झनुहोस्, मणिपाल शिक्षण अस्पताल पोखराका कन्सल्टेन्ट न्यूरो सर्जन डाक्टर पुष्पराज कोइराला आउने दिन यही साउन 9 गते शनिबार। उक्त दिन बिहान 9 बजेबाट 10 बजेसम्म मात्रै बिरामी परीक्षण हुने भएकाले समयमै सम्पर्क गरी आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: बागलुङ मेडिकल हल, बडगाउँ चौर, कुस्मा पर्वत।
4: सम्पर्क नम्बर 067-420-227,
3: 98-472-597,
4: 98-511-918।
5: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
6: अहिले बिहानको ठिक 7 बज्यो।

0: जाती भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइँदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिट्टी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
2: जसको नाम नै पर्याप्त छ,
3: दिदी बहिनी,
2: दिदी बहिनी,
3: दिदी बहिनी,
2: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
3: हामी
2: गर्न सक्छौ,
3: गर्न सक्छौ।

0: क्लासिक टेक को 16th एनिवर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 जनालाई 3 महिना इन्टरनेट बोनस र मासिक 1 जनालाई रु 12,000 को इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
1: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।

0: यो रेडियो दिदी बहिनीको समय सूचक हो।
1: अहिले बिहानको ठीक 9 बज्यो।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबरमा धर्मराज भट्टसँगै रविन्द्र सुवेदीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: अविरल वर्षाका कारण देशका 11 राजमार्ग पूर्ण रूपमा अवरूद्ध, विभिन्न ठाउँमा वैकल्पिक बाटोको प्रयोग, आज पनि केही प्रदेशमा भारी वर्षा हुने।
0: कैलालीको धनगढ़ीमा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै सरकारले थाल्यो वार्ताको पहल, शिक्षा मन्त्री आफै समन्वयमा।
1: नेपाल स्काउटका देशैभरिका सबै समिति विघटन, संगठन सुदृढ़ीकरणका लागि यस्तो कदम चालिएको सरकारको दावी।
0: पाकिस्तानमा सुरक्षाकर्मीमाथि चरमपन्थी समूहको आत्मघाती आक्रमण, 15 जनाको मृत्यु, टाँक जिल्लामा कर्फ्यू।
1: र के बर्डेका चर्चित गोलकिपर भेजिनहा चिलीको प्रतिष्ठित क्लबमा आबद्ध।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-7780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। अविरल वर्षा र बाढ़ी पहिरोका कारण देशका 11 राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीको पछिल्लो तथ्याङ्क अनुसार अविरल वर्षाले इलामको राजदुवारी क्षेत्रमा मेची राजमार्ग अवरूद्ध हुँदा झापादेखि ताप्लेजुङ जाने आउने सवारी साधन पूर्ण रूपमा अवरूद्ध भएका छन्। यस्तै सम्भावित बाढ़ी र पहिरोका कारण बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे बेसी चल्ने सवारी साधन पूर्ण रूपमा अवरूद्ध भएका छन्। यसै गरी कान्ति लोकपथ अन्तर्गत हेटौडा ठिङ्गन बागमती ललितपुर सड़क खण्ड अवरूद्ध भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार सिन्धुपाल्चोकको भोटेकोशी 40 किलोमा पहिरो जाँदा अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको छ। त्यही गाउँपालिकाको वडा नम्बर 2 पनि पहिरो जाँदा सड़क अवरूद्ध बनेको छ। यस्तै गरी दोलखाको तामाकोशी गाउँपालिका 5 किर्नेटारमा बाढ़ीका कारण लामासाङ्गु रामेछाप राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको छ भने यस क्षेत्रमा वैकल्पिक बाटो खुलाएर सवारी साधन ओहोरदोहोर गराइएको छ। उता रसुवाको गोसाईकुण्ड 3 कुलुङमा पहिरो जाँदा पासाङ लामो सड़क अवरूद्ध भएको छ भने उत्तर गया 5 खाल्टेमा बाढ़ीका कारण त्रिशुली मैलुङ साफ्रुबेसी सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। पहिरोका कारण बागलुङको जैमिनी गाउँपालिका 8 स्थित कालीगण्डकी करिडोर सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। यस्तै पहिरोले रोल्पा स्थित घोराई थवाङ सहित राजमार्ग र रूकुम पश्चिमको 8 फिसकोटमा भेरी करिडोर जाजरकोट डोल्पा सड़क खण्ड अवरूद्ध भएको छ।
1: देशभर सक्रिय मनसुनी वायुको प्रभावले आज पनि केही प्रदेशमा भारी वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर साधारणतया बादल लागेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षा सम्भावना छ। आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका थोरै स्थान तथा मधेस प्रदेश र कोशी प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन तथा चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभागको 1-2 स्थानमा भारी वर्षाको सम्भावना छ। पछिल्लो 12 घण्टामा खप्तड़ राष्ट्रिय निकुञ्ज क्षेत्र सहित कालीकोट, बागलुङ लगायतका क्षेत्रमा मध्यमसम्मको वर्षा भएको छ।
0: नेपाल स्काउटका देशभर रहेका सबै तहका परिषद तथा कार्यकारी समितिहरू विघटन गरिएको छ। नेपाल स्काउटका संरक्षक एवं प्रधानमन्त्री बालेन्द्र शाहको निर्देशन तथा प्रमुख स्काउट एवं शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्णयअनुसार यी समितिहरू खारेज गरिएको हो। नेपाल स्काउट राष्ट्रिय प्रधान कार्यालयले एक सूचना जारी गर्दै मिति 2083 साल साउन 5 गतेको निर्णयअनुसार राष्ट्रिय परिषद, प्रदेश परिषद र स्थानीय परिषदका साथै सबै तहका कार्यकारी समितिहरू विघटन गरिएको जानकारी दिएको छ। नेपाल स्काउटको संरचनालाई नयाँ ढंगले बढ़ाउन र संगठनलाई थप सुदृढ बनाउन यो कदम चालिएको बताइएको छ।
1: कैलालीको धनगढ़ीमा 24 सत्याग्रहमा बस्नुभएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था तेस्रो दिनमै कमजोर बन्दै गएको छ। अनशनरत डाक्टर केसीको ब्लड सुगर बढ़दै गएको छ। रक्तचापमा समेत तीव्र उतार चढ़ाव देखिएको छ। मांसपेशी बाउडिने तथा बोल्न गाह्रो हुने जस्ता स्वास्थ्य समस्या थपिएका छन्। अनशन बस्नुअघि मात्र खुट्टाको शल्यक्रिया गराएकाले उहाँलाई हिडुल गर्न र बाथरूम जान समेत निकै कठिन भइरहेको छ। उहाँको स्वास्थ्यको निरन्तर अनुगमन तथा थप चेक जाँचका लागि सेती प्रादेशिक अस्पतालका फिजिसियन डाक्टर जगेन्द्र दुवालको नेतृत्वमा गठित मेडिकल टीम खटिएको दिएको छ। यसैबीच सरकारले डाक्टर केसीसँग सम्वादको पहल पनि थालेको छ। विगतमा केसीको पक्षमा रहँदै आउनुभएका शिक्षा मन्त्री सस्मित पोखरेलले हिजो साँझ केसीका स्वकीय डाक्टर अमृत जैशी र राति 11 बजे डाक्टर केसीसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ। सम्वादका क्रममा डाक्टर केसीले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका पदाधिकारीलाई बर्खास्त गर्न र गेटामा तत्काल 300 शैयाको पूर्णकालीन अस्पताल सञ्चालन गर्न लगायतका माग राख्नुभएको छ। उहाँले यी मागहरूलाई सम्बोधन गर्ने गरी आवश्यक गृह कार्य सहित वार्तामा आउन सरकारलाई आग्रह गर्नुभएको छ।
0: आज हरिशयनी एकादशी, घर घरमा तुलसीका बिरूवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आज शुरू हुँदैछ। आषाढ शुक्ल एकादशीका दिन आज 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर घरको तुलसी गोठमा राखिएको तलको बिरूवा मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बुढानीलकण्ठ उपत्यका 4 नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड़ लाग्छ। एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने, रोटी ढिँडो लगायत फलाहार गर्ने गरिन्छ। वैज्ञानिक रूपमा पनि बढ़ी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ। तुलसीको मोठ भएका स्थानमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत गरिन्छ। वास्तु दोष भएका स्थानमा तुलसीको मोठ राख्नाले सकारात्मक फल प्राप्त हुने मान्यता समेत छ। तुलसी भएका स्थानमा शुद्ध हावा बहने तथा तथ्य समेत वैज्ञानिक रूपमा पुष्टि भएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: भाइ भाइ भाइ, सामान पुर्याउने अनि आइहाले, अरू सामान पनि पुर्याउनु छ।
4: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा
3: मिलाउँ।
4: घर सर बेच्नु छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
4: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
4: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
5: विदेशमा पनि फ्लो गार्ड र डेट फ्री प्रडक्ट नै युज हुन्छ।
4: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
5: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
4: सुरक्षा घरको
3: साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। नेपाल राष्ट्र बैंकले भुक्तानी प्रणाली सम्बन्धी एकीकृत निर्देशिका 2082 15 संशोधन गरेको छ। भुक्तानी सेवा प्रदायक संस्थाहरूले वालेट खोल्ने तथा प्रयोगकर्ताको विवरण अध्यावधि गर्ने प्रक्रियामा राष्ट्रिय परिचय पत्र सम्बन्धी व्यवस्था समेट्दै संशोधन गरिएको हो। भुक्तानी प्रणाली विभागले हिजो गरेको परिपत्र अनुसार अब भुक्तानी सेवा प्रदायकको अनुमति प्राप्त संस्थाले नेपाली नागरिकका हकमा राष्ट्रिय परिचय पत्रको विद्युतीय अभिलेख अनुसारको विवरण समेत यकिन गरी वालेट खोल्नुपर्नेछ। यस्तै अनुमति प्राप्त संस्थाले 2083 मसान्तभित्र मोबाइल एप्लिकेशन वा अन्य उपयुक्त माध्यमबाट वालेट प्रयोगकर्ताको राष्ट्रिय परिचय पत्रको विवरण भयो वा नभएको सो घोषणा लिनुपर्ने व्यवस्था गरिएको छ। राष्ट्रिय परिचय पत्र लिएका नेपाली नागरिकले 2083 असोज मसान्तभित्र आफ्नो वालेटमा राष्ट्रिय परिचय पत्र नम्बर अध्यावधि गर्नुपर्नेछ। राष्ट्रिय परिचय पत्र नलिएका प्रयोगकर्तालाई भने परिचय पत्र लिएपछि विवरण अध्यावधि गर्न प्रत्येक महिना समेत जानकारी गराउने व्यवस्था गर्नुपर्ने उल्लेख गरिएको छ। विदेशमा रहेका नेपालीहरूले भने तत्काल आफू रहेकै ठाउँबाट अध्यावधि गर्नुपर्ने तथा नेपाल फर्किएको 6 महिनामा विवरण अध्यावधि गराउनुपर्ने उल्लेख गरिएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानमा चरमपन्थी समूहले गरेको आत्मघाती आक्रमणमा 15 सुरक्षाकर्मीको मृत्यु भएको छ। खैबर पख्तुनख्वा प्रान्तको टाङ जिल्लामा सेना र प्रहरीको संयुक्त चौकीमा चरमपन्थीहरूले गरेको आक्रमणमा 12 सैनिक सहित 15 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा 2 जना प्रहरी र वन विभागका 1 जना अधिकारी पनि छन्। सुरक्षा बलले गरेको जवाफी कार्यवाहीमा 12 जना चरमपन्थी मारिएका छन्। पाकिस्तानी सेनाको संचार शाखा इन्टर सर्भिसेज पब्लिक रिलेसन्सका अनुसार शुरूमा आक्रमणकारीले चौकीको सुरक्षा घेरा तोड्ने प्रयास गरेका थिए, तर सुरक्षा बलले उनीहरूको प्रयास विफल पारे। त्यसपछि भागिरहेका चरमपन्थीहरूको पीछा गरी कार्यवाही गर्दा 12 जना आक्रमणकारी मारिएका हुन्। आईएसपीआरका अनुसार प्रारम्भिक प्रयास असफल भएपछि आक्रमणकारीहरूले विस्फोटक पदार्थले भरिएको एउटा सवारी साधन चौकीको पर्खालमा ठोक्याएका थिए। त्यसपछि भएको शक्तिशाली विस्फोटले चौकी पूर्ण रूपमा ध्वस्त भएको र 15 जनाको ज्यान गएको बताइएको छ। घटनापछि सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। जिल्ला प्रशासन कार्यालयले सम्पूर्ण टाङ जिल्लामा कर्फ्यू लागू गरेको छ।
1: अब खेल समाचार। के बर्डेका अनुभवी गोलरक्षक भोजी नाचिलेको प्रतिष्ठित क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन्। क्लबका अध्यक्ष अभिवाल मोसाले भोजिनासँग सम्झौता भएको पुष्टि गरेका छन्। 40 वर्षीय भोजिना केही दिनभित्र चिली पुगेर नियमित स्वास्थ्य परीक्षण पूरा गर्नेछन्। त्यसपछि उनलाई कोलो कोलोको घरेलु मैदान स्टाडियो मेनुमेन्टलममा औपचारिक रूपमा सार्वजनिक गरिने अध्यक्ष मोसाले जानकारी दिएका छन्। विश्वकपमा भोजिनाले गरेको उत्कृष्ट प्रदर्शनका कारण उनी यो अवसरका पूर्ण हकदार बनेका हुन्। साथै उनको आगमनले क्लबको व्यावसायिक तथा प्रचार प्रसार पक्षमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। भोजिनाले विश्वकप अघि पोर्चुगलको दोस्रो डिभिजन क्लब चावेस छाडेका थिए। विश्वकप प्रतियोगितामा पहिलो पटक सहभागी बनेको केप बर्डेलाई उत्कृष्ट प्रदर्शन गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
0: बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: अविरल वर्षाका कारण देशका 11 राजमार्ग पूर्ण रूपमा अवरूद्ध। विभिन्न ठाउँमा वैकल्पिक बाटोको प्रयोग। आज पनि केही प्रदेशमा भारी वर्षा हुने।
0: कैलालीको धनगढ़ीमा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै सरकारले थाल्यो वार्ताको पहल। शिक्षा मन्त्री आफै समन्वयमा।
1: नेपाल स्काउटका देशैभरिका सबै समिति विघटन। संगठन सुदृढीकरणका लागि यस्तो कदम चालिएको सरकारको दावी।
0: पाकिस्तानमा सुरक्षाकर्मीमाथि चरमपन्थी समूहको आत्मघाती आक्रमण। 15 जनाको मृत्यु। टाङ जिल्लामा कर्फ्यू।
1: र केप बर्डेका चर्चित गोलकिपर भोजिना चिलीको प्रतिष्ठित क्लबमा आबद्ध।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।

0: भयो नि यति सानो भुइँचालोले पनि अस्ति भर्खरै बनाएको घर भत्कियो, तर तपाईँको त केही भएको छैन।
1: विचार नपुर्याई घर बनाउँदा यस्तै हुन्छ। मैले पहिले भने होइन, ओम श्री दक्षिण महाकाली क्रसर उद्योगबाट सामान ल्याऊ भनेर भनेको मानिनौ। म त अघि पछि पनि त्यहीँबाट सामान ल्याउँछु। घर बलियो छ, त्यसैले म सुरक्षित छु।
2: ध्यान दिनुहोस्, जीवनमा घर धेरै पटक बनाइदैन, त्यसैले मजबुत र बलियो निर्माणको आधार ओम श्री दक्षिण महाकाली क्रसर उद्योग लस्ती पर्वत।
1: इन्जिनियरबाट गुणस्तर प्रमाणित अत्याधुनिक मेसिनद्वारा क्रसिङ गरिएका विभिन्न साइजका घिटी, इट्टा, चिप्स, डस्ट, वासिङ गरेको बालुवा, बाटो खन्नका लागि एक्जाभेटर, लोडर,
2: साथै सम्पूर्ण सामानहरू मेसिनद्वारा लोडिङको पनि व्यवस्था छ। कुस्मा, बागलुङ र म्याग्दीको संगम पर्वतको लस्तीमा अवस्थित मजबुत भविष्यको विश्वासिलो साथी ओम श्री दक्षिण महाकाली क्रसर उद्योग मालढुङ्गादेखि बेनी जाने बाटोमा लस्ती बजार पर्वत।
1: फोन 068-26-144, 98-510-16-094, 98-476-39691।
3: निकटमा दिदी बहिनी, विकटमा दिदी बहिनी।

0: निष्ठ आन्दोलनलाई फेरि पुनर्जीवित गर्ने र देशको नेतृत्व लिने संकल्प गर्नुपर्ने समय आएको उहाँको भनाई छ। संयोजक दाहालले देशमा निरंकुश प्रवृत्ति देखा परेको र त्यसका विरूद्धमा एकपटक पुनः संघर्ष गर्नुपर्ने अवस्था आएको जिकिर गर्नुभएको छ। सोही कार्यक्रममा नेकपाका सहसंयोजक माधव कुमार नेपालले नेपाली कम्युनिष्ट आन्दोलन नयाँ ऊर्जाका साथ अघि बढ़नुपर्ने बताउनुभयो। कम्युनिष्ट आन्दोलनमा उतार चढ़ाव आउनु स्वाभाविक भए पनि नयाँ उत्साहका साथ अघि बढ़न सक्नुपर्ने बताउनुभयो।
1: मुगुको मुगुम कर्मारोङ गाउँपालिका पाँच पुलु बजारमा घरमाथि ढुंगासहितको पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन्। आज बिहान करिब चार बजे मुगुम कर्मारोङ गाउँपालिका पाँच पुलु बजारमा पेमा लामाको घरमा भाँडामा होटल सञ्चालन गरी बस्दै आएका छायानाथ रारा नगरपालिकातिर तिर्पका 32 वर्षीय जगन्नाथ बडुवाल, उनकी 27 वर्षीय श्रीमती सृजना बडुवाल र 3 वर्षीय छोरा रमेश बडुवाल सुतिरहेको अवस्थामा माथिबाट ढुंगासहितको पहिरो घरमा खसेको थियो। पहिरोले च्यापिएका 3 वर्षीय रमेश बडुवाललाई प्रहरीले चौकी डोल्फु पुलबाट खटिएको प्रहरी टोलीले घटनास्थलबाट उद्धार गरेका थिए। उनलाई पुलु स्वास्थ्य चौकी पुर्याइए पनि उपचारकै क्रममा बिहान चिकित्सकले मृत घोषणा गरेका हुन्। घटनामा जगन्नाथ र सृजना सामान्य घाइते भएका छन् भने उनीहरूको पुलु स्वास्थ्य चौकीमा उपचार भइरहेको र अवस्था सामान्य रहेको छ।
0: अविरल वर्षा र बाढ़ी पहिरोका कारण देशका 11 राजमार्ग अवरूद्ध भएका छन्। नेपाल प्रहरीको तथ्याङ्क अनुसार अविरल वर्षाले इलामको राजदुवाली क्षेत्रमा मेची राजमार्ग अवरूद्ध हुँदा झापादेखि ताप्लेजुङ जाने आउने सवारी साधन पूर्ण रूपमा अवरूद्ध भएका छन्। यस्तै सम्भावित बाढ़ी र पहिरोका कारण बीपी राजमार्गको खुरकोट नेपाल थोक कटुञ्जे बेसी चल्ने सवारी साधन पूर्ण रूपमा अवरूद्ध भएका छन्। यस्तै कान्ति लोकपथ अन्तर्गत हेटौडा ठिंगन बागमती ललितपुर सड़क खण्ड पनि अवरूद्ध भएको छ। नेपाल प्रहरीले सार्वजनिक गरेको विवरण अनुसार सिन्धुपाल्चोकको भोटेकोशी 4-0 किलोमा पहिरो जाँदा अरणीको राजमार्ग पूर्ण रूपमा अवरूद्ध बनेको छ भने त्यही गाउँपालिकाको ओडा नम्बर 2 पनि पहिरो जाँदा अवरूद्ध बनेको छ। यसै गरी दोलखाको तामाकोशी गाउँपालिका 5 किर्ने टारमा बाढ़ीका कारण लामा सागु रामेछाप राजमार्ग पूर्ण रूपमा अवरूद्ध भएको छ भने यस क्षेत्रमा वैकल्पिक बाटो खुलाएर सवारी साधन ओहोरदोहोर गराइएको छ। उता रसुवाको गोसाई कुण्ड 3 कुलुङमा पहिरो जाँदा पासाङ लामो सड़क अवरूद्ध भएको छ। उत्तर गया 5 खाल्टेमा बाढ़ीका कारण त्रिशुली मैलुङ स्याप्रोवेशी सड़क पूर्ण रूपमा अवरूद्ध भएको छ। पहिरोका कारण बागलुङको जैमिनी गाउँपालिका 8 स्थित कालीगण्डकी करिडोर पूर्ण रूपमा अवरूद्ध छ। यस्तै पहिरोले रोल्पा स्थित घोराई थवाङ शहीद राजमार्ग र रूकुम पश्चिमको 820 कोटमा भेरी करिडोर जाजरकोट डोल्पा सड़क खण्ड अवरूद्ध भएको छ।
1: आज हरिशनि एकादशी घर घरमा तुलसीका बिरूवा सारी 4 महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि शुरू हुँदैछ। आषाढ शुक्ल एकादशीका दिन आज 1 महिना अघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरूवा मोठमा सारिन्छ। सनातन वैदिक परम्परा अनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ। आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ। आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म 4 महिना भगवान विष्णु क्षीर सागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व सदस्य प्राध्यापक डाक्टर देवमणि भट्टराईले बताउनुभयो। सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन्। हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि राजधानीको बुढानीलकण्ठ उपत्यका 4 नारायण लगायत देशभरका नारायण एवं विष्णु मन्दिरमा भक्तजनको भीड़ लाग्छ। एकादशीका दिन विशेष गरी चामलबाट बनेका परिकार नखाने रोटी ढिँडो लगायत फलाहार गर्ने गरिन्छ। वैज्ञानिक रूपमा पनि बढ़ी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा समेत प्रयोग गरिन्छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज।
1: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
0: अब बाँकी समाचार। सर्लाहीको भूमिगत जलस्रोत तथा सिंचाई विभाग डिभिजन कार्यालय कर्मैयाका डिभिजन प्रमुख अनुपमा ढकाल र मेकानिकल अधिकृत तुलाकान्त चौधरी 8,21,000 रूपियाँ घुस लिएको आरोपमा पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिवासको टोलीले हिजो साँझ बागमती नगरपालिकाबाट स्थित रामकाजी थापाको घरको भुइँतलामा रहेको डिभिजन प्रमुखको क्वाटरमा छापा मार्दा ढकाल बसेको सोफामै सेवाग्राहीबाट लिएको 7,50,000 रूपियाँ फेला परेको थियो। खानतलासीका क्रममा स्रोत नखुलेको थप 71,115 रूपियाँ पनि बरामद गरिएको अख्तियार कार्यालय बर्दिवासका सूचना अधिकारी प्रकाश पोखरेलले बताउनुभयो। उहाँका अनुसार पल्स कार्यक्रम अन्तर्गत विभिन्न जल उपभोक्ता समितिसँग बोरिङ तथा मोटर जडानको काम सम्पन्न गरेपछि भुक्तानी माग्दा डिभिजन प्रमुख ढकालले अधिकृत मार्फत घुस माग्ने गरेका थिए। सो क्रममा मेकानिकल अधिकृत तुलाकान्त चौधरीले डिभिजन प्रमुख ढकालको निर्देशनमा सेवाग्राहीबाट 7,50,000 रूपियाँ बुझी उक्त रकम डिभिजन प्रमुखको सरकारी क्वार्टरमा पुर्याउने गरेका थिए।
1: अब अन्तर्राष्ट्रिय समाचार। पाकिस्तानमा चरमपन्थी समूहले गरेको आत्मघाती आक्रमणमा 15 सुरक्षाकर्मी मारिएका छन्। खैबर पख्तुनख्वा प्रान्तको टाङ्क जिल्लामा सेना र प्रहरीको संयुक्त चौकीमा चरमपन्थीहरूले गरेको आक्रमणमा 12 सैनिक सहित 15 जनाको मृत्यु भएको हो। मृत्यु हुनेमा 2 जना प्रहरी र वन विभागका 1 जना अधिकारी पनि रहेका छन्। सुरक्षा बलले गरेको जवाफी कार्यवाहीमा 12 जना चरमपन्थी मारिएका छन्। पाकिस्तानी सेनाको संचार शाखा इन्टर सर्भिसेस पब्लिक रिलेशन्सका अनुसार सुरुमा आक्रमणकारीले चौकीको सुरक्षा घेरा तोड्ने प्रयास गरेका थिए, तर सुरक्षा बलले उनीहरूको प्रयास विफल पारे। त्यसपछि भागिरहेका चरमपन्थीहरूको पीछा गरी कार्यवाही गर्दा 12 जना आक्रमणकारी मारिएका हुन्। आईएसपीआरका अनुसार प्रारम्भिक प्रयास असफल भएपछि आक्रमणकारीले विस्फोट पदार्थले भरिएको एउटा सवारी साधन चौकीको पर्खालमा ठोक्याएका थिए। त्यसपछि भएको शक्तिशाली विस्फोटले चौकी पूर्ण रूपमा ध्वस्त भएको र 15 जनाको ज्यान गएको बताइएको छ। घटनापछि सुरक्षा व्यवस्था कड़ा बनाइएको छ। जिल्ला प्रशासनले सम्पूर्ण टाङ्क जिल्लामा कर्फ्यू लगाएको छ।
0: अब खेल समाचार। के बर्डेका अनुभवी गोलरक्षक भोजीनाथ चिलीको प्रतिष्ठित क्लब कोलो कोलोमा आबद्ध हुने भएका छन्। क्लबका अध्यक्ष अनिबाल मोसाले भोजीनाथसँग सम्झौता गरेको पुष्टि गरेका छन्। 40 वर्षीय भोजीनाथ केही दिनभित्र चिली पुगेर नियमित स्वास्थ्य परीक्षण पूरा गर्नेछन्। त्यसपछि उनलाई कोलो कोलोको घरेलु मैदान स्टाडियो मोनुमेन्टल मा औपचारिक रूपमा सार्वजनिक गरिने अध्यक्ष मोसाले बताएका छन्। विश्वकपमा भेजिनाले गरेको उत्कृष्ट प्रदर्शनका कारण उनी यो अवसरका पूर्ण हकदार बनेका हुन्। साथै उनको आगमनले क्लबको व्यावसायिक तथा प्रचार प्रसार क्षमतामा पनि पक्षमा पनि सकारात्मक प्रभाव पार्ने विश्वास गरिएको छ। भोजिनाले विश्वकप अघि पोर्चुगलको दोस्रो डिभिजन क्लब चाभेस छाडेका थिए। विश्वकप प्रतियोगितामा पहिलो पटक सहभागी बनेको केप बर्डेलाई उत्कृष्ट प्रदर्शन गराउन उनले महत्वपूर्ण भूमिका खेलेका थिए।
1: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
0: डाक्टर गोविन्द केसीको अनशन विरूद्ध धनगढ़ीमा प्रदर्शन। केसीको स्वास्थ्य जटिल बन्दै सरकार संवादको पहलमा।
1: देशको राष्ट्रिय स्वाधीनतामाथि संकट आएको नेकपा संयोजक प्रचण्डको दावी। कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गर्न आवश्यक रहेको जिक्री।
0: ढुङ्गा सहितको पहिरो खस्ता मुकुमा एक बालकको मृत्यु। अविरल वर्षाका कारण देशका 11 राजमार्ग पूर्ण रूपमा अवरूद्ध।
1: पाकिस्तानमा सुरक्षाकर्मीमाथि चरमपन्थी समूहको आत्मघाती आक्रमण 15 जनाको मृत्यु। टाङ्क जिल्लामा कर्फ्यू।
0: र के बर्डेका चर्चित गोलकिपर भोजीनाथ चिलीको प्रतिष्ठित क्लबमा आबद्ध।
1: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौ। नमस्कार।
2: थाहा संचार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न thahakhabar.com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/thahakhabar र हाम्रो ट्विटर ह्यान्डल

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

छ तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मार छ तेरो लागि तिता तिरो पुलिस पछ तेरो पछि पछि पछि कुनै कता डुलिस बेबी डोन्ट बी पुलिस परि परि नजरकोमा हेल्प

0: आवाज बहन को आवाज परिवर्तन को संवाहक रेडियो दीदी बहिनी 95.2 MHz।
1: हिजो जस्तो आज छैन, आज जस्तो भोलि रहने छैन, समय गतिशील छ। जब समय बोल्न थाल्छ, संसार सुन्न थाल्छ। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।

0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो तीन बजेको थाहा खबरमा अप्सरा बोहरासँगै दिनेश जोशीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: अनसन थालेको तीन दिन बाद डाक्टर केसी आईसीयूमा, सांसदहरूको स्वकीय सचिव थप्ने तयारीको विरोधमा काठमाण्डुमा प्रदर्शन।
0: गाभीले नेपालसँग खोपको रकम फिर्ता नलिने, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने।
1: प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत वितरण प्रणालीको अनुगमन, बागमती सफाई महाअभियान 689 हप्तामा प्रवेश।
0: भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा, दिल्लीको जन्तर मन्तरमा प्रहरी र प्रदर्शनकारी बीच दोहोरो भिडन्त।
1: र टी20 सीरिज अन्तर्गत दोस्रो खेलमा आज भारत र जिम्बाब्वे भिड्दै।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर ट्राली, नयाँ बानेश्वर, काठमाडौँ। फोन 4781-4780-724 वा himalayaswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। धनगढ़ीमा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आईसीयूमा उपचार थालिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि आज दिउँसो डाक्टर केसीलाई सेती प्रादेशिक अस्पताल लगिएको हो। केसीका सहयोगी डाक्टर अमृत जयसीका अनुसार सेती प्रादेशिक अस्पताल पुर्याएर उहाँलाई आईसीयूमा राखिएको छ। वर्तमान सरकारसँग 5 बुधे माग राख्दै डाक्टर केसीले यसपटक धनगढ़ी स्थित कृष्ण मन्दिर धर्मशालाबाट अनशन शुरू गर्नुभएको हो। आजै धनगढ़ीमा केसी विरूद्ध अनशन फिर्ता लिनुपर्ने माग गर्दै प्रदर्शन भएको थियो।
1: सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गर्ने सरकारको निर्णय विरूद्ध काठमाण्डुको माइतीघर मण्डलामा प्रदर्शन भएको छ। राष्ट्रिय जेन्जी नागरिक अभियानले जेन्जी आन्दोलनको मर्म र भावना विपरीत सरकारले सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गर्ने निर्णय गरेको भन्दै आज प्रदर्शन गरेका हुन्। जेन्जी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले 12 कार्तिक 2082 सांसदका स्वकीय सचिवको सुविधा खारिज गरेको थियो। त्यही सुविधालाई कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रस्तावमा राजपाका पालिन्द्र शाह नेतृत्वको मन्त्री परिषदले भ्युताएको हो। यसअघि प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको सचिवालयमा उपसचिव वा सो सरहको एक एकजना स्वकीय सचिवको सुविधा हुनेछ भने सांसदहरूले शाखा अधिकृत स्तरको एक एकजना कर्मचारीको सुविधा पाउनेछन्। यसरी सांसदलाई फेरि स्वकीय सचिवको सुविधा दिइँदा 5 वर्षभित्र राज्य कोषमा भने 2.5 अर्ब रूपियाँ भन्दा बढ़ी आर्थिक भार थपिनेछ।
0: खोपका लागि ग्लोबल अलायन्स गाभीले नेपालसँग 3,08,271 अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहलपछि उक्त रकम गाभी 6.0 अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको हो। गाभीले नेपाललाई पठाएको पत्र मार्फत विश्व स्वास्थ्य सभामा क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्राचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दिएको छ। गाभीले आफ्नो निर्णयलाई नेपालका लागि विशेष र एकपटकका लागि गरिएको व्यवस्था भएको स्पष्ट पारेको छ। साथै भविष्यमा यस्ता विषयमा यही निर्णयलाई नजिरका रूपमा नलिइने पनि पत्रमा उल्लेख गरिएको छ। गाभीले हालसम्म नेपाललाई 550 मिलियन अमेरिकी डलर भन्दा बढ़ी बराबरको सहयोग उपलब्ध गराइसकेको छ। उक्त सहयोगबाट नेपालमा नियमित खोप कार्यक्रम सञ्चालन, नयाँ खोपको शुरूआत तथा विस्तार, कोल्ड चेन सुदृढ़ीकरण, खोप खरीद, स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि, खोप आपूर्ति व्यवस्थापन तथा COVID-19 विरूद्धको खोप अभियान लगायतका कार्यक्रम सञ्चालनमा सहयोग पुगेको छ।
1: पूर्वी नेपालमा गुणस्तरीय भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन शुरू गरेको छ। विराटनगर स्थित पूर्वी क्षेत्रमा पटक पटक विद्युत अवरूद्ध हुने र झ्याप झ्याप बत्ती जाने समस्याका बारेमा जनगुनासो बढ़ेपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिनुभएको थियो। सोही निर्देशन अनुसार प्राधिकरणका कायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख समेत रहनुभएका उप कार्यकारी निर्देशक राजन ढकाल सहितको टोली अनुगमनका लागि पूर्वी क्षेत्रमा पुगेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्रेष्ठको निजी सचिवालयले आज जानकारी दिएको हो। प्राधिकरणको उच्च नेतृत्वले प्रादेशिक कार्यालय प्रमुख तथा मोरङ र सुनसरी लगायत जिल्लाका वितरण शाखा प्रमुखसँग विद्युत आपूर्तिको वर्तमान अवस्था, समस्या र समाधानको उपायबारे छलफल समेत गरेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
2: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र thahakhabar.com पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। राष्ट्रका लागि हप्ताको 2 घण्टा स्वयंसेवा भन्ने नाराका साथ 13 वर्ष अघिदेखि शुरू भएको बागमती सफाई महाअभियान 689 हप्तामा प्रवेश गरेको छ। महाअभियानको 689 हप्तामा आज सिनामंगल क्षेत्रको बागमती नदी किनारमा सफाई गरिएको छ। सो क्षेत्रको नदी किनारबाट नकुहिने फोहोर लगभग 3 मेट्रिक टन संकलन गरिएको अभियानकर्मी किशोर सिंह साईले जानकारी दिनुभयो। उहाँका अनुसार सफाईका क्रममा संकलन गरिएको नकुहिने फोहोर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको छ। अर्को हप्ता साउन 16 गते शनिबारको सफाई कार्यक्रम गुह्यश्वरी पानी प्रशोधन केन्द्र मुनिको बागमती नदी किनारमा गरिने सफाई महाअभियानले जनाएको छ। विक्रम सम्वत 2070 जेठ 5 गतेदेखि बागमती सफाई अभियान शुरू भएको हो। शुरू भएदेखि प्रत्येक हप्ता शनिबार यो अभियानले सफाईको कामलाई निरन्तरता दिँदै आएको छ।
0: नेपालगंज उपमहानगरपालिकामा आज एकै दिन 6 वटा शालिग अनावरण गरिएको छ। नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेनजी आन्दोलनका क्रममा तोडफोड़ गरिएका 6 ऐतिहासिक शालिगको अनावरण गरेका हुन्। स्वर्गीय पूर्व प्रधानमन्त्री सुशील कोइरालाको शालिगसँगै स्वर्गीय गणेशमान सिंह, बीपी कोइराला, नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, तत्कालीन राजा वीरेन्द्र शाह तथा शहीद सेतु विकका पुनर्निर्माण गरिएका शालिग नेपालगंजका अलग अलग स्थानमा पुनस्थापित भएका हुन्। अनावरण कार्यक्रममा नगर प्रमुख विष्टले इतिहासको सम्मानका साथै ऐतिहासिक व्यक्तित्वको योगदानलाई स्मरण गर्दै नयाँ पुस्तालाई इतिहासप्रति सचेत गराउने उद्देश्यले शालिग पुनर्निर्माण गरिएको बताउनुभयो।
1: झापामा पछिल्लो समय डेंगु संक्रमणको दर घट्दै गएको छ। जिल्लास्थित स्वास्थ्य कार्यालयका अनुसार जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रिय सहभागिता तथा खोज तथा नष्ट गरेर अभियान प्रभावकारी बन्दै जाँदा डेंगुका बिरामीको संख्या अघिल्लो वर्षको तुलनामा कम भएको हो। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 जिल्लामा 2000 जना डेंगु संक्रमित भेटिएका थिए भने गत आर्थिक वर्षमा भने यो संख्या घटेर 601 जनामा सीमित भएको छ। स्वास्थ्य कार्यालयका प्रमुख ब्रिज कुमार दासका अनुसार डेंगू सार्ने एडिस जातको लामखुट्टेले सफा र जमेको पानीमा प्रजनन गर्ने भएकाले यसको नियन्त्रणका लागि जिल्लाका 15 वटै स्थानीय तहमा हरेक वर्ष लामखुट्टेको वासस्थान खोज तथा नष्ट गरेर अभियान सञ्चालन हुँदै आएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। चौतर्फी विवाद बढ़ेपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले आफ्नो पदबाट राजीनामा दिनुभएको छ। प्रश्नपत्र चुहावटको विरोधमा रहेको कक्रोच जनता पार्टी सीजीपीको आह्वानमा भइरहेको प्रदर्शनमा विद्यार्थीहरू सहभागी हुँदै प्रदर्शन तीव्र गतिमा अगाडि बढ्दै जाँदा शिक्षा मन्त्री प्रधान राजीनामा दिन बाध्य बनेको भारतीय संचार माध्यमहरूले जनाएका छन्। उहाँले सामाजिक सञ्जाल मार्फत आन्दोलन शुरू भएको 36 दिनपछि राजीनामाको घोषणा गर्नुभएको हो। दिल्लीको जन्तर मन्तरमा भने आज पनि अहिले पनि आन्दोलन जारी छ। प्रहरी र प्रदर्शनकारी बीच दोहोरो भिडन्त भएको छ भने प्रहरीले अश्रु ग्यास प्रहार गरेको छ।
1: अब खेल समाचार। भारत र जिम्बाब्वे बीचको टी ट्वेन्टी सीरिज अन्तर्गत दोस्रो खेल आज हुँदैछ। दुई टोली बीचको खेल हरारीमा नेपाली समय अनुसार आज दिउँसो 5:45 शुरू हुनेछ। तीन खेलको सीरिजमा भारत 1-0 अगाडि छ। भारतले पहिलो खेलमा जिम्बाब्वेलाई 7 विकेटले पराजित गरेको थियो। भारत आजको खेल जित्दै एक खेल अगावै सीरिज आफ्नो पक्षमा पार्ने दाउमा हुनेछ। जिम्बाब्वे भने पाहुना टोली भारतले हराउँदै सीरिजमा बराबरी गर्न चाहन्छ। अहिलेसम्म भारत र जिम्बाब्वे बीच टी ट्वेन्टी अन्तर्राष्ट्रियमा 15 खेल खेलिसकेका छन्। यीमध्ये 12 खेल भारतीय टोलीले जितेको छ भने 3 खेल जिम्बाब्वेले जितेको छ।
0: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: अनसन थालेको 3 दिनमा डाक्टर केसी आईसीयूमा। सांसदहरूको स्वकीय सचिव थप्ने तयारीको विरोधमा काठमाडौँमा प्रदर्शन।
0: गाभीले नेपालसँग खोपको रकम फिर्ता नलिने। स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धिमा सहयोग पुग्ने।
1: प्राधिकरणद्वारा मोरङ र सुनसरीका विद्युत वितरण प्रणालीको अनुगमन। बागमती सफाई महाअभियान 689 हप्तामा प्रवेश।
0: भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा राजीनामा। दिल्लीको जन्तर मन्तरमा प्रहरी र प्रदर्शनकारी बीच दोहोरो भिडन्त।
1: र टी ट्वेन्टी सीरिज अन्तर्गत दोस्रो खेलमा आज भारत र जिम्बाब्वे भिड्दै।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अप्सरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
2: हामी सबैको साझा आवाज रेडियो दिदी बहिनी 95.2 मेगाहर्ज।

0: बीमा को लाभ दी आपको कमाई को लाभ लिने मौका आज बनो सानीमा रिलायंस लाइफ इंश्योरेंस को बीमा अभिकर्ता सानीमा रिलायंस लाइफ इंश्योरेंस खुले रजियो
1: समी चो चौदह क्या में बोधे लोटी पड़ी रो बैंक ने विवरण पी विषय मुई खाता लिखे हमरो
2: खाई खाई बहु कोई लोटरी बढ़ दिलवा
3: आंगी समी जो लोटरी पड़ती हूँ छापता ही गुदी
2: बढ़ती आ बढ़ती बल लोटरी खाली पड़ती बा सही मैसेज व्हाट्सएप फेसबुक वाइबर खाने बने खाई विषय खाई मई विश्वास आनंद होने खाले पनी आप ही विवरण खाई मई आपिन खबर बने वित्तीय संस्था के पासवर्ड पिन खाई मई आरी सुमी बैंक आप ही बने आरी
1: सतर्क
3: सिद्धार्थ बैंक क्या रे जन हितरी जारी संदेश
0: सिद्धार्थ बैंक संबंध सदैव भरी लाई
4: चौथारी
5: सानो कागज के में छी वा झिलकाई कई पर्सनल नंबर ब्लॉक लाई वधी पर्सनल मोबाइल नंबर में उन्हीं टेलीकॉमर बे ऑफिस तरी आई रा ब्लॉक लाई रा खड़खाई अनि बैंगरी बैंगरी सर से तली लग पड़ दी
4: सम्मल पति न आफैन मोबाइल नम्बर फेर दिया बदेर ब्लक तयाइ विषय आफैन ब्याङ्क दिने जानकारी पिन परिम दे आफैन ब्याङ्क खाते न जानकारी अरू न योरी थनी प्रज्ञा सचेत तल परिम
2: सतर्क तन ठगी तब्द क्या जोगी न
3: सिद्धार्थ ब्याङ्क र क्याले जनहितरी जारी सन्देश
0: सिद्धार्थ ब्याङ्क सम्बन्ध सधैँ भरिलाई
6: बिरामी वर्गहरूलाई मध्यनजर गर्दै पोखरा र काठमाडौँको सुपर स्पेशलिस्ट सेवा अब कुस्माको बागलुङ मेडिकल हलमा त्रिभुवन विश्वविद्यालयबाट डाक्टर अफ मेडिसिन उपाधि हासिल गर्ने पहिलो मधुमेह थाइरोइड तथा हर्मोन रोग विशेषज्ञ गोल्ड मेडलिस्ट डाक्टर विराज बराल बागलुङ मेडिकल हल कुस्मा बडा गाउँमा
7: यही साउन 9 गते शनिबार
6: आउँदै हुनुहुन्छ त्यसैले
8: छिटो छिटो पिसाब लाग्ने हात गोडा पोल्ने झमझमाउने भोक धेरै लागे पनि तौल कम हुने वा कमजोरी र थकान हुने घाउ चोट निको हुन बढी समय लाग्ने महिनावारीमा गडबडी छ वा गर्भ खेर जाने उमेर अनुसार बच्चाको हाइट कम भएको शरीरका जोडनीहरू दुख्ने वा आँखाका ढिलहरू सुनिने जस्ता थाइरोइड तथा सुगरको समस्या भएका वा औषधि सेवन गरेका र गर्नुपर्ने जस्तोसुकै बिरामीले समयमै सम्पर्क राखी स्वास्थ्य लाभ लिनुहुन अनुरोध गर्दछौं सम्झिनुहोला उक्त दिन डाक्टर चेक जाँच तथा सुगर परीक्षण रगतमा थाइरोइड चेक जाँच गरिने बेहोरा जानकारी गराइन्छ
9: साथै सुगर रोग भएका बिरामीहरूले खाली पेट आउनुहोला
10: यहाँ हरेक दिन होल बडी चेकअप मधुमेह परीक्षण HbA1c जाँच लिपिड प्रोफाइल लेभर फंक्सनल टेस्ट युरिक एसिड बाथ टाइफाइड ग्यास्ट्रिक एवं मोटोपनको परीक्षण रगत वृय एवं दिशा पिसाब परीक्षण गरिनुका साथै अत्याधुनिक मेसिनद्वारा धौलागिरीमा नै पहिलो पटक थाइरोइडको जाँच गरिन्छ
11: अग्रिम बुकिंग तथा नाम दर्शकका लागि सम्पर्क
12: बागलुङ मेडिकल हल बडगाउँ चौर कुस्मा पर्वत
11: सम्पर्क नम्बर 067-420-227
12: 98-4-22-597
11: 98-5-11-89-18
12: याद गर्नुहोला डाक्टर आउने मिति
7: यही साउन 9 गते शनिबार

सबैजनलाई एकादशी तुलसी तिलको दान, हामीलाई पनि वैकुण्ठ लैजाऊ भगवान। एकादशी हो नि त नि आज त है बा, व्रत बस्नु भयो होला करे। अनि सन्चै छ करे, आराम छ, कुशल छ, मंगल छ भनी आशा गर्छु, विश्वास गर्छु। सबैजनालाई स्वागत गर्छु काली दिदीको कार्यक्रम गामका कुरामा। अनि सन्चै हुनुहुन्छ होला भन्ने आशा विश्वास गरिछु। सबैजनाले सुनेर साथ दिनु होला, लाइक कमेन्ट सेयर गर्नु चाहिँ नबिर्सिनु होला। अब कोठ्याक 4 बजेसम्म बस्छौँ हामी, अनि सुनेर साथ दिनु होला, लाइक कमेन्ट सेयर गर्नु होला भन्ने विश्वास गर्छु। अनि तपाईँको संसाथमा चाहिँ रहन्छौँ हामी ठ्याक्कै कति बजे भने 4 बजेसम्म रहनेछौँ। सुनेर साथ चाहिँ दिनु होला भन्न चाहन्छु। अनि साथीहरूले फोन हान्न पाउनुहुन्छ रारा चाउचौद्वारा प्रायोजित कार्यक्रममा, विशेष गरेर रारा चाउ मिसेज हाल के यहाँ रारा चाउचौले चाहिँ हाम्रो कार्यक्रमलाई प्रायोजन गरेको हो करे। अनि रारा चाउचौ चाहिँ दुईजना साथीलाई पठाउन बाँकी नै छ होइन, यता डेलिभरी गर्ने भनेको। अनि पानी पर्ने संसारबार आइतबार भन्छ घरि के भन्छ त्यस्तो भइसक्यो त नि। अनि त्यही भएर चक्कलाएर के भन्छ अरे तपाईँहरूलाई मनोरञ्जन दिनका लागि चाहिँ आइछु। दुईजना साथीहरू हुनुहुन्छ जसको पठाउन बाँकी छ। अगिल्लो हप्ताको चाहिँ कता गयो भाइ नाम, यहाँ साथीको नाम थियो के जित्नु भएको साथीको नाम थियो कतापट्टि गयो बरीलाई नि, उहाँलाई र अनि अर्को साथीलाई चाहिँ मैले सँगसँगै पठाउने विचार गरिछु। साथीको नाम चाहिँ कता गयो अहिले सम्झेँ भने भन्छु है त। अनि तपाईँले चाहिँ के भन्छ अरे तपाईँहरूलाई मनोरञ्जन दिनका लागि चाहिँ आइछु। दुईजना साथीहरू हुनुहुन्छ जसको पठाउन बाँकी छ। अघिल्लो हप्ताको चाहिँ कता गयो भाइ।

0: अनि नमस्ते गरे, को बोल्नु भयो भाइ, कहाँबाट बोल्नु भयो?
1: मेरो घर त पाङ हो, आज यहाँ कुटमा क्षेत्र पनि पाइया छैन। हाम्रो त
0: पानी आएन, ए बा, पत्र पत्र त पर्छ करे। अनि आज त व्रत बस्नु भयो होला?
1: एकादशी
0: ल, ठिक छ। नाम के भन्नु अरे?
1: नाम त सीता शर्मा।
0: सीता शर्मा, पहिला नि फोन हान्नु त, अहिले फेरि कति दिन पछि हान्नु भयो आज, होइन?
1: एक दुई फेरि गरेको
0: थिएँ
1: पहिला
0: नि। ल, ठिक छ। अनि के सुनाउनुहुन्छ त आज? अब एकादशी नि भयो, तिज पनि आउनला, ला के सुनाउनुहुन्छ? गीत सुनाउनुहुन्छ कि कविता सुनाउनुहुन्छ कि के सुनाउनुहुन्छ? जे सुनाउन नि पाइन्छ हजुरलाई, जे सुनाउन मलाई चाहिँ त्यही झ्याक्क लाएर भनिहाल्दा हुन्छ। हुन्छ ल, ठोकिहाल्नुहोस् है त। हुन्छ।

रंबाने घुंघाये को बागा जानन सासू

0: नमस्कार
1: ए मिठो त मिठो गीत गाउनु भयो भाइ अनि सम्झिनु भयो सम्झिँदै गर्नुहोला साह्रै मिठो गीत गाउनु भयो चाहिँ घाँटीले साथ नदे नि फेरि फेरि नि सम्झिँदै गर्नुहोला अहिले छुट्नु पर्छ है त लौ नमस्कार
0: नमस्कार
1: ए बा सीता शर्मा हुनुहुन्छ के अरे पाङबाट कस्तो मिठो तिज गीत गाउनु भयो त लु धन्यवाद भन्छु तपाईँले यसो सम्झिनु पर्यो लाइक कमेन्ट सेयर गर्न पर्यो साथीहरूले अनि साथी आउनु भएछ भनेको त मिस कल भयो भाइ के भयो यस्तो साथी आउनु भयो भनेको मिस कल मात्रै भएछ लौ फेरि नि स्वागत गर्छु नमस्कार गरे है
2: नमस्कार
1: ए बा नमस्ते नमस्ते हजुर को बोल्नु भयो भाइ कहाँबाट बोल्नु भयो
2: काठमाडौँबाट
1: होमनाथ चापागाई के छ हाम्रो भाइको खबर सन्चै हुनुहुन्छ मलाई नि सन्चै सन्चै छ भाइ अनि क्या लाउनु भएछ खाजा खान क्यानु भयो कि व्रत बस्नु भएछ राजा ए अनि पानी त आएन नि काठमाडौँ
2: पानी परिरहेको छ झिमझिम
1: ए बा सिम सिम पानी परेपछि त अन्त अनि रमाइलै छ त्यसो भए यहाँ त पानी त परे छैन के भन्छ अरे घाम पनि अलिअलि मन्द मन्द लाग्छन् अनि म आम्नी आम्नी बेला चाहिँ हावा लाउन लाइक त पानी त पर्यो छैन अनि के सुनाउनुहुन्छ आज हामीलाई आज बोल्ने मात्रै हो ल ठिक छ।

0: अत नि ल ठिकै छ अनि सम्झिनुहुन्छ गरे सम्झिँदै गर्नु होला आफ्नो ख्याल पनि गर्नु होला यसलाई छुट्छु है त त्यसो भए नमस्कार हेम नाच चप गाई हुनुहुन्थ्यो अनि मिठो गफ गफ गर्नुभयो काठमाडौँ त पानी परि चरे बरे पित्र पित्र अनि के चाल सबै सन्चै हुनुहुन्छ करे रारा चाउ चाउले जसलाई हाम्रो कार्यक्रमलाई प्रायोजन गरेको छ रारा चाउ चाउलाई धन्यवाद भन्छु साथीहरूका कमेन्ट आइरहेछ नि तपाईँले फोन अनि हान्न सक्नुहुन्छ अन्ठानब्बे पाँच क्षेत्र 3119 फोन ड्याङ ड्याङ ड्याङ ड्याङ हान्नुभयो भने जित्न नि सक्नुहुन्छ के चाउ चाउ है नि त अनि कमेन्ट गरे नि जित्न सक्नुहुन्छ है त अनि आदरणीय काली दिदी दर्शन गरे है मणि विराटनगरदेखि तपाईँको गाउँका कुरा कार्यक्रम सुन्न आइपुगे यो कार्यक्रमका लागि धेरै माया गर्ने श्रोता सम्धी धर्मराज ढकालज्यूको आज जन्मदिन भएको हुँदा उहाँलाई जन्मदिनको शुभकामना भन्नुभएछ ल हेर हाम्रा सम्धीज्यूको जन्मदिन र चल जन्मदिनको हार्दिक हार्दिक शुभकामना ह्याप्पी ह्याप्पी ह्याप्पी ह्याप्पी बर्थडे टु यु है त ल धेरै धेरै शुभकामना सुख शान्ति छाओस् अनि सम्झिजी हँसिलो रसिलो हुनुहुन्छ सधैँ भोलि हँसिलो रसिलो देख्न पाइयो भन्ने प्रार्थना गरौँ है त सबै साथीहरूले धेरै माया गर्ने हुन्छे अनि किशोर अन्जानज्यूले पनि सर्वप्रथम धर्मराज ढकालजीलाई जन्मदिनको मुसार धारे शुभकामना दिनुभएछ पानी परिसके त्यही भएर मुसल धारे शुभकामना दिनुभएछ अनि आज एकादशीको पावन अवसरमा भगवान विष्णु अनि तुलसी माताको कृपाले हजुर हजुरका सम्पूर्ण परिवारमा सुख शान्ति समृद्धि छाओस् भन्नुभएछ आफ्नो आफ्नो संस्कार संस्कृतिलाई सदैव जोगाई राखौ आशावादी सम्पूर्ण नेपालीहरूको सद्बुद्धि आओस् सबैलाई हार्दिक मंगलमय शुभकामना दिनुभएछ ल धन्यवाद भन्छु अहिले एकजना साथी हुनुहुन्छ स्वागत गर्छु नमस्कार गरे है त ए बा नमस्कार ठिक छ भाइ हाम्री फनामती आमा किन आउनु भन त भनेर टिन्सन परिसके फ्याट आउनु भएको गाँठे अनि के छ हाल खबर आज त व्रत बस्नु भएछ कि के आउनु भएछ त नि ए बानि पानी पिउने फलफुल त खानु होला भाइ अनि गाह्रो पर्छ नि त नि होइन र त्यही त नि पानी चाहिँ खान पर्यो आफ्नो ख्याल गर्न पर्यो भगवानको नि पूजा चाहिँ गर्न पर्यो होइन र
1: पानी खान पर्यो
0: दुध खान पर्यो हो ल ठिक छ अनि के सुनाउनुहुन्छ त आज हामीलाई भइहाल्यो नि गाँथे भजन गाउनुहोस् अनि मान नाच्छु है त
1: ठिक गाने सायनामा

0: lấy có đi mọi con ta lấy dấu ba la man ngày gần tu lê sa ti la có đan hàm lấy có đi mọi con ta lấy dấu ba la man hàm lấy có đi mọi con ta lấy dấu ba la man hari saranam yetti
1: हो त नि बा मजाले गीत गाउनु भयो भाइ भजन म त नाच्दा नाचे लौ धेरै धेरै खुसी लाग सम्झिनुहुन्छ मुयानुहुन्छ मुया गर्दै गर्नु होला आफ्नो ख्यालनी गर्नु होला अलाई छुट्छु है त
0: हस् नानी मैले यो समाजी सञ्जालबाट के गर्न चाहन्छु भने यो सानो सानो केटाहरू स्कुल हिँड्दा गर्दाखेरि एकदम ख्याल पुर्याउनु त्यो के लठिनी दबाई सुँगाएर अनि त्यहाँबाट बच्चाहरू लिएर हिँडेछन् जहाँसुकै सबैले एकदम बच्चाहरू स्कुल जाँदाखेरि ख्याल गर्नु होला अथवा वनको बाटो यस्तो एक्लो ठाउँ पर्ने ठाउँमा बरु बाबामा पुर्याउनु जानु होला हिँडेर जाने ठाउँमा भन्न चाहन्छु
1: होइन नि
0: मैले
1: ए ल ल ल सबै सुरक्षा साथ आफ्ना बाल बालिकालाई छोड्न जान पर्यो टाढा भए होइन र ख्याल गर्न पर्यो समाज यस्तै छ जमाना यस्तै
0: अनि बाघ भालुले नै झम्किने अनि त्यहाँबाट फेरि मान्छेले बोकेर लिएर हिँड्ने त्यस्तो विद्यार्थीले बच्चाहरूलाई त्यस्तो गरेछन् त्यही भएर भन्न मन लागेको क्या मलाई आज सम्झे के
1: लौ लौ धेरै धेरै धन्यवाद छ अनि आफ्नो ख्याल गर्नुलाई यसलाई छुट्छु है त लौ नमस्कार
0: हस् नमस्कार
1: ए बा फनामती आमा हुनुहुन्थ्यो करे अनि कस्तो मिठो भजन गाउनु भयो एकादशी तुलसी अनि सन्देश पनि दिनुभयो होइन र अहिले बजार जुन विकृति फैलिन्छ अनि बाल बच्चाको चाहिँ ख्याल गर्न पर्यो भन्ने चाहिँ उहाँको कुरो अहिलेलाई स्वागत गर्छु नमस्कार गरे है
2: नमस्कार
1: ए बा हाम्रा उमेश रेग्मी दाई नमस्कार गरे ढोक गरे भाइ भन्छु भन्छु घरि घरि दाई भन्न आउँदो रहेछ फेरि
2: म त दिदी भन्छु तपाईँलाई दिदी भनेपछि तपाईँले के भन्नुपर्छ आफै बुझ्नु
1: आफै बुझ्नु पर्यो अन्त कतिचोटि भनौँ मैले भन्नु होला फेरि भाइ
2: उमेर किन भन्नु र
1: हो नि अनि के छ हाल खबर आज व्रत बस्नुभएछ कि मकै आटो खानुभयो कि क्यानु भयो
2: आज त आज मकै नखाएको फापरको रोटी र दुध खाएँ अनि अब आज राजा चौचो खान मिलेन
1: मिलेन
2: चिया चाहिँ पिएँ
1: लौ ठिक छ ल राजा चौचो त आज त मिलेन क्या
2: अब अर्को दिन खाउँदैन राजा चौचो
1: लौ ठिकै छ नि त अनि के छ हाल खबर अरू के छ पानी परिछ कि क्यारी छ काम कुरो भ्याम्नु भयो कि क्यानु भयो
2: पानी हिजो अस्ति पर खेता खेतीको काम चाहिँ सकियो रोपा रोपेर
1: भने आनन्द छ अहिले त्यसपछि
2: अलिअलि अलिअलि भए पनि खान पुग्ने खालको खेत छ पुग्यो रोपियो
1: लौ ठिक छ आज के
2: बिचमा पानीले परिजाओस् भन्न भगवान्लाई भन्छु
1: त नि यता त पानी परे होइन यता पाङतिर बलेवातिर पानी नपरेर लौ न खेत रोप्न पाइएन भन्नु भएको साथीहरूले अब त्यस्तै छ
2: अघि तिन बजेको समाचार सुने कति जनकपुरतिर यता पश्चिमतिर त कति 40% पनि खेती भएको छैन अरे
1: त नि
2: कहीँ 50% कहीँ 40% अरे त्यही हिसाबले छ अरे त्यही पनि अब भगवान्ले दिनुहुन्छ होला माथि इन्द्रदेवले
1: त्यही त नि अनि के सुनाउनुहुन्छ त आज हामीलाई
2: म अब धेरै छैन म सर्वप्रथम चाहिँ सम्धीजी कता हराउनु भयो
1: सुतेको
2: शुभकामना जन्मदिनको शुभकामना अब उहाँले
1: अनि आज चाहिँ अरू
2: भेट भएन भने पनि पार्सल गरेर पठाइदिनु पनि भन्न चाहन्छु झापाबाट मोरङ आउन
1: कति बेर लाग्छ
2: मोबाइल
1: नि मिठो चकलेट भएपछि धेरै बेर लाग्दैन
2: ल म अब धेरै केही पनि आउँदैन त्यही पनि दुई तिन चार लाइनको छ होइन भन्छु
1: लौ लौ सुरु
2: नरुवाऊ कसैलाई पनि आँसुको मूल्य तिर्न गाह्रो हुन्छ नरुवाऊ कसैलाई पनि आँसुको मूल्य तिर्न गाह्रो हुन्छ नदिनु धोका कसैलाई पनि एक्लो जिउन साह्रो हुन्छ
1: ल रुवाउन भन अरूलाई होइन त्यही नै धर्म हो नि होइन व्रत मात्रै बसेर भन
2: दिनुपर्छ होइन
1: लौ लौ ठिक भन्नुभयो भाइ साह्रै मिठो मिठो कुरा हुनुहुन्छ त नि जति कुराहरू नसकेला जस्तो हुन्छ तर अब तुइम फेरि सकेला अहिले छुट्न पर्छ है त लौ त ए बा उमेश भाइ हुनुहुन्छ दाई भन्नु नाम नि के फेरि मलाई लौएर अनि कस्तो मिठो मिठा कुरा गर्नुहुन्छ त नि टुईमा फेरि सकिहाल्छ भन्ने पिरोलाम नि अनि के छाल खबर सन्चै होला करे कति साथीका कमेन त मरेका त परेकै छैन भाइ अब पढ्दै पढ्दै जान्छु अनि तपाईँले नि फोन हान्न सक्नुहुन्छ आफ्नो भएको प्रतिभा चाहिँ यसो सुनाउनु पर अनि त्यसपछिबाट हामीले सुन्दै सुन्दै गरौँला अरू चाहिँ त्यस्तै छ करे अनि खाजा नहाए खानु होला पनि के भन्ने आज कति धेरै व्रत बस्नुहुन्छ काजा धेरैजना मुलाई थाहा नि त हो त्यही भएर फलफुल पानी चाहिँ पिउनु होला दही खानु होला मुही खानु होला होइन र अनि सुन्दै चाहिँ गर्नु होला रेडियो दिदी बहिनी पञ्चनब्बे थुप्रो दुई मेगाहर्ज द्वारा प्रसारित कार्यक्रम गामका कुरामा म काली दिदी छ है त

0: ఏబ్బా కోస్త మీఠు గీత కావాలి మాత ఏం లై పరే కి బాయి लवेर साह्रै मिठो गीत गाउनुभयो यस्तो मिठो गीत गाउने मान्छे त आइराख्न पर्यो करे बरी लै अब आइराख्न पर्यो यस्तो मिठो गीत गाउने मान्छे अनि साह्रै मिठो गीत त गाउनुभयो धन्यवाद छ अहिलेलाई छुट्छु है अर्का साथीले गरे गरे गर्नुभयो क्या बरी लै सानु कति मिठो गीत गाउनु रहेछ भाइ लट्ठै परे कि म त लु धन्यवाद छ अनि हाम्रो साथीहरूले फोन हान्नु भयो त कतिपय साथीको फोन कट्ट कट्ट भइन्छ काटिन्छ यहाँ बोल्दै थिए क्या बोल्दा बोल्दै त उठाउन मिल्दैन करे हो त्यस्तो भयो करे कुर अब म कमेन्ट पढ्छु साथीको फोन आयो भने उठाउँछु है साथीले गर्नुभयो त फ्याटला र काटियो कति साथीको कमेन्ट परि छैन गफार्ने केटीको पनि आधा पर्दै थिए नास्ता चाहिँ खाइ छैन भाइ अनि वेलकम वेलकम भन्नु भएछ रमा सापकोटाले नमस्कार काली दिदी सुन्दैछु धनकुटाबाट हरिशरणी एकादशीको शुभकामना काली दिदी सम्पूर्ण नेपालीलाई भन्नु भएछ ल धन्यवाद छ मिठो गीत गाउनु भयो भन्नु भएछ रेग्मीज्यूलाई धन्यवाद छ फाइन खबर चाँडै फर्किआउ है मेरा हजुर भन्नुहोस् लु धन्यवाद किशोर जानदेऊलाई पनि अनि त्यसपछि राम्रो गीत कति राम्रो नाचे हे सिस्टरको भन्नुहोस् ल प्रेम बोराले हेलो दिदी भन्नुहोस् दर्शन गर्नुहोस् नमस्कार ठोके मैले पनि नमस्कार सिस मणि सुन्दैछु है इन्डियाबाट नेपालको घर बागलुङ छिस्ती सबै जनालाई सम्झेको छु भन्नुहोस् ओमकार केसी भाइलाई पनि धेरै धेरै धन्यवाद मिठो मुया होइन आजको रारा फनामती जिउला ओ म भन्नुभएछ किशोर जान्दाले अवश्य पनि एकचोटि त आमाले फ्याट जित्नु भएछ फेरि जित्नुहुन्छ भेद छैन अनि के छ हालखबर धेरै दिनपछि आज कार्यक्रम देख्न पाए भन्नुभएछ प्रेम बोराली बा म त आएका आइछु भाइ चार वर्ष पहिला धेरै हेर्दै थिए आज बल्ल दिदीलाई भन्नुभएछ लौ न चार वर्ष पछि बल्ल आज देख्नु भएको बर्बाद भयो नि बर्बाद भनी गाँठे चिया सँगै चुस्काउँदै रारा चाउचाउ टन्न खाने अनि जिङ्ग्रिङ मोटाउने भन्नुभएछ त्यस्तो त अलि नहोला भाइ चियासँग त काम मिल्ला त अनि हेतेरी काम्रा किशोर अन्जान दाइले नै उटा पट्याङ्गा गफा मार्ने क्या गाँठे बेला बेला हँसाउनुहुन्छ रमाइलो हुनुहुन्छ कल गर आफ्नो प्रतिभा देखाउ भन्नुभएछ उमेश रेग्मी दाइलाई धन्यवाद शान्ति बरालज्यूले नमस्कार काली दिजु म यताबाट कार्यक्रम सुन्दैछु भन्नुभएछ धेरै धेरै मुया छ रूपा ताल बेसीतिर छम है भन्नुभएछ यता घुम्न जानुभएको क्या हो रारा चाउचाउ जित्नु परो सानु जीले भन्नुभएछ अनि नमस्कार गरे है यहाँ आउनुभएछ साथै हजुर नमस्कार ए बाल नमस्ते गरे हजुर हाम्रो युक्त प्रसाद दाई जस्तो लामालाई
1: नमस्कार नमस्कार
0: युक्त प्रसाद दाई बोल्नु भएको
1: हजुर हजुर मै बोलेको बहिनी चिनिहाल्नु भएछ आज त ठ्याक्कै
0: लएर आज त ताठी बाठी भएको अरे भाइ आज व्रत बसे नि अनि ठ्याक्कै चिनिहालेका
1: आज व्रत ईश्वरको प्रभावले ट्याक्क चिन्नवाला यस्तो धर्म कर्म गरेपछि यस्तो हुन्छ
0: हो त नि बेसमरी खासै बिर्सिन्छ क्या त्यही भएर अलि अलि भोको नि बस्नु पर्यो होइन र अनि के छ हाल खबर सन्चै हुनुहुन्छ करे
1: मेरो सबै ठिक छ यतापट्टि मौसम अलिक ठिक ठिकै छ हिजो पानी पर्यो आज नि बादल लागेछ ठिकै छ त्यताको मौसम के कस्तो छ
0: यता नि बादल चाहिँ लाग्छ भाइ पानी त आएको छैन पला पला पला जस्तो गर्छ आएको चाहिँ छैन अरू चाहिँ ठिकै छ अन्तिम अन्तिम ट्रिममा फोन हान्नु भएको अरे
1: अलिक बुझिन फेरि भन्नु त
0: अन्तिम अन्तिम समयमा फोन हान्नु भयो अनि के सुनाउनुहुन्छ त आज हामीलाई
1: अब मुक्तकै सुनाउने अब यो के अरे मुक्तक सुनाउने बानी परिहाल्छ मुक्तकै सुनाइन्छु मैले
0: ल ठोकिहाल्नुहोस् है त
1: ल पहिला आज त्यो के अरे उसभन्दा धर्मराज ढकाल भाइको जन्मदिन रहेछ भाइलाई जन्मदिनको लाख लाख शुभकामना भन्न चाहन्छु
0: हजुर
1: अनि अब उहाँलाई जन्मदिनको शुभकामना म मुक्तक भन्छु बहिनी है त
0: ल हुन्छ
1: किन बोलेनौ के भयो मैले केही भनेकै छैन किन बोलेनौ के भयो मैले केही भनेकै छैन तिमी नबोले पनि मैले बोल्नै पर्छ भनेको छैन तिमी नबोले पनि मैले बोल्नै पर्छ भनेको छैन मसँग तिमी नबोली बाँच्न सक्छौ भने मसँग तिमी नबोली बाँच्न सक्छौ भने नबोली बस्छ मसँग मेरो केही गुनासो छैन, नबोली बस्छ मसँग मेरो केही गुनासो छैन। यति हो भएन
0: ए बा छोटो अनि मिठो दाइले धेरै नै मुक्तक लेख्नुहुन्छ क्या।
1: अब यो खोइ अब यो हजुरसँग कार्यक्रममा आउँदा आउँदै लेख्ने बानी
0: धन्यवाद। अलिअलि कोर्न पर्छ, त्यसमा भुल्छ, रमाइलो हुन्छ, अनि साथी बनाइन्छ, नयाँ चिजहरू साथीहरू पनि चिनिन्छ, टाढा टाढाका होइन र रमाइलो हुन्छ नि भाइ, यही त हो नि जिन्दगी। लौ धेरै धेरै खुसी लाग्छ, सम्झिँदै गर्नु होला, अहिले छुट्छु है त भाइ, जाने बेला भयो का।
1: लौ
0: नमस्कार। ए बा हाम्रा युक्त प्रसाद दाई हुनुहुन्थ्यो करे। ल धेरै धेरै धन्यवाद भन्छु, साथीले फोन हानिराख्नु भएको छ, अब चाहिँ फोन नहान्नु होला है मेरा प्याराहरू। टुईमा भन त टुईमा भन, जाने बेला भयो, अनि अन्त्य अन्त्यमा त यसो दुई चार गफा पनि त मार्नु पर्यो करे मैले होइन र एकादशी तुलसी। आज एकादशीको व्रत धेरैजना बस्नुभयो होला, धेरैजना साथीको कमेन्ट पढ्न त मैले देखे जतिका पढिछु। साह्रै मिठो गीत भन, आहा मिठो गीत भन्नुहोस् फनामती आमाले, सानो बहिनीको कति सुरिलो स्वर भन्नुहोस् उक्त प्रसाद दाईले, अनि त्यसपछि कताको एकजना नयाँ साथीको कमेन्ट देखिते मैले होइन र साथीहरू धेरैजना नयाँ जोडिनु भएछ, खुसी लाग्छ। भावना मगरज्यूले पनि सबैजना साथीलाई सम्झिन्छु भन्नुभएछ, अनि त्यसपछि धेरै धेरै धन्यवाद भन्छु। अब चाहिँ जान पर्छ, अब छोथीहरूले फोन चाहिँ नहानिदिनु होला। सुन्नुहुने सबैजना साथीलाई धेरै धेरै धन्यवाद भन्छु, जसले लाइक गर्नुभयो, कमेन्ट गर्नुभयो, सेयर गर्नुभयो, सबैलाई धन्यवाद भन्छु। यति धेरै मुया दिनुभयो अनि मेरी बासै सबैलाई धेरै धेरै धन्यवाद भन्छु, अनि लाइक कमेन्ट सेयर गर्ने सबैलाई धन्यवाद, फोन हान्ने प्रयास गर्ने सबैलाई धन्यवाद। 77-78 मिस कल छ वाट्सएपमा, सबै सबैलाई धेरै धेरै मुया, कतिको फोन उठाउन पाउँछु कतिको पाउने देखेपछि फोन त उठाउँछु करे, नदेखाएकाको कता जान्छ जान्छ, त्यही भएर गाह्रो पिरो मान्न चाहिँ भएन भन्दै, अनि अब लास्टमा चाहिँ फोन उठाएन, 2 मिनट छ, जाने बेला भएका क्यारुम त नि होइन र, अनि त्यही भएर अनि सबैजना साथीलाई धेरै धेरै धन्यवाद। सम्झिनु हुने रारा चाउचाउलाई विशेष विशेष धन्यवाद, जसले हाम्रो कार्यक्रमलाई प्रायोजन गर्यो, रारा चाउचाउलाई धन्यवाद दिँदै भोलि फेरि आउँछु भन्न मिलेन, अरूको संसर्ग आएर आइहाल्छु, राम्रोसँग बस्नु होला, आफ्नो ख्याल गर्नु होला, पानी परिच कहीँ यात्रा गर्दाखेरि पानी कतिको परिच कस्तो छ भनेर यात्रा गर्नुहोला, बुझेर यात्रा गर्नुहोला। जुन साथीहरूले जित्नुहुन्छ उहाँ साथीलाई चाहिँ मेसेज जान्छ, अनि अघिल्लो हप्ताको साथी कुन चाउचाउ गएको छैन त्यो पनि यति बेला सँगसँगै जान्छ होइन, त्यही भएर गाह्रो पिरो मान भएन त नि, हस् त नि, जान्छु त नि, राम्रोसँग बस्नु होला त नि, नमस्कार।

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले अपराह्न को ठीक 4 बजे।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

0: जसको नाम नै पर्याप्त छ।
1: दिदी बहिनी,
0: दिदी बहिनी,
1: दिदी बहिनी,
0: रेडियो दिदी बहिनी, हामी गर्न सक्छौ,
1: हामी
0: गर्न सक्छौ,
1: गर्न सक्छौ।

आजो चिल्लो काचा तिम्रो लागि मुटु भरि मेरो प्यार छ डोन्ट वरी बेबी आजको सरकार छ मारा मा छ तेरे लागि त्यता तिरो पुलिस पछि तेरो पछि पछि ताकि कुनै कता डुलिस बेबी डोन्ट बी पुलिस परि परि नजरको म हेल्प गर्

0: यो रेडियो दिदी बहिनी को समय सूचक हो।
1: अहिले साँझको ठीक छ बज्यो।

0: अब
1: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो जे पनि बचत गरिहाले बिस्तारै यो बानी स्वभाव बन्दै गयो बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो अनि त महिनाभरिमा खुत्रुके भरायो बाबासँग ब्याङ्क गएर जम्मा गरायो समयसँगै हुर्किँदै गयो बचत पनि थरी थरी चिन्न लाग्यो जिन्दगी नहो सधैँ किन एक नास हुन्थ्यो र तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी
2: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त
3: ए भतिज त एकाएक शाकाहारी भइस रे कमजोर होला है कमजोर
4: ल काका भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि
3: जे पाए त्यही खालास अनि रोगले समात्ला
4: कहाँ काका पनि अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ न रोगको डर न त पैसा नै धेरै लाग्ने
2: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ एनसीए ग्रुटेकको उत्पादन
3: आहा राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि
6: यो नेपाली रेडियो
7: यो आवाज हो नेपाली रेडियो नेटवर्कको जो तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
8: काठमाडौँ उपत्यकामा रेडियो एनआरएन 99.1 ठाउँठाउँका रेडियो स्टेशनहरू र नेपाली नेटवर्क .com एकैसाथ प्रसारण भइरहेको नेपाली खबर शुरू गरौं प्रदेश सरकारमा नेकपा र एमाले बीच सहकार्य सम्बन्धी खबरबाट नेपाल कम्युनिष्ट पार्टी एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच प्रदेश सरकार गठन तथा सहकार्यका विषयमा तीन मुद्दे लिखित सहमति भएको छ काठमाडौँमा आज एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डले सहमति पत्रमा हस्ताक्षर गर्नुभएको हो सभाहरूमा देखिएको बजेट विहीनता राजनैतिक अस्थिरता र असहमतदारी अन्त्य गर्दै संयुक्त सरकार सञ्चालन गर्न दुई दल एक ठाउँमा आएका हुन् सहमति अनुसार कोशी बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले गर्नेछ भने कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टी नेकपाले लिने भएको छ यस्तै मधेस र गण्डकी प्रदेशमा भने प्रदेश सभामा रहेका अन्य राजनैतिक दलहरूसँग संवाद गरी सरकार गठनको स्वरूप तयार गरिने सहमति पत्रमा उल्लेख गरिएको छ
9: कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कणेलले आफ्नो पदबाट राजीनामा दिनुभएको छ आफू विरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएपछि आज बसेको प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै उहाँले पदत्यागको घोषणा गर्नुभएको हो केन्द्रको राजनैतिक समीकरण फेरिएसँगै कर्णालीमा सत्ता गठबन्धन टुटेपछि मुख्यमन्त्री कणेल नेतृत्वको सरकार संकटमा परेको थियो नेपाली कंग्रेसका मन्त्रीहरूले सामूहिक राजीनामा दिँदै कंग्रेस र नेकपाका 16 सांसदले मुख्यमन्त्री विरूद्ध अविश्वासको प्रस्ताव दर्ता गराएका थिए अविश्वासको प्रस्तावमाथि छलफलका लागि आज बोलाइएको प्रदेशसभा बैठकमा बोल्दै मुख्यमन्त्री कणेलले सत्ता साझेदार दलहरूबीचको सहमति र राजनैतिक विश्वासको वातावरण कमजोर बनेकाले राजीनामा दिएको बताउनुभयो उहाँले प्रदेशको राजनीति अत्यन्तै अस्थिर बनेको र विश्वास अविश्वासको दूरी छोटिएको टिप्पणी समेत गर्नुभएको छ
8: गण्डकी प्रदेश सभाले सर्वसम्मत रूपमा पारित गरेको गाँजा सम्बन्धी विधेयक प्रदेश प्रमुख दिल्ली राज भट्टले संसदमै फिर्ता पठाइदिनु भएको छ औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजा खेती नियमन गर्ने गरी बनाइएको उक्त विधेयक संविधान र संघीय कानूनसँग बाँझिएको भन्दै प्रदेश प्रमुखले फिर्ता पठाउनु भएको हो प्रदेश प्रमुखको कार्यालयका अनुसार संविधानको व्यवस्था अनुसार प्रदेशले कानून बनाउँदा संघीय कानूनमा तहत रहेर मात्र बनाउनु पर्ने प्रावधान छ हाल कायम रहेको लागू औषध नियन्त्रण ऐनले गाँजाको व्यावसायिक वा घरायसी प्रयोगलाई पूर्ण रूपमा बन्देज लगाएको छ
9: प्रस्तावित प्रमुख निर्वाचन आयुक्त मानबहादुर कार्कीले निर्वाचनमा सहभागिता नजनाउने राजनैतिक दलको दर्ता खारेज गर्ने व्यवस्था ल्याउने घोषणा गर्नुभएको छ संसदीय सुनवाई समितिमा आफ्नो कार्ययोजना पेश गर्दै उहाँले दल व्यवस्थापनलाई मर्यादित बनाउन यस्तो कदम चालिने बताउनु भएको हो कार्कीले पेश गर्नुभएको अवधारणामा चन्दामाथिको निर्भरता हटाउन चुनावमा ल्याएको मतका आधारमा दलहरूको राज्यको कोषबाट अनुदान दिइने उल्लेख छ साथै आगामी निर्वाचनमा नो भोट र विदेशमा रहेका नेपालीलाई मतदानको अधिकार दिने विषयलाई पनि प्राथमिकतामा राखिएको छ सुनवाई समितिले कार्कीलाई आगामी साउन 13 गते प्रस्तुतिकरणका लागि बोलाएको छ समितिबाट नाम अनुमोदन भएपछि राष्ट्रपतिबाट नियुक्ति हुने संवैधानिक प्रावधान छ
8: सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संसद भवन 7 वर्ष बितिसक्दा पनि बन्न नसकेपछि फेरि म्याद थप्ने तयारी गरिएको छ। भवन निर्माण नहुँदा प्रतिनिधि सभा र राष्ट्रिय सभाका बैठकहरू साँघुरो र पुराना हलमा सञ्चालन गर्नुपर्ने बाध्यता छ। निर्माण कम्पनीको फितल व्यवस्थापन र प्रक्रियागत ढिलाइका कारण नयाँ संसद भवन निर्माण निरन्तर पछाडि धकेलिँदै आएको छ। हालसम्म करिब 95% काम सकिए पनि भवन कहिले हस्तान्तरण हुन्छ भन्नेमा आयोजना र संसद भवन संसद सचिवालय दुवै स्पष्ट छैनन्। प्रतिनिधि सभाका बैठक बहुद्देश्य हलमा र राष्ट्रिय सभाका बैठक कृषि समितिको पुरानो हलमा चलाउँदा प्राविधिक र व्यवस्थापकीय कठिनाई भइरहेको सचिवालयले जनाएको छ। यस्तै हल अभावका कारण संसदीय समितिहरूका बैठक तालिका मिलाउन समेत समस्या पर्दै आएको छ। पूर्वाधार विकास मन्त्रालय अन्तर्गत विशेष भवन निर्माण आयोजनाले भने अब धेरै काम बाँकी नरहेको भन्दै खरिद नियमावलीको प्रावधान अनुसार पुनः म्याद थपेर काम सक्ने दावी गरेको छ।
0: गृह मन्त्रालयले सीमा क्षेत्रमा खटिएका सुरक्षाकर्मीको मनोबल बढ़ाउन बोर्डर आउटपोस्टहरूको पूर्वाधार सुधारलाई प्राथमिकतामा राखिएको जनाएको छ। गृहमन्त्री सुदन गुरूङले सीमा सुरक्षामा प्रविधिको प्रयोग बढ़ाउन लागि बताउनु भएको छ। सीमावर्ती नाकामा कार्यरत प्रहरी अझै पनि जीर्ण भवन र चुहिने टहरा मुनि बसेर ड्यूटी गर्न बाध्य रहेको भन्दै गृहमन्त्री गुरूङले उनीहरूको बासोबास सुधारमा सरकार जुटिरहेको बताउनुभयो। सीमा नाकामा हुने अपराध रोक्न तथा निगरानी बढ़ाउन ड्रोन र अनुहार पहिचान गर्ने विशेष क्यामेरा प्रणाली जडान गर्ने योजना सरकारको छ। उहाँका अनुसार यी कार्यक्रमका लागि चालू आर्थिक वर्षको बजेट विनियोजन भई कार्यान्वयन शुरू भइसकेको छ।
8: सिभिल सहकारीका पीड़ित बचतकर्ताहरूले सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण आफूहरूको सम्पत्ति जोखिममा परेको आरोप लगाएका छन्। काठमाण्डुमा आज पत्रकार सम्मेलन गर्दै उनीहरूले सिभिल मलको भाड़ा संकलनमा रोक लगाइएपछि बचत फिर्ता पाउन नसकेको गुनासो गरेका छन्। सहकारीका 2000 भन्दा बढ़ी बचतकर्ताको करिब 5.5 अर्ब रूपियाँ गैर कानूनी रूपमा सिभिल ग्रुपका अन्य कम्पनीमा लगानी गरिएको थियो। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सिभिल मलको मासिक भाड़ा संकलन गरी बचतकर्तालाई रकम बाँड्ने तयारी गरे पनि अदालतमा आदेशका कारण उक्त प्रक्रिया रोकिएको छ। गत वैशाखमा सर्वोच्च अदालतले मलको भाड़ा तत्काल नलिन अन्तरिम आदेश दिएपछि रकम असुली प्रभावित भएको पीड़ितहरूको भनाई छ। मुद्दाको अन्तिम सुनवाई निरन्तर सर्दै जाँदा हजारौं बचतकर्ता समस्यामा परेको भन्दै उनीहरूले छिटो निर्णय गरिदिन प्रधान न्यायाधीश समक्ष अपील गरेका छन्।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जाजरकोट भूकम्पबाट प्रभावित 188 घरको पुननिर्माण कार्य अगाडि बढ़ाएको छ। प्राधिकरणका नवनियुक्त कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रभावित 188 घरको पुननिर्माण अघि बढ़ाउने निर्णयमा हस्ताक्षर गर्नुभएको हो। उहाँले विपद व्यवस्थापन पूर्व तयारी उद्धार तथा पुनस्थापनका कामलाई थप प्रभावकारी बनाउने बताउनु भएको छ। साथै संस्थागत क्षमता बढ़ाउँदै जोखिम न्यूनीकरणका गतिविधिलाई प्राथमिकताका साथमा अघि बढ़ाउने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नु भएको छ।
8: गत वैशाखी यता विपदका घटनामा परेर 183 जनाको मृत्यु भएको छ। यी घटनामा 3 जना बेपत्ता छन् भने 1000 भन्दा बढ़ी घाइते भएका छन्। सबैभन्दा बढ़ी चट्याङ बाढ़ी पहिरो हावाहुरी र भारी वर्षाबाट 68 जनाले ज्यान गुमाएका छन्। सर्पदंशको घटना पनि बढ़ेको छ। यो अवधिमा 52 जनाको सर्पदंशबाट मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। पछिल्लो 24 घण्टामा मात्रै सर्पदंशका 11 घटनामा 4 जनाको मृत्यु भएको छ। प्राधिकरणको विवरण अनुसार वैशाख यता भएका विभिन्न विपदका घटनाबाट 4800 परिवार प्रभावित भएका छन्। यसैबीच आज राति देशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार बागमती गण्डकी र कोशी प्रदेशमा भारी वर्षाको अनुमान गरिएको छ। आज दिउँसो पनि बागमती गण्डकी लुम्बिनी र कर्णाली प्रदेशको पहाड़ी भूभागका 1-2 स्थानमा ठूलो पानी परेको विभागले जनाएको छ।
0: विभिन्न माग राखेर सत्याग्रहमा बस्नुभएका डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सरकारले उपचार व्यवस्थापन सुदृढ़ बनाउन पहल थालेको छ। स्वास्थ्य मन्त्री निशा मेहताले सेती प्रादेशिक अस्पताललाई सम्पर्क गरी डाक्टर केसीको उपचारमा कुनै कमी हुन नदिन निर्देशन दिनुभएको छ। बिहिबारदेखि अनसनमा बस्नुभएका डाक्टर केसीलाई अवस्था बिग्रिएपछि आज धनगढ़ीको सेती प्रादेशिक अस्पतालको आईसीयूमा सारिएको छ। स्वास्थ्य मन्त्रालयले डाक्टरहरूको सुझावका आधारमा आवश्यक परे थप उपचारका लागि काठमाण्डौ ल्याउने सहितका वैकल्पिक व्यवस्थाको तयारी अगाडि बढ़ाएको छ। यसैबीच डाक्टर केसीले उठाएका मागबारे छलफल गरी सहमति खोज्न स्वास्थ्य तथा शिक्षा मन्त्रालयका प्रतिनिधि सम्मिलित सरकारी वार्ता टोली आजै धनगढ़ी पुगेको छ।
8: सरकारले एक रूपियाँको नयाँ सिक्कामा सूची नक्सा सहित आकाश भैरवको चित्र राख्ने ढाँचा स्वीकृत गरेको छ। मन्त्री परिषदबाट पारित भई यो डिजाइन कार्यान्वयनका लागि अर्थ मन्त्रालय हुँदै नेपाल राष्ट्र बैंक पुगेको छ। सिक्का बनाउन लाग्ने लागत घटाउन नयाँ सिक्काको तौल र आकार सानो बनाउन लागि यसअघि धातुको मिश्रणबाट बनाइदिए आएको सिक्कालाई अब स्टीलबाट मात्र तयार पारेर खर्च कटौती गरिने राष्ट्र बैंकका प्रवक्ता गुरूप्रसाद पौडेलले जानकारी दिनुभएको छ। यसअघि मुस्ताङको घार गुम्बाको तस्विर राखिएको प्रस्तावलाई परिमार्जन गर्दै सरकारले नयाँ चित्र समावेश गरेको हो। सांस्कृतिक महत्वका 64 योगिनीको प्रतीक मानिने थोप्लाहरू भने नयाँ सिक्कामा पनि यथावत रहने भएका छन्।

0: ले आयो नया एलजी एसेंशियल सीरीज अब किफायती मूल्य में रेफ्रिजरेटर वॉशिंग मशीन एसी को कम्प्लीट रेंज 10 वर्ष को वारंटी सहित 0% नो कॉस्ट ईएमआई नागरिकता भए पुग्छ हर एक घर को खुशी घर घर में एलजी एलजी लाइफ्स गुड
1: यो आवाज हो नेपाली रेडियो नेटवर्कको यो तपाई सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: अब बाँकी खबर। प्रतिनिधि सभा सदस्यहरूका लागि स्वकीय सचिवको संख्या बढ़ाउने तयारी। सरकारी तयारीको विरोध गर्दै राष्ट्रिय जनजी नागरिक अभियानले माइतीघर मण्डलामा प्रदर्शन गरेको छ। दुर्गम क्षेत्रमा औषधि उपचारको समेत अभाव भइरहेका बेला सांसदहरूलाई विलासी सुविधा थप्न लागि भन्दै युवाहरूले विरोध जनाएका हुन्। प्रदर्शनका क्रममा सहभागीहरूले बिना प्रतिस्पर्धा राजनैतिक नियुक्ति गरेर निजामती सेवाको तयारी गरिरहेका युवामाथि अन्याय गरिएको पनि बताएका छन्। सुशासनको उपहास हुने गरी ल्याइएको यस्तो निर्णय खारेज गर्न उनीहरूले माग गरेका छन्। सांसदका लागि अतिरिक्त बजेट विनियोजन गर्नुको सट्टा त्यो रकम दुर्गमका नागरिकलाई औषधि स्वास्थ्य र शिक्षा सेवा पुर्याउन खर्च गर्न अभियानले सरकारको ध्यान आकर्षण गराएको छ।
3: नेपालका अस्पतालहरूमा कार्यरत युवा इन्टर्न र आवासीय चिकित्सकहरूले श्रम शोषण विरूद्ध काठमाडौँको माइतीघरमा आज पनि शान्तिपूर्ण प्रदर्शन गरेका छन्। सिकाई र तालिमका नाममा आफूहरूलाई निरन्तर 24 देखि 36 घण्टासम्म ड्यूटीमा खटाइएको भन्दै उनीहरूले विरोध जनाएका हुन्। अत्यधिक कामको चापले डाक्टरहरूको मानसिक र शारीरिक स्वास्थ्य बिग्रिनुका साथै बिरामीको उपचारमा समेत जोखिम बढ़ेको प्रदर्शनकारीको भनाइ छ। संघर्ष समितिले श्रम ऐन अनुसार ड्यूटी समय तोक्न, हप्तामा एक दिन अनिवार्य विदा दिन र अतिरिक्त कामको भत्ता उपलब्ध गराउन माग गरेको छ।
2: विदेशी घुमाउने प्रलोभन देखाएर सर्वसाधारणबाट रकम ठगी गरेको आरोपमा कास्की प्रहरीले पोखरा स्थित ओसिस टुरिज्म इन्टरनेशनलका दुई संचालकलाई पक्राउ गरेको छ। पोखराको पर्स्याङमा रहेको उक्त कम्पनीमा छापा मारेर प्रहरीले सप्तरीका विवेक रेग्मी र भारतको कर्नाटकका मोहम्मद यासेरलाई नियन्त्रणमा लिएको हो। यस्तो सस्तो प्याकेजको प्रलोभनमा दुवै सिंगापुर मलेसिया लगायतका देश पठाउने भन्ने कम्पनीले अग्रिम रकम वसुल्ने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। प्रति व्यक्ति 4 देखि 5 लाख रूपियाँसम्म लिएर पछि कम्पनी नै बन्द गरी भाग्ने योजना बनाइएको वडा प्रहरी कार्यालय बैदामका डीएसपी नमराज भट्टराईले जानकारी दिनुभयो। कार्यालयबाट कम्प्यूटर सहितका सामग्री बरामद गरिएको छ भने कम्पनीमा कार्यरत 15 युवतीलाई सम्झाएर अभिभावकको जिम्मा लगाइएको छ। घटनामा संलग्न फरार अन्य चालकहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ।
3: काठमाडौँ उपत्यकाको प्रवेशद्वारमा निर्मित नागढुङ्गा सिस्ने खोला सुरुङ मार्गको आगामी सोमबार औपचारिक उद्घाटन हुने भएको छ। भौतिक पूर्वाधार मन्त्री जापानी राजदूत र जाइकाका प्रतिनिधिको उपस्थितिमा उद्घाटन गर्ने तयारी गरिएको छ। लामो प्रतीक्षापछि निर्माण कार्य अन्तिम चरणमा पुगेकसँगै सरकारले सुरुङ मार्गको उद्घाटन गर्न लागेको हो। तर उद्घाटन हुने बित्तिकै सर्वसाधारणका सवारी साधनले भने यो बाटो प्रयोग गर्न पाउने छैनन्। सड़क विभागका अनुसार उद्घाटन लगत्तै केही समय टेस्ट ड्राइभ, प्राविधिक परीक्षण तथा सुरक्षा मूल्याङ्कन गरिनेछ। हामीसँग खबर अझै बाँकी छन्। नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला।

0: हो, अब विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी IME काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन IME गरौं।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास IME गरौं।

0: यो आवाज हो नेपाली रेडियो नेटवर्कको। तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
1: अब बाँकी खबर। असार महिनाको विद्युत महसुलमा मूल्य अभिवृद्धि कर भ्याट जोडेर बिल पठाइएपछि जनस्तरमा विरोध शुरू भएको छ। चौतर्फी आलोचनापछि ऊर्जा मन्त्री विराज भक्त श्रेष्ठको निर्देशनमा नेपाल विद्युत प्राधिकरणले भ्याट सम्बन्धी विषयमा स्पष्टताका लागि आन्तरिक राजस्व विभागसँग राय मागेको छ। नयाँ आर्थिक ऐन अनुसार साउन 1 गतेदेखि मासिक 50 युनिट भन्दा बढ़ी बिजुली खपतमा भ्याट लागू गर्ने प्रावधान छ। तर असार महिनामै खपत भएको विद्युतको साउनमा जारी बिलमा समेत कर थपिएर आएपछि उपभोक्ताहरू आक्रोशित बनेका छन्। ऊर्जा मन्त्री श्रेष्ठले उपभोक्तालाई अन्याय नहुने गरी समस्या सुल्झाउन निर्देशन दिएपछि प्राधिकरणले असारको खपत र न्यूनतम डिमाण्ड चार्जमा भ्याट लाग्ने नलाग्ने बारे विभागसँग औपचारिक धारणा मागेको हो। राजस्व विभागबाट प्राप्त हुने कानूनी व्याख्याका आधारमा आगामी महिनाको बिलमा रकम समायोजन गरिने प्राधिकरणले जनाएको छ।
2: धान रोपाईको मुख्य समयमा किसानहरूले मल नपाएर शास्ति खेपिरहेको अवस्थामा धनुषामा ठूलो परिमाणमा अवैध डीएपी मल बरामद भएको छ। धनुषा धाम 5-900 बिघाका वडा सदस्य सुरेश शाहले कृत्रिम अभाव सिर्जना गरी महँगोमा बेच्ने नियतले मल लुकाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। दुईवटा टेम्पोमा लोड गरी अन्तै लैजान लागेको अवस्थामा स्थानीयवासीको सहयोगमा प्रहरीले उक्त मल नियन्त्रणमा लिएको हो।
1: अब विदेशका खबर। मेडिकल प्रवेश परीक्षाको प्रश्नपत्र चुहावट र अनियमिततालाई लिएर चौतर्फी विरोध भएपछि भारतका शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले पदबाट राजीनामा दिएका छन्। दिल्लीको जन्तर मन्थरमा 36 दिनदेखि जारी विद्यार्थी आन्दोलनपछि उनले आज प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजीनामा बुझाएका हुन्। सामाजिक सञ्जाल मार्फत उनले विद्यार्थीको भविष्य कानूनी उल्झनमा नपरोस् र राष्ट्रिय एकता कायम रहोस् भनेर यो निर्णय लिएको स्पष्ट पारेका छन्। राजीनामाको खबर सार्वजनिक भए लगत्तै आन्दोलनरत कक्रोच जनता पार्टी विद्यार्थीहरूले जन्तर मन्तरमा दीप प्रज्वलन गरी खुशियाली मनाएका छन्।
2: नुल आदि नजिकैसँगै चीनको दक्षिणी क्षेत्रमा त्रास बढ़ेको छ। भारी वर्षा र समुद्री आदिको जोखिमलाई ध्यानमा राख्दै चीनी अधिकारीले गुआउङ प्रान्तका 20,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित ठाउँमा सारेका हुन्। मौसम विज्ञान विभागका अनुसार नुल आदि हङकङदेखि गुआङ गोङसम्मको तटीय क्षेत्रमा ठोकिने सम्भावना छ।
1: अब खेलकुद। पाकिस्तानमा जारी काबा पुरूष भलिबल च्याम्पियनशीपको सेमी फाइनल यात्रा जीवितै राख्न नेपालले भोलि आइतबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ। शीर्ष 4मा पुग्ने सम्भावना कायम राख्न नेपाली टोलीका लागि भोलिको खेल जित्नै पर्ने बाध्यता छ। यस अघि भएका 3 खेलमा नेपालले हार बेहोरेको छ। राउण्ड रोबिन लीगका आधारमा संचालित 6 राष्ट्र सहभागी यस प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको नेपालका लागि अब बाँकी दुवै खेल निर्णायक बनेका छन्। भोलि बंगलादेशसँग खेल्ने नेपालले सोमबार लीग चरणको अन्तिम खेलमा उज्बेकिस्तानको सामना गर्ने तालिका छ।
2: र 14 संस्करणको पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिण्टन प्रतियोगिता आगामी साउन 25-30 गतेसम्म सञ्चालन हुने भएको छ। राष्ट्रिय ब्याडमिण्टन संघ नेपालको आयोजनामा ललितपुरको ग्वारको स्थित एल स्पोर्ट्स अकाडेमीमा प्रतियोगिता हुन लागेको छ। प्रतियोगितामा 15 वटा विभिन्न विधामा प्रतिस्पर्धा भएको छ गराइनेछ। प्रतियोगितामा 60 जिल्ला र 3 विभागीय टोलीसहित करिब 400 खेलाड़ी सहभागी हुने अनुमान छ। जाँदा जाँदै नेपाली खबरमा मुख्य खबरका शीर्षक पुनः एकपटक।
1: प्रदेश सरकार संचालन र गठनका लागि एमाले नेकपा बीच 3 बुँदे सहमति। 5 प्रदेशको नेतृत्व बाँडफाँड। मधेस र गण्डकीमा अन्य दलसँग छलफल गरिने कर्णालीका मुख्यमन्त्री कडेलको राजीनामा।
2: 7 वर्षमा पनि बनेन नयाँ संसद भवन। 6ठौं पटक म्याद थप्ने तयारी। सीमावर्ती प्रहरी पोस्टको भौतिक सुधार सरकारको प्राथमिकतामा। नाकामा ड्रोन र प्रविधि युक्त क्यामेराबाट निगरानी बढ़ाइने।
1: सर्वोच्चको अन्तरिममा आदेशले सिभिल सहकारीका बचतकर्ता उठिवास हुने चिन्ता। मुद्दाको शीघ्र छिनोफानो गराउन प्रधान न्यायाधीशसँग गुहार। वैशाख यता विपदका घटनामा परेर 183 जनाको मृत्यु। आज राति केही ठाउँमा भारी वर्षाको चेतावनी।
2: प्रश्नपत्र चुहावट विवादमा भारतका शिक्षा मन्त्रीद्वारा पद परित्यागको घोषणा। 36 दिने आन्दोलनपछि विद्यार्थी समूहको जन्तर मन्तरमा खुशियाली। चीनमा नुल आदिको त्रास। 20,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारियो।
1: र काभा भलिबलको सेमी फाइनल सम्भावना जोगाउन नेपालले भोलि बंगलादेशसँग खेल्ने। पुष्पलाल स्मृति ब्याडमिण्टन साउन 25 देखि हुने 15 विधामा प्रतिस्पर्धा गराइने।
2: हवस् त, नेपाली खबर अहिलेलाई यति नै। बेलुकी 8 बजे नेपाली खबरका साथमा पुनः उपस्थित हुनेछौं। बिदा दिनुहोस्। नमस्कार।

0: Radio N Aryan 99.1.
1: Hello.
2: Hello. Hello.
1: म हजुरको बैंकबाट बोलेको तपाईँको म्यासेजमा एउटा ओटिपी नम्बर आएको छ मलाई दिनुहोस् त तपाईँको खाता अपडेट गरिदिन्छु
2: हुन्छ हुन्छ पठाउँछ है ए ए नानी छोरी
3: हजुर
2: यहाँ आऊ त नानी यहाँ हेर त यहाँ बैंकबाट फोन गरेर के नम्बरमा आएको छ दे त नानी लु
3: हेलो भन्नुहोस् त
1: हेलो हजुर
3: हजुर
1: यहाँ आएको ओटिपी नम्बर भन्नुहोस् त म तपाईँको खाता अपडेट गरिदिन्छु
3: ए मलाई मूर्ख बनाउन खोज्नु भएको तपाईँले मेरो म्यासेजमा आएको गोप्य ओटिपी नम्बर तपाईँलाई दिएर हामीलाई लुट्ने
2: ए नानी के भन्ने रहेछ के भयो
3: हेर्नुहोस् बा ब्याङ्कले कहिले ओटिपी नम्बर माग्दैन अपरिचित मान्छेलाई आफ्नो व्यक्तिगत सूचना दिनु हुँदैन यस्ता ठगले प्रलोभन देखाएर ठगी गर्छ अबदेखि कसैले ओटिपी नम्बर माग्यो भने नदिनुहोस् है बा
2: ल ल ल म किन दिन्थे
4: अपरिचित व्यक्तिलाई आफ्नो इमेल वा अन्यको पासवर्ड बैंकको युजर जस्ता संवेदनशील सूचना र जानकारी नदिऊ
5: बलियो पासवर्ड राखौं र समय समयमा परिवर्तन गरौं
4: ठगीको शंका लागे तत्काल नजिकको प्रहरी वा नेपाल प्रहरी तथा साइबर ब्यूरोमा उजुरी वा जानकारी गराऊ
5: अनलाइन ठगी बारे सचेत बनाऊ यसबाट आफू पनि जोगिऊ र अरूलाई पनि जोगाऊ
4: नेपाल सरकार विज्ञापन बोर्ड
6: तपाई सुन्दै हुनुहुन्छ रेडियो एनआरएन 99.1 सबैका लागि सूचना
7: नेपाली रेडियो नेटवर्क रेडियो एनआरएन 99.1 मा यो हो फिल्मी मेलोडी

0: नमस्कार। थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको नेपाल परिवेशमा माधव तिमल सैनासँगै अप्सरा बोहराको स्वागत छ।
1: नेपाल परिवेश थाहा संचार नेटवर्कमा आबद्ध विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: नेपाल परिवेश शुरू गरौं मुख्य समाचारका शीर्षकहरूबाट।
1: ओली प्रचण्ड बीच तीन बुधे सहमति, प्रदेश सरकारको नेतृत्व भागभण्डा, कर्णाली र सुदूरको मुख्यमन्त्री नेकपालाई मधेस र गण्डकीमा अरू दलसँग सहकार्य गर्नुपर्ने।
0: अनसनको तीन दिन भई डाक्टर केसी आईसीयूमा पुगेपछि सरकारको चासो, शिक्षा मन्त्रीले पठाएको टोली धनगढ़ी पुग्यो, प्रधानमन्त्रीको टोली भोलि जाने।
1: सांसदलाई स्वकीय सचिव दिन नहुने भन्दै काठमाण्डुमा प्रदर्शन, खोपका लागि गाभीले नेपाललाई दिएको 3 लाख अमेरिकी डलर फिर्ता नलिने।
0: शिक्षा मन्त्रीको राजीनामासँगै भारतमा सीजेपीको 37 दिन लामो आन्दोलन स्थगित, सहमति कार्यान्वयन गर्ने सरकारको प्रतिबद्धता, प्रदर्शनकारी घर फर्किँदै।
1: र दोस्रो टी20मा भारतद्वारा जिम्बाब्वे सामु 220 रनको लक्ष्य, जिम्बाब्वे जवाफी ब्याटिङमा।
2: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप, लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालय स्प्रिङ वाटर प्राली, नयाँ बानेश्वर, काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
0: थाहा संचार नेटवर्कमा समाचार अब विस्तारमा। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेश सरकार गठन र सहकारीका विषयमा तीन बुधे सहमति भएको छ। आज भएको सहमति पत्रमा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। 2074 सालको निर्वाचनमा दुई दल मिलेर दुई तिहाईको सरकार चलाएका थिए। पछि पार्टीभित्रको आन्तरिक द्वन्दले सरकार र पार्टी एकता दुवै गुमाएका ओली प्रचण्ड 3 वर्षकै अवधिमा फेरि मिलेका हुन्। जेएनजी आन्दोलनबाट संघीय सरकारबाट हटेका ठूला दलहरू अहिलेसम्म पनि प्रदेश सरकार चलाइरहेका छन्। नेपाली कांग्रेसको विशेष अधिवेशनबाट नेतृत्व परिवर्तन भएपछि ओली प्रचण्ड फेरि मिलेका हुन्। यसअघि एमाले अध्यक्ष ओलीले कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवासँग 7 बुधे सहमति गरेर 5 वर्षको आधा आधा कार्यकाल प्रधानमन्त्री हुने बताउनु भएको थियो। ओलीकै पालामा जेएनजी आन्दोलन भएपछि देउवा दम्पति आक्रमण परेका थिए। उपचारका लागि सिंगापुर जानुभएका देउवा हाल हङकङमा हुनुहुन्छ। उहाँले केही दिन अघि मात्रै आफूहरूमाथि प्रतिशोध भइरहेको भन्दै स्वदेश फर्कन लागेको

0: मुटाबाट अगाडि बढेको अवस्था हो। योभन्दा अघिल्लो महिनाको लास्ट 32 गते 31 गते स्थल्प हुँदा त्यो बनेको हो, तर अहिले राजनीतिक परिस्थिति विकास गरेर यहाँसम्म आउँदा फरक बनेको छ। यसको बारेमा हामी हाम्रो पार्टी केन्द्रसँग सल्लाह गर्दैछौँ, पार्टी केन्द्रसँग सल्लाह गरेर हामीले यहाँ प्रदेश स्तरमा गरेको एउटा चाहिँ सहमति छ। यद्यपि पार्टी केन्द्रले एउटा निर्णय गरेको छ, पार्टी केन्द्रसँग सल्लाह गरेर हामी अगाडि बढ्छौँ।
1: गण्डकी प्रदेश प्रमुख दिल्लीराज भट्टले गाँजा खेतीलाई नियमन तथा उपयोग गर्ने सम्बन्धमा बनेको विधेयक प्रदेशसभामा फिर्ता पठाउनु भएको छ। प्रदेश प्रमुखबाट पुनर्विचारका लागि सन्देशसहित हिजो विधेयक प्रदेशसभामा फिर्ता पठाइएको प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता प्रवीण पौडेलले आज जानकारी दिनुभयो। गत असार 25 गते प्रदेशसभाबाट पारित भएको उक्त विधेयक प्रमाणीकरणका लागि प्रदेशसभा सचिवालयले असार 30 गते प्रदेश प्रमुखको कार्यालयमा पठाएको थियो, तर सभाबाट पारित भई प्रमाणीकरणका लागि पठाइएको उक्त विधेयक नेपालको संविधान र संघीय कानूनसँग बाँझिएको भन्दै प्रदेश प्रमुखले फिर्ता गर्ने निर्णय गर्नुभएको हो। प्रदेशसभाले औषधिजन्य तथा औद्योगिक परियोजनका लागि गाँजा खेतीलाई नियमन र उपयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न भनेको विधेयक बनाएको थियो।
2: धनगढ़ीमा अनशनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आईसीयूमा उपचार थालिएको छ। स्वास्थ्यमा समस्या देखिएपछि आज दिउँसो डाक्टर केसीलाई सेती प्रादेशिक अस्पताल लगिएको हो। केसीका सहयोगी डाक्टर अमृत जयसीका अनुसार सेती प्रादेशिक अस्पताल पुर्याएर उहाँलाई आईसीयूमा राखिएको छ। केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि सरकारले बल्ल सम्वादका लागि चासो देखाएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलको निर्देशनमा डाक्टर गोविन्द केसीसँग वार्ता गर्न मन्त्रालयका सचिव चुडामणि पौडेल धनगढ़ी पुग्नु भएको छ। शिक्षा तथा खेलकुद मन्त्री पोखरेलले हिजो साँझ डाक्टर केसीसँग टेलिफोन सम्वाद गर्नुभएको थियो। त्यस लगत्तै वार्ता मार्फत अनसनको निकास खोज्ने उद्देश्यले सचिव पौडेललाई धनगढ़ीमा पठाइएको हो।
1: यसैबीच प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जेपी अग्रवाल र स्वास्थ्य सचिव पनि भोलि धनगढ़ी पुगेर डाक्टर केसीसँग सम्वाद गर्नुहुने भएको छ। केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले उपचार व्यवस्थापनमा चासो राख्नु भएको छ। आज मन्त्री मेहताले डाक्टर केसीको स्वास्थ्य अवस्थालाई लिएर सेती प्रादेशिक अस्पतालका प्रमुख चिकित्सा अधिकृत डाक्टर हेमराज पाण्डेसँग सम्वाद गर्नुभएको हो। उहाँले डाक्टर केसीको स्वास्थ्य उपचारको प्रभावकारी व्यवस्थापन र आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ। सरकारसँग 5 बजे माग राख्दै डाक्टर केसीले यसपटक धनगढ़ी स्थित कृष्ण मन्दिर धर्मशालाबाट अनशन शुरू गर्नुभएको हो। चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष र गेटा मेडिकल कलेज दशरथ सन स्वास्थ्य विज्ञान विश्वविद्यालयमा गरिएका नियुक्ति खारेज गर्ने लगायत माग राखेर डाक्टर केसी धनगढ़ीमा अनशन बस्नु भएको हो। आजै धनगढ़ीमा केसी विरूद्ध अनशन फिर्ता लिनुपर्ने माग गर्दै प्रदर्शन समेत गरिएको छ।
2: नेपाल परिवेशमा थप समाचार बाँकी नै छन्, सुन्दै गर्नुहोला।
3: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
4: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित फ्लोगार्ड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको

0: ढुकढुक होइन ढुक्क हौ, प्रभु महालक्ष्मीबाटै जीवन बीमा गरौ।
1: प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेड।
2: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश समयको आवाज। समयको आवाज
3: थाहा संचार नेटवर्क काठमाडौँबाट प्रसारण भइरहेको नेपाल परिवेशमा अब बाँकी समाचार।
4: सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गर्ने सरकारको निर्णय विरूद्ध काठमाण्डुको माइतीघर मण्डलामा प्रदर्शन भएको छ। राष्ट्रिय जेनजी नागरिक अभियानले जेनजी आन्दोलनको मर्म र भावना विपरीत सरकारले सांसदहरूको स्वकीय सुविधा पुनर्बहाली गर्ने निर्णय गरेको भन्दै आज प्रदर्शन गरेका हुन्। जेनजी आन्दोलनपछि गठित सुशीला कार्की नेतृत्वको सरकारले 12 कार्तिक 2082 सांसदका स्वकीय सचिवको सुविधा खारेज गरेको थियो। त्यही सुविधालाई कानून न्याय तथा संसदीय मामिला मन्त्रालयको

0: प्रस्तावमा रासोपाका बालेन्द्र शाह नेतृत्वको मन्त्री परिषदले ब्यौत्याएको हो। यसैले प्रतिनिधि सभाका उपसभामुख र राष्ट्रिय सभा उपाध्यक्षको सचिवालयमा उपसचिव वा सो सरहको एक एकजना स्वकीय सचिवको सुविधा हुनेछ भने सांसदहरूले शाखा अधिकृत स्तरको एक एकजना कर्मचारीको सुविधा पाउनेछन्। यसरी सांसदलाई फेरि स्वकीय सचिवको सुविधा दिइँदा पाँच वर्षभित्र राज्य कोषमा भने 2.5 अर्ब रूपियाँ भन्दा बढ़ी आर्थिक भार थपिनेछ।
1: खोपका लागि ग्लोबल अलायन्स गाविले नेपालसँग 3,08,271 अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको पहलपछि उक्त रकम गावि 6.0 अन्तर्गत नेपालले आगामी दिनमा प्राप्त गर्ने सहयोगबाट समायोजन गरिने भएको हो। गाविले नेपाललाई पठाएको पत्र मार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्रचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। गाविले आफ्नो निर्णयलाई नेपालका लागि विशेष र एक पटकका लागि गरिएको व्यवस्था भएको स्पष्ट गरेको छ। साथै भविष्यमा यस्ता विषयमा यही निर्णयलाई नजिरका रूपमा लगाइने पनि पत्रमा उल्लेख छ। गाविले हालसम्म नेपाललाई 550 मिलियन अमेरिकी डलरभन्दा बढ़ी बराबरको सहयोग उपलब्ध गराइसकेको छ। उक्त सहयोगबाट नेपालमा नियमित खोप कार्यक्रम सञ्चालन, नयाँ खोपको शुरूआत तथा विस्तार, कोल्ड चेन सुदृढीकरण, खोप खरीद, स्वास्थ्य कर्मीको क्षमता अभिवृद्धि, खोप आपूर्ति व्यवस्थापन तथा कोविड 19 विरूद्धको खोप अभियान लगायतका कार्यक्रम सञ्चालनमा सहयोग पुगेको छ।
0: नेपाल घुम्न आउने पर्यटकको संख्या पछिल्लो एक वर्षमा 12 लाख नाघेको छ। नेपाल पर्यटन बोर्डका अनुसार आर्थिक वर्ष 2082/83 12,09,357 विदेशी पर्यटक नेपाल आएका छन्। सबैभन्दा धेरै 3,11,531 पर्यटक भारतबाट आएका छन्। त्यस्तै अमेरिकाबाट 1,11,325 पर्यटक आएका छन्। तेस्रोमा चीन रहेको छ। चीनबाट 1,09,892 पर्यटक नेपाल आएको बोर्डले जनाएको छ। बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्याङ्क अनुसार भारत नेपालको सबैभन्दा ठूलो स्रोत बजार बनेको छ। कुल आगमन मध्ये भारतको हिस्सा करिब 25.76% रहेको छ। भारतपछि अमेरिका दोस्रो र चीन तेस्रो प्रमुख स्रोत बजारका रूपमा रहेका छन्। त्यसपछि बंगलादेशबाट 58,163, बेलायतबाट 56,649, अस्ट्रेलियाबाट 53,195, श्रीलंकाबाट 43,211 र भूटानबाट 36,289 पर्यटक आएका छन्। यसै गरी म्यानमारबाट 30,737, जर्मनीबाट 29,296, थाइल्याण्डबाट 27,201, जापानबाट 25,762 र मलेसियाबाट 25,640 पर्यटक नेपाल आएको बोर्डको तथ्याङ्क छ। गत आर्थिक वर्षमा सबैभन्दा बढ़ी कार्तिक महिनामा 1,24,829 विदेशी पर्यटक नेपाल आएका थिए। त्यसपछि चैतमा 1,19,390, फागुनमा 1,14,152 र असोजमा 1,11,780 पर्यटक आगमन भएको तथ्याङ्कले देखाएको छ। बोर्डले सबैभन्दा नजिकका स्रोत बजार भारत र चीनमा प्रवर्धनात्मक कार्यक्रमलाई तीव्रता दिएको छ। गत आर्थिक वर्षमा भारतका पुणे, हैदराबाद, चेन्नई, मुम्बई, नयाँ दिल्ली लगायतका विभिन्न शहरमा 12 भन्दा बढ़ी प्रवर्धनात्मक कार्यक्रम गरिएको बोर्डले जनाएको छ।
1: पूर्वी नेपालमा गुणस्तरीय भरपर्दो र नियमित विद्युत आपूर्ति सुनिश्चित गर्न नेपाल विद्युत प्राधिकरणको उच्च नेतृत्वले मोरङ र सुनसरीका विद्युत पूर्वाधार तथा वितरण प्रणालीको स्थलगत अनुगमन शुरू गरेको छ। विराटनगर स्थित पूर्वी क्षेत्रमा पटक पटक विद्युत अवरूद्ध हुने र झ्याप झ्याप बत्ती जाने समस्याका बारेमा जनगुनासो बढ़ेपछि ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले तत्काल समस्या समाधानका लागि आवश्यक पहल गर्न प्राधिकरण नेतृत्वलाई निर्देशन दिनुभएको थियो। सोही निर्देशन अनुसार प्राधिकरणका कायमुकायम कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र वितरण तथा ग्राहक सेवा निर्देशनालयका प्रमुख समेत रहनुभएका उप कार्यकारी निर्देशक राजन ढकाल सहितको टोली अनुगमनका लागि पूर्वी क्षेत्रमा पुगेको ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री श्रेष्ठको निजी सचिवालयले आज जानकारी दिएको हो।
0: नेकपा एमालेका महासचिव शंकर पोखरेलले लोक रिझ्याई र अराजकतावादको जगमा उभिएका राजनैतिक शक्तिहरूको भविष्य लामो नभएको टिप्पणी गर्नुभएको छ। नरबहादुर कर्माचार्यको स्मृति दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले प्रधानमन्त्री बालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी रासोपा लक्षित टिप्पणी गर्नुभएको हो। महासचिव पोखरेलले वर्तमान समयमा उदाएका नयाँ शक्तिहरू अवसरवाद र अराजकताको जगमा खड़ा भएको आरोप लगाउनुभयो। नयाँ शक्तिहरूको पतन निश्चित भए पनि उनीहरूको असफलतापछि जनमत स्वत पुरानै दलहरूतिर फर्किन्छ भन्नेमा विश्वस्त हुन नसकिने पोखरेलको तर्क छ। उहाँले नयाँ शक्तिको असफलतापछिको रिक्ततामा जनतालाई पुनः मूलधारका राजनीतिक दलहरूमा आकर्षित गर्नु अहिलेको मुख्य चुनौती रहेको बताउनुभयो। पार्टीको आन्तरिक अवस्थाप्रति समीक्षा गर्दै महासचिव पोखरेलले युवा पुस्ताको आकर्षण घट्दै गएकोमा चिन्ता व्यक्त गर्नुभयो।
1: काठमाडौँको तारकेश्वर नगरपालिका एक चन्देवीमा कारभित्र जलेको अवस्थामा एक महिलाको शव फेला परेको छ। तारकेश्वर नगरपालिका नौ बस्ने 45 वर्षीय रश्मी रिजालको शव जलेको अवस्थामा भेटिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलीप घिमिरेले जानकारी दिनुभयो। रिजाल हिजो कार्यालय जान्छु भनी घरबाट हिँडेको र कार्यालय नपुगी विपत्ता भएको भन्दै परिवारका सदस्यले हिजै खोजीका लागि प्रहरीमा निवेदन दिएका थिए। उनको खोजी गर्दै जाँदा आज कारको पछाडिको सीटमा जलेको अवस्थामा उनको शव फेला परेको उहाँले जानकारी दिनुभयो। कारको भित्री भाग अधिकांश जलेको र निस्सासेर उनको मृत्यु भएको हुन सक्ने प्रहरीको अनुमान छ। घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको छ।
0: राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा भन्ने नाराका साथ 13 वर्ष अघिदेखि शुरू भएको बागमती सफाई महाअभियान 689 हप्तामा प्रवेश गरेको छ। महाअभियानको 689 हप्तामा आज सिनामंगल क्षेत्रको बागमती नदी किनारमा सफाई गरिएको छ। सो क्षेत्रको नदी किनारबाट नकुहिने फोहोर लगभग 3 मेट्रिक टन संकलन गरिएको अभियानकर्मी किशोर सिंह शाहीले जानकारी दिनुभयो। उहाँका अनुसार सफाईका क्रममा संकलन गरिएको नकुहिने फोहोर काठमाडौँ महानगरपालिका वातावरण विभाग टेकुको समन्वयमा व्यवस्थापन गरिएको छ। अर्को हप्ता साउन 16 गते शनिबारको सफाई कार्यक्रम गुह्येश्वरी पानी प्रशोधन केन्द्र मुनिको बागमती नदी किनारमा गरिने सफाई महाअभियानले जनाएको छ। विक्रमसम्म 2070 जेठ 5 गतेदेखि बागमती सफाई अभियान शुरू भएको हो। शुरू भएदेखि प्रत्येक हप्ता शनिबार यो अभियानले सफाईको कामलाई निरन्तरता दिँदै आएको छ।
1: नेपालगंज उपमहानगरपालिकामा आज एकै दिन 6 वटा शालिग अनावरण गरिएको छ। नेपालगंज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले जेएनजी आन्दोलनका क्रममा तोड़फोड़ गरिएका 6 ऐतिहासिक शालिगको अनावरण गर्नुभएको हो। स्वर्गीय पूर्व प्रधानमन्त्री सुशील कोइरालाको शालिगसँगै स्वर्गीय गणेशमान सिंह, बीपी कोइराला, नेकपाका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठ, तत्कालीन राजा वीरेन्द्र शाह तथा सहित सेतु बीकका पुननिर्माण गरिएका शालिग नेपालगंजका अलग अलग स्थानमा पुनः स्थापित भएका हुन्। अनावरण कार्यक्रममा नगर प्रमुख विष्टले इतिहासको सम्मानका साथै ऐतिहासिक व्यक्तित्वको योगदानलाई स्मरण गर्दै नयाँ पुस्तालाई इतिहासप्रति सचेत गराउने उद्देश्यले शालिग पुननिर्माण गरिएको बताउनुभयो। नेपाल परिवेशमा अन्तर्राष्ट्रिय र खेलकुद सहितका समाचार बाँकी नै छन्।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश होम,
1: डिश होम खुशीको कनेक्शन।
2: किन आँखा मिचेको मिचे गरेको
3: हेर्न, अचानक मेरो आँखाले अक्षर, फोटो, भिडियो सबै मधुरो देख्न थाल्यो भने।
2: धेरै समय मोबाइल चलाएपछि क्या
3: हो भने, यो मोबाइल धेरै हेरेपछि साह्रै आँखा दुख्छ।
2: ओहो, यो त सेलफोन अन्धोपन हो जस्तो छ। राति कोल्टे सुतेर एउटै आँखा मात्र फोन हेर्दा, लामो समय उज्यालो अँध्यारो फरक पर्दा दृष्टि समस्या आउँछ रे।
3: ए, त्यसो भए जोगिन के गर्ने त?
2: मैले आँखाको डाक्टरबाट बुझेको सानो तर प्रभावकारी उपायहरू छन्। पहिलो कुरा, सकेसम्म मोबाइल कम हेर्ने। हेर्नु पर्दा अँध्यारोमा फोन नचलाउने, बत्ती बालेर हेर्ने, मोबाइलमा नाइट मोड हुन्छ त्यो प्रयोग गर्ने, हरेक 20 मिनटमा फोन हेर्न छोड्ने, कम्तीमा 20 सेकेन्ड, अनि पर पर हेर्ने, टाढा 20 फिट जति, बुझिस?
3: बुझेँ।
2: यसलाई 20-20-20 को नियम भन्छन्। मोबाइलको उज्यालो अथवा ब्राइटनेस मिलाउने, फोन करिब 18 इन्च टाढाबाट हेर्ने, दुवै आँखा प्रयोग गर्ने, नियमित आँखा जाँच गरिरहने, घरमा बच्चा बच्चीहरूलाई चाहिँ विशेष गरी यस्तो कुरा सिकाउनु पर्छ।
4: मोबाइल हेर्दा ध्यान दिउ, आँखालाई बचाउ।
5: नेपाल सरकार, विज्ञापन बोर्ड।
6: यो हो थाहा संचार नेटवर्क र तपाईँ सुन्दै हुनुहुन्छ नेपाल परिवेश, समयको आवाज, समयको आवाज।
7: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। नेपाल परिवेश अनलाइनमा थाहासंचार.com र थाहाखबर.com पनि संसारभर सुन्न सकिन्छ।
8: अब बाँकी समाचार। कैलालीको गोदावरी नगरपालिका 4 हाटखोली स्थित खोलामा डुबेर एक किशोरको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज दिउँसो गोदावरी नगरपालिका 4 हाटखोली स्थित खोलामा पौडी खेल्ने क्रममा डुबेका 15 वर्षीय पुष्पराज चौधरीको उपचारका क्रममा मृत्यु भएको हो। साथीहरूसँग पौडी खेलिरहेका चौधरी डुबेको देखेपछि उद्धार गरी उपचारका लागि निसर्ग अस्पताल पुर्याइएको थियो। उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका प्रहरीले जनाएको छ। मृतकको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढ़ी पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
7: कैलालीमा भारतबाट भन्सार छली गरी ल्याइएका 4,74,800 बराबरका विभिन्न माल सामान बरामद गरिएको छ। जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार आज धनगढ़ी उपमहानगरपालिका 12 कम्पनी टोल र उडा नम्बर 1 बंका कटान क्षेत्रमा छुट्टा छुट्टै प्रहरी टोलीले व्यवहारिसी अवस्थामा रहेका सामान बरामद गरेको हो। भारतबाट भन्सार छली गरी ल्याइएको सामान व्यवहारिसी अवस्थामा कम्पनी टोल क्षेत्रमा फेला परेको थियो। उक्त अटो सहित 4,50,300 बराबरका सामान बरामद गरिएको प्रहरीले जनाएको छ। यस्तै धनगढ़ी 1 बंका कट्टान क्षेत्रमा अर्को प्रहरी टोलीले 24,500 बराबरका भन्सार छलीका सामान व्यवहारिस अवस्थामा फेला पारेको छ। दुवै स्थानबाट बरामद गरिएका अटो र सामान आवश्यक कानूनी कार्यवाहीका लागि सम्बन्धित निकायमा पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
8: चितवनको कृषि तथा वन विज्ञान विश्वविद्यालयले पहिलो पटक विदेशी विद्यार्थी भर्ना लिने भएको छ। पहिलो वर्ष 4 कार्यक्रममा 10 विद्यार्थी भर्ना गर्न लागेको हो। विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर ऋषिराम कटेलका अनुसार विश्वविद्यालयले स्नातक तहको कृषि संकायमा 3, वन विज्ञानमा 3, पशु चिकित्सामा 3 र मत्स्य विज्ञानमा 1 विदेशी विद्यार्थी भर्ना गर्न लागेको हो। ती विद्यार्थी भर्नाका लागि कार्यविधि बनाइँदैछ। पशु चिकित्साका विदेशी विद्यार्थीसँग 10,000 अमेरिकी डलर शुल्क लिने निर्णय गरिएको छ भने अन्य संकायसँग 4,000 डलर लिइने उहाँले बताउनुभयो।
7: झापामा पछिल्लो समय डेंगू संक्रमणको दर घट्दै गएको छ। जिल्ला स्थित स्वास्थ्य कार्यालयका अनुसार जनचेतना अभिवृद्धि, स्थानीय तहको सक्रिय सहभागिता तथा खोज तथा नष्ट गरेर अभियान प्रभावकारी बन्दै जाँदा डेंगूका बिरामीको संख्या अघिल्लो वर्षको तुलनामा कम भएको हो। स्वास्थ्य कार्यालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष 2081-82 जिल्लामा 2,000 जना डेंगू संक्रमित भेटिएका थिए भने गत आर्थिक वर्षमा भने यो संख्या घटेर 601 जनामा सीमित भएको छ।
8: बाँकेको राप्ती सोनारी गाउँपालिका 8 शमशेरगंज स्थित मत्स्य विकास केन्द्रले माछाका भूरा तथा खाने माछा बिक्रीबाट राजस्व वृद्धि गरेको छ। आर्थिक वर्ष 2082-83 53% बढ़ी राजस्व संकलन भएको मत्स्य विकास केन्द्रका प्रमुख वरिष्ठ मत्स्य विकास अधिकृत रिम बहादुर थापाले जानकारी दिनुभयो। उहाँका अनुसार आर्थिक वर्ष 2081-82 33,14,400 रूपियाँ राजस्व संकलन भएकामा गत आर्थिक वर्षमा 17,74,242 वृद्धिले वृद्धि भई 50,88,642 रूपियाँ पुगेको छ। अघिल्लो वर्षको तुलनामा यो 53.53% बढ़ी हो।
7: नेपाल परिवेशमा अब अन्तर्राष्ट्रिय समाचार। प्रश्नपत्र चुहावटको विरोधमा रहेको कक्रोच जनता पार्टी सीजेपीले एक महिना लामो आन्दोलन स्थगित गरेको छ। कन्स्टिट्युसन क्लबमा आज भारत सरकार र सीजेपी बीच आज भएको तेस्रो चरणको वार्तापछि सरकार आन्दोलनकारीका माग पूरा गर्न सहमत भएको हो। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै सरकारले बाँकी माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि दिल्ली स्थित जन्तर मन्तरमा जारी 37 दिन लामो आन्दोलन फिर्ता भएको भारतीय संचार माध्यमले उल्लेख गरेका छन्। केन्द्रीय मन्त्रीहरू जेपी नड्डा, जितेन्द्र सिंह र सीजेपी प्रवक्ता सौरभ दास र आशुतोष रान्काले संयुक्त पत्रकार सम्मेलनमा आन्दोलन फिर्ताको घोषणा गरेका हुन्। सीजेपी प्रवक्ता दासले सहमतिका शर्तहरू तोकिएको समय सीमाभित्र पालना हुने विश्वासका साथ आन्दोलन फिर्ता लिएको बताउनुभयो। सरकारले आत्महत्या गरेका नीट परीक्षार्थीका परिवारले उपयुक्त क्षतिपूर्ति दिने र भारतभर प्रदर्शन विरूद्ध दर्ता भएका एफआईआर फिर्ता लिने आश्वासन दिएको छ। सबै मुख्य मागहरू स्वीकार गरिएकाले आन्दोलनकारीलाई तुरन्तै आन्दोलन फिर्ता लिएर शान्तिपूर्वक घर फर्कन आग्रह गरिएको छ। देशव्यापी रूपमा फैलिएको आन्दोलन र चौतर्फी दबावपछि शिक्षा मन्त्री प्रधानले आजै राजीनामा दिनुभएको थियो। शिक्षा मन्त्रीको राजीनामासँगै सड़कमै युवाहरूले खुशियाली मनाएका थिए। प्रश्नपत्र चुहावट विरूद्ध अनसनमा बसेका सामाजिक अभियन्ता सोनाम वाङचुकले शिक्षा मन्त्रीको राजीनामालाई लोकतन्त्रको विजय भन्नुभएको छ। माग पूरा गर्ने सहमतिपछि प्रदर्शनकारी घर फर्कन थालेका छन्।
8: नेपाल परिवेशमा अब खेल समाचार। टी20 सिरिज अन्तर्गत दोस्रो खेलमा भारतले जिम्बाब्वेलाई 90 रनले पराजित गरेको छ। भारतले दिएको 220 रनको लक्ष्य पछ्याएको जिम्बाब्वेले 17 ओभर 5 बलमा सबै विकेट गुमाउँदै 129 रन मात्र बनाउन सक्यो। उसका लागि ब्राइम बेनेटले सर्वाधिक 32 रन बनाउँदा तादिवानासे मारूमानीले 24, रायन बरले 20 र ब्राड इभान्सले 19 रन बनाए। भारतका लागि अभिषेक शर्माले 3 विकेट लिए भने एस ठाकुर र प्रिन्स यादवले 2-2 विकेट लिए। जितसँगै 3 खेलको सिरिज भारतले 1 खेल अगावै 2-0ले जितेको छ। यसअघि टस हारेर ब्याटिङ गरेको भारतले 5 विकेटको क्षतिमा 219 रन बनाएको थियो। भारतका तिलक वर्माले अभिजित 60 रन बनाए भने ईशान किशनले 81 रन बनाए। श्रेयस अय्यरले 25 र वैभव सूर्यवंशीले 20 रन थपे।
7: हामी नेपाल परिवेशको अन्त्यमा आइपुगेका छौं। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।

0: जिम्बाब्वे विरूद्धको टी20 सिरिज एक खेल अगावै भारतको कब्जामा, दोस्रो खेलमा जिम्बाब्वे 90 रनले पराजित।
1: थाहा सञ्चार नेटवर्कले काठमाडौँमा तयार पारेको नेपाल परिवेश सकियो। प्रविधिमा साथ दिने भीम विश्वकर्मालाई धन्यवाद। माधव र अप्सरा विदा हुन्छौ, नमस्कार।
2: थाहा सञ्चार नेटवर्कबाट प्रसारित समाचार बुलेटिन तथा अन्य कार्यक्रमहरू डाउनलोड गर्न थाहा खबर .com जानुहोस् अथवा हाम्रो फेसबुक पेजसँग जोडिनुहोस्। हाम्रो फेसबुक पेज हो facebook.com/थाहा खबर र हाम्रो ट्विटर ह्यान्डल हो @थाहा खबर।
3: के तपाईँ सम्पूर्ण घरयासी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वान मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरयासी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वान मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीवी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
5: अब सुन्नुहोस् पूरा समाचार।
1: विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा 30% वयस्क जनसंख्या उच्च रक्तचापको जोखिममा छन्। प्रशोधित तथा तयारी खाना, जंक फूड तथा डिब्बाका खानामा सोडियम धेरै हुने हुँदा मुटु रोगको जोखिम बढ़ाउने गर्छ। विश्व स्वास्थ्य संगठनले एउटा व्यक्तिले दैनिक 5 ग्रामसम्म नुन सेवन गर्नु उपयुक्त हुने सल्लाह दिएको छ।
5: नियमित रूपमा हिड्डुल र शारीरिक व्यायामले मुटु स्वस्थ बनाउन मदत गर्छ।
1: सन्तुलित भोजन, पर्याप्त निन्द्रा, सकारात्मक सोच एवं चिन्ता र तनावबाट मुक्त रहँदा मुटु रोगबाट बच्न सकिन्छ।
5: 40 वर्ष कटेपछि नियमित स्वास्थ्य जाँच गरौं।
1: चिल्लो पदार्थ, माछा मासु कम खाऊ। खानामा सागपात र फलफूल खाऊ।
5: मद्यपान र धूम्रपान सेवन नगरौं।
1: स्वस्थ रहौं, सुखमय जीवन बिताऊ।
6: नेपाल सरकार, विज्ञापन बोर्ड।

0: 21 शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कड़ा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर, लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: भाइ भाइ भाइ सामान पुर्याउने अनि आइहाले अरू सामान पुर्याउनु छ।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
1: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
1: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
1: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लोगार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
1: साथ जीवन।

0: के तपाईं सम्पूर्ण घरायसी सामानहरू एउटै छानामुनि किनमेल गर्न चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने आउनुहोस्, मीन भवन नयाँ बानेश्वरमा खुलेको छ अल इन वन मार्ट सुपर मार्केट। हामी कहाँ लत्ता कपडा, खाद्य सामग्री, खाना नास्ताका पसलहरू, बैंकिङ संस्थाहरू लगायत नुनदेखि सुनसम्मका सामानहरू एउटै छानामुनि उपलब्ध छ। अब घरायसी सामानहरू किनमेल गर्न धेरै पसलहरू चार्नु पर्दैन। सम्पूर्ण सामग्रीका लागि अल इन वन मार्ट सुपर मार्केट, मीन भवन नयाँ बानेश्वर काठमाडौँ।
1: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
2: मार्बलका सीपीभीसी प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रोडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भर।

0: नेपालको एकमात्र डीटीएच सेवा डिस्क होम डिस्क होम खुशीको कनेक्शन
1: रेडियो थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास।

मलाई सधैँ खुसी राख्न दुख पायो कति कति तिम्रै कुरा गर्छन् सबै तिम्रै कुरा गर्छन् सबै जाउँ जता जा मान्छे भन्

0: थाहा संचार 99.4 निष्पक्ष सक्रियताको अभ्यास
1: 99.4 रेडियो थाहा संचार स्टुडियो टाइम
0: It's 10 p.m.

0: हाँ।
1: या चुप रहूं
0: ना,
1: दिल में मेरे आज क्या है?
0: क्या है
1: कह

0: भाई भाई भाई सामान पुर्याउने अनि आइहाल्ने है, अरू सामान पनि पुर्याउनु छ।
1: मार्बलको पाइप जडान गरेको घरलाई पनि के भन्नुपर्छ? एकदम ठिक छ, कुरा मिला।
0: नमस्कार।
2: अनि घर सर बेच्नु छोडेर यतातिर कता नि?
0: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
0: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ थाहा छ, त्यसैले त यही लिन आएको।
3: विदेशमा पनि फ्लो गार्ड र लेड फ्री प्रडक्ट नै युज हुन्छ,
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
3: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
0: जीवन भरको।
4: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा सञ्चालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट, अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट, नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट, साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।

0: 21औं शताब्दी को नया उपचार विधि लेजर थेरापी करीब एक दशक देखि निरंतर सेवा में समर्पित लेजर थेरापी क्लिनिक लामो समयसम्म कड़ा औषधिको सेवनले पेट र मृगौलामा खराब असर गर्न सक्दछ र उपचार गर्दा गर्दै पनि रोग बल्झिन सक्छ। त्यसैले लेजर थेरापीबाट सुरुमै उपचार गरेमा यी खराब रोगहरूबाट बच्न र पूर्ण रूपमा निको पार्न सकिन्छ। हाम्रा सेवाहरू हाड जोड्नेको दुखाई, मेरुदण्ड, घुँडा दुखेको, मस्तिष्क पक्षघात, फोक्सो सम्बन्धी रोगहरू, नसा सम्बन्धी रोगहरू, नसा च्यापिएको, कोलेस्ट्रोल, कपाल झर्ने, नाक कान घाँटी, स्त्री सम्बन्धी रोगहरू र छाला सम्बन्धी रोगहरूको वरिष्ठ डाक्टर सुशीला वैद्यद्वारा सफल उपचार भइरहेको छ। सम्पर्क लेजर थेरापी क्लिनिक लगनखेल ललितपुर लगनखेल पोली क्लिनिक भवनमै। फोन नम्बर 01-5452-352, मोबाइल 98-510-600-69।
1: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ। फोन 4781-171-4780-724 वा हिमालयजवाटर.com.np लगइन गर्नुहोस्।

नयापन, नया उत्साह, नया विचार, नया पाइला र नया संभावना सँगै उदाएको नया बिहानी को पहिलो प्रहरमा सामुदायिक रेडियो दिदी बहिनी पनि आजका नियमित प्रस्तुति सँगै उपस्थित भएको छ। हाम्रो रेडियो का हरेक प्रस्तुति मार्फत तपाईको मन जित्ने प्रयास आज पनि जारी रहनेछ। अब हामी राति 11 बजेसम्म तपाईकै समक्षमा हुनेछौं।

0: निर्माणमा संसद सांसद र जनता बीचको अर्थपूर्ण संवाद नमस्कार कार्यक्रम हेलो सांसदमा तपाईलाई स्वागत छ म सुशीला श्रेष्ठ
1: अनि म सन्तोष गन्धर्व जनतालाई संसद र सांसदसँग जोड्दै कानून निर्माणमा अर्थपूर्ण सहभागिता गराउने उद्देश्यले यूएनडीपी संसद सहयोग परियोजना संघको सहकार्यमा सामुदायिक रेडियो प्रसारक संघ अकोराब नेपालद्वारा संचालित सामुदायिक सूचना नेटवर्क सीआईएनले कार्यक्रम हेलो सांसद उत्पादन तथा प्रसारण गर्दै आएको छ
0: कार्यक्रम हेलो सांसद देशभरिका विभिन्न सामुदायिक रेडियोबाट प्रसारण हुन्छ भने सीआईएनको फेसबुक पेज सीआईएन खबर वेबसाइट सीआईएन खबर .com युट्यूब सीआईएन च्यानल र टिकटक सीआईएन साझा खबरमा पनि सुनिरहनु भएको छ
1: कार्यक्रम हेलो सांसदमा कानूनी रूप लिनु अघि विधेयकमा प्रस्ताव गरिएका व्यवस्था र त्यस बारेमा सांसद संसद सरकारवाला विज्ञ सहितको छलफल गर्छौं कार्यक्रममा प्राप्त सुझाव विचार र निष्कर्ष सहितको प्रतिवेदन संसदीय समिति सांसद र संसदलाई बुझाइएपछि विधेयकका बारेमा बहस गर्दै पूर्णता दिने हेलो सांसदको छलफलले सहयोग गर्ने विश्वास हाम्रो छ
0: आजको कार्यक्रम हेलो सांसदमा भने अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081 बारेमा छलफल सरकारवालाको सुझाव तथा तपाईंका विचार तथा प्रतिक्रिया पनि प्रस्तुत गर्दैछौ यो विधेयक राष्ट्रिय सभाबाट पारित भएपछि फागुन 21 चुनावपछि गठन भएको प्रतिनिधि सभामा प्रस्तुत भयो र हिजो आज संसदको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिमा छलफल भइरहेको छ
1: विगत पुस्ताबाट पुस्ता हस्तान्तरण हुँदै आएका हाम्रो विश्वास परम्परा रीतिरिवाज मूल्य मान्यता रहन सहन जात्रा पर्व लगायतका संस्कृतिका अभौतिक पक्ष हुन् भने पूर्वजले सृजना गरेका चलायमान कला वस्तुहरूदेखि लिएर अचल वस्तु संरचना तथा स्थलहरू भौतिक सांस्कृतिक सम्पदामा पर्दछन् यस्ता सम्पदाको संरक्षण एवं व्यवस्थापनका लागि गरिने विभिन्न उपायहरूमध्ये तिनलाई कानूनी सुरक्षा प्रदान गर्नु एवं संरक्षण गर्नु पहिलो आवश्यकता हो
0: अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सरकारले कानूनी र व्यवहारगत रूपमा के कस्तो व्यवस्था गर्नुपर्छ हामीले सीआईएनको फेसबुक पेजमा राखेको प्रश्नमा प्राप्त विचार तथा केही प्रश्न कार्यक्रम हेलो सांसदको शुरूमा प्रस्तुत गर्दैछौं
1: चन्द्रकिशोर कल्याण लेख्नुहुन्छ यस्ता अभौतिक सम्पदा अभ्यास गरेर सिक्ने खालका वस्तु पीएचडी गरेकाहरू डाटा विश्लेषण मात्र गर्छन् सरकारको ध्यान जाओस्
0: धन परियारको विचार यस्तो छ परम्परागत लोक सांस्कृतिक राष्ट्रको गहना हो राष्ट्रिय सांस्कृतिक संस्थाको प्रदेश सांस्कृतिक संस्था जिल्ला शाखाको विस्तार गरी संस्कृति संरक्षण गर्न बेला बेलामा राष्ट्रिय प्रदेश र जिल्लामा कार्यक्रम हुन जरूरी छ
1: विवेक शर्मा गौतमको भनाई केही फरक छ उहाँका अनुसार अभौतिक सांस्कृतिक सम्पदामा भाषा लोकगीत लोकनृत्य परम्परा संस्कार मौलिक इतिहास सीप तथा ज्ञान जस्ता अमूल्य सम्पदाहरू पर्दछन् यस्ता सम्पदाको संरक्षण गर्नु राष्ट्रको पहिचान र सांस्कृतिक विविधता जोगाउन अत्यन्त आवश्यक हुन्छ सरकारले अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण गर्न सर्वप्रथम स्पष्ट नीति तथा कानून निर्माण गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्छ विभिन्न समुदायका परम्परा भाषा कला र संस्कृतिको अभिलेखीकरण तथा डिजिटल दस्तावेजीकरण गर्नुपर्छ विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममा स्थानीय संस्कृति र परम्परा सम्बन्धी विषय समावेश गरी नयाँ पुस्तामा यसको महत्वबारे सचेतना फैलाउनुपर्छ लोक कलाकार परम्परागत सीप भएका व्यक्तिहरू र सांस्कृतिक संस्थाहरूलाई आर्थिक तथा प्राविधिक सहयोग गराउन आवश्यक पर्छ
0: बुर्थापा पदम लेख्नुहुन्छ अमूर्त सांस्कृतिक सम्पदा जस्तै देउडा लोकगीत लोकनृत्य स्थानीय भाषा र परम्परा

0: र वास्तविक समुदायलाई लाभ पुग्ने व्यवस्था गरिनुपर्छ।
1: नेपालको संविधानले नेपालको संस्कृति एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विभिन्न संवैधानिक व्यवस्था गरेको छ। नेपालको संविधान 2072 विविधतामा आधारित सामाजिक न्याय र समानतालाई विशेष प्राथमिकता दिएको छ। संविधानको भाग 3 धारा 16 46 नागरिकका मौलिक हकहरूको सुनिश्चितता गरिएको छ। धारा 26 धार्मिक स्वतन्त्रताको हक उल्लेख छ। हरेक नागरिकलाई आफ्नो आस्था अनुसार धर्मको अवलम्बन अभ्यास र संरक्षण गर्ने स्वतन्त्रता प्रदान गरिएको छ। त्यस्तै धारा 32 भाषा तथा संस्कृतिको हक छ। प्रत्येक समुदायलाई आफ्नो भाषा लिपि र संस्कृति सभ्यता र सम्पदाको प्रवर्धन गर्ने अधिकार सुनिश्चित गरिएको छ। संविधानको भाग 4 धारा 50-55 राज्यका निर्देशक सिद्धान्त नीति तथा दायित्वको व्यवस्था छ। यसले राज्यलाई धर्म संस्कृति र परम्पराका नाममा हुने कुनै पनि विभेद वा शोषण अन्त्य गर्न निर्देश गर्दछ।
0: नेपालको संविधानको भाग 4 धारा 51 खण्ड गमा सामाजिक र सांस्कृतिक रूपान्तरण सम्बन्धी नीतिको व्यवस्था गरिएको छ। यस नीति अन्तर्गत राज्यले समाजमा विद्यमान विभेद कुरीति र शोषणको अन्त्य गरी न्यायपूर्ण समाज निर्माण गर्ने उद्देश्य राखेको छ। यस अन्तर्गत देशको सांस्कृतिक विविधता कायम राख्दै समानता एवं सह अस्तित्वका आधारमा विभिन्न जात जाति र समुदायको भाषा लिपि संस्कृति साहित्य कला चलचित्र र सम्पदाको संरक्षण र विकास गर्ने समेत बेहोरा उल्लेख रहेको छ। तीनै तहका सरकारले अभौतिक सांस्कृतिक सम्पदा संरक्षणका लागि सके अनुसारको काम गर्न सक्छन्। कानून नहुँदा अन्यल र आवश्यकताको बारेमा हामीले केही सरकारवाला निकायका प्रतिनिधिको विचार संकलन गरेका छौं।
2: रामबहादुर कुंवर, राष्ट्रिय अभिलेखालय हो मेरो कार्यालय। अमूर्त सांस्कृतिक सम्पदाको जुन विकास छ त्यो विकासलाई चाहिँ नेपाली संस्कृतिको विकासमा कहाँ लगेर जोड्न सकिन्छ? विचार तथ्यको विकासको लागि सर्टेन पोइन्ट हुन्छ। एउटा हामीले नेपाली संस्कृतिको विकासको पोइन्ट तोकेर त्यो पोइन्टदेखि नै अमूर्त सांस्कृतिक सम्पदाहरूको पनि विकास हुन सक्यो भनेर एउटा पोइन्ट तोक्ने हो कि सनातनदेखि चलिआएको भनेर हुन्न जस्तो लाग्छ। अमूर्त सांस्कृतिक सम्पदाहरूको चाहिँ यो वर्गीकरण अर्थात चाहिँ क ख ग गरेर चाहिँ कतै त्यो चाहिँ त्यसको प्राचीनताको आधारमा गर्ने हो कि त्यसलाई पनि हामीसँग डकुमेन्टेड अर्थात चाहिँ इन्स्क्रिप्सनल एभिडेन्स भएका पनि अमूर्त सांस्कृतिक सम्पदाहरू छन् तिनीहरूलाई चाहिँ कसरी ऐनमा हामीहरूले जोडेर लान सकिन्छ? त्यसकारण वर्गीकरण पनि उत्तिकै जरुरी छ जस्तो लाग्छ।
3: खास गरी उहाँले पुरातत्व विभाग अभौतिक भन्दा अमूर्त अलि व्यवहारिक जस्तो लाग्छ। सबैले छलफल गरेर एउटा निष्कर्ष निकाल्नु पर्ने आवश्यकता देखिन्छ। फिजिकलको भौतिक नन फिजिकल अभौतिक हुने हुँदाखेरि इन्टान्जिबलको एक्चुअली अभौतिक भन्दा अमूर्त सांस्कृतिक सम्पदा बेस्ट हुन्छ जस्तो लाग्छ। यसमा छलफल गरौं। संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति महाशाखाले अहिले केही अमूर्त सांस्कृतिक सम्पदालाई हेर्ने गरेको छ। अब भविष्यका दिनहरूमा कुनै सरकारी निकाय उसले नीति निर्माणहरू गर्ने भएको हुनाले र पर्याप्त जनशक्ति नभएको हुनाले एउटा संस्था जसले अमूर्त सांस्कृतिक सम्पदालाई दीर्घकालीन रूपमा संरक्षण र सम्वर्धन गरोस्।
4: म राजेन्द्र दाहाल गुठी संस्थानबाट प्रतिनिधि गर्छु यहाँ र मैले यहाँ जोड्न खोजेको कुरा अमूर्त सांस्कृतिक सम्पदाको व्यवस्थापन सम्वर्धन प्रवर्धनका लागि विभिन्न निकायहरू छन् यहाँ र ती निकायहरूको आफ्नो आफ्नै फरक फरक जिम्मेवारी तोकिएको छ र धेरै धेरै निकायहरूमा त्यो दोहोरोपन छ। जुन काम गुठी संस्थानले गरिआएको छ त्यही काम पशुपति क्षेत्र विकास कोषलाई पनि दिएको छ, लुम्बिनी विकास कोषलाई पनि दिएको छ। मठ मन्दिर जात्रा पर्वहरूमा समितिहरू गठन गरेर ती व्यवस्थापन पनि भएर आएको छ। त्यो दोहोरोपनलाई एकद्वार प्रणालीबाट सञ्चालन गर्ने गरीको संस्थाको परिकल्पना भयो भने कानूनमै त्यो संस्थाको परिकल्पना भयो भने सम्वर्धन गर्न संरक्षण गर्न सहजता हुन्छ भन्ने मलाई लागेको छ।
5: म रुसन महर्जन। हामीले चाहिँ सधैँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ रेदर देन द आर्ट, किनकि भोलिको दिन यही सेम त नहोला तर यही सिमिलर वाला कुरा चाहिँ हामीले बनाउने आर्टिस्टलाई चाहिँ हामीले एउटा जीवनशैली उहाँको जीवनयापनमा हामीले काम कसरी दिन सक्छौँ त? एउटा मन्दिर थियो भने त्यो मन्दिरलाई हामीले गेट बारवालाई कुनै हिसाबले हामीले प्रोटेक्ट गर्दैनथ्यौँ। त्यो कुरालाई चाहिँ प्रोटेक्ट गर्नलाई हामीले आर्टिस्टलाई प्रोटेक्ट गर्थ्यौँ, उसलाई काम हुन्थ्यो अनि त्यो रिलेटेड सर्टेन कुरा जुन मटेरियलहरू थियो त्यसको पनि कन्जर्भेसन हुन्थ्यो। त्यसको लागि चाहिँ हामीले चाहिँ आर्टिस्टलाई चाहिँ प्रोटेक्ट गर्नुपर्छ। हिजोको अवस्थामा आज जीवनशैली फरक भएको छ तर हामीले आर्टिस्टलाई चाहिँ कसरी प्रोटेक्ट गर्न सक्छौँ त? जस्तै गटुप्याखा नाच्नेहरूलाई हामीले इक्विभ्यालेन्ट एउटा डिग्री कुनै दिन सक्यौँ भने पुरातत्व विभागदेखि लिएर गुठी संस्थानको कुनै एउटा जिम्मेवार ठाउँमा हामीले जागिरको अवस्था सिर्जना गर्न सक्यौँ भने चाहिँ उहाँहरूले चाहिँ भोलिको दिनमा आफ्नो लाइफस्टाइल पनि सस्टेन गर्न सक्नुहुन्छ। नाचदेखि लिएर यताउतिवाला कुरा छ, यस्तै सँगवाला चाहिँ इम्प्लोइमेन्टको थ्रुबाट चाहिँ उहाँले सस्टेन पनि गर्न सक्नुहुन्छ।
1: अमूर्त सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी युनेस्को महासन्धि 2003 नेपालले 2067 अनुमोदन गरी पक्षी राष्ट्र भएको छ। यो महासन्धिको धारा 11 धारा 15

0: सम्म पक्ष राष्ट्रहरूले यो महासन्धि कार्यान्वयनका लागि राष्ट्रिय स्तरमा गर्नुपर्ने संरक्षण कार्यहरू उल्लेख गरिएको छ। 2003 को महासन्धिको पक्ष राष्ट्रको नाताले नेपालले पूरा गर्नुपर्ने दायित्व निर्वाह गर्नका लागि पनि अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी कानूनको आवश्यकता हुन्छ, तर 16 वर्षमा कानूनी रूपमा उल्लेखीय प्रगति हुन सकेको छैन। यसै विषयमा गरिएको छलफल अब सुन्ने बेला भएको छ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयकमा समावेश गर्नुपर्ने विषय र सांसदहरूको भूमिकाका बारेमा छलफल गर्दै हुनुहुन्छ साथी लील प्रकाश चन्द।
1: संवाद श्रृंखला हेलो सांसद, यूएनडीपी संसद सहयोग परियोजना, यूनेस्को अनि सामुदायिक रेडियो प्रसारक संघ अकोरा नेपालको सहकार्यमा छलफल गर्दैछौ। अभौतिक सांस्कृतिक सम्पदा संरक्षण सम्बन्धी विधेयक र यो विधेयकमा गरिएको व्यवस्थाको बारेमा छलफल गर्दैछौ।
2: नेपालको सन्दर्भमा कुरा गर्दा स्थानीय समुदाय र पोलिटिकल बेरियरहरू धेरै देखिन्छ। ह्युमन राइट्सका कुराहरू, आईसीएससँगका कुराहरू, यो डाइभर्सिटी, माइग्रेशन, ग्लोबलाइजेशनका कुराहरू, अब इन्टेलेक्चुअल प्रपर्टी राइट, कम्युनिटी राइट्सका कुराहरू छन्, क्लाइमेट चेन्ज र आईसीएचका कुराहरू छन्, जेन्डर राइटका कुराहरू छन्, डिजास्टर म्यानेजमेन्ट गर्ने, डिजास्टर रिस्क म्यानेजमेन्ट, डिजास्टर रिस्क रिडक्सन गर्ने कुराहरू च्यालेन्जका रूपमा छन्। अमूर्त अभौतिक सांस्कृतिक सम्पदा चाहिँ यो इन्टर रिलेटेड विषय भएकोले गर्दाखेरि यो प्रियम्बल अथवा प्रस्तावनामा चाहिँ एनसिएन मोनुमेन्ट एक्ट 2013 कुरा, नेशनल कल्चरल एक्ट 2067 कुरा, ओल्ड हेरिटेज 1972 कुरा, डाइभर्सिटी अफ कल्चरल एक्सप्रेसन 2005 कुरा, संयुक्त राष्ट्रसंघले आदिवासी जनजातिको लागि अधिकार घोषणा गरेको यूएन ड्रिप कुरा, कन्भेन्सन ओन बायोलोजिकल डाइभर्सिटी कुरा पनि त्यो प्रस्तावनामा चाहिँ अलिकति अध्ययन गरेर राखिदिनु भयो भने राम्रो हुन्छ भन्ने लागेको छ।
1: धेरै धन्यवाद छ। यो संस्कृतिको जानकारको रूपमा लामो समयदेखि काम गर्दै आउनुभएका सोम धिमालज्यूले थप केही समीक्षा र आफ्नो केही विचार पनि प्रस्तुत गर्नुभयो। अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणको क्षेत्रमा क्रियाशील अधिवक्ता राज सुवालज्यू हुनुहुन्छ।
3: इन्टेन्जिबल कल्चरल हेरिटेजबाट कम्युनिटीले लाइफ सस्टेनिङ रिसोर्सहरू एउटा मिडियमको रूपमा प्रयोग गर्न सक्दैन तबसम्म चाहिँ अहिलेको चेन्जिङ सोसाइटीमा बाजे बराजु बाबुआमाहरू चाहिँ इन्टेन्जिबल कल्चरल हेरिटेजमा एक्टिभ पार्टिसिपेसन हुने अनि छोराछोरीहरू चाहिँ आधुनिक ज्ञानशिपमा एजुकेसनमा अगाडि जाने भइसकेपछि सबैभन्दा ठूलो च्यालेन्ज त्यही नै हो। राज्यले निर्देशित गर्ने तरिकाबाट जुन मेकानिजम हुन जान्छ कि भन्ने कुरामा चाहिँ यहाँहरू सचेत भइदिनु हुनको लागि मैले त्यति रिक्वेस्ट गरेँ। अब आइपीआरको कुरा गर्दै गर्दाखेरि इन्टेलेक्चुअल प्रपर्टी राइट्सको कुरा विगत 25 वर्षदेखि 20-22 वर्षदेखि यस फिल्डमा छु। यो आईसीएस बिल ड्राफ्ट हुँदै गर्दाखेरि पनि मैले त्यो कन्सेप्टलाई चाहिँ नै त्यो बिलमा इन्ट्रोड्युस गर्न गरेको थिएँ। अहिले बिलको रूपमा आइपीआर एज सच टाइटल राखेको थिइनँ। अब आइपीआर भन्दाखेरि इन्टेलेक्चुअल प्रपर्टी भन्दाखेरि कपीराइट, पेटेन्ट, डिजाइन, ट्रेडमार्क भन्छौँ, जियोग्राफिकल इन्डिकेसन भन्दै जान्छौँ। तर हामीले चाहिँ के प्रोभिजन राखेका थियौँ भन्दाखेरि जसरी इन्टेलेक्चुअल प्रपर्टी राइटमा चाहिँ हामीले कानूनमा छुट्टै त्यसको प्राइभेट प्रपर्टीको रूपमा त्यहाँ विभिन्न अधिकारहरूको एउटा लिस्टिङ हुन्छ, त्यस्तै नै हामीले यो कानूनमा पनि यो कम्युनिटीलाई चाहिँ कसरी त्यो अधिकारहरूलाई एक्सर्साइज गर्न सकिन्छ भनेर चाहिँ त्यो अधिकारहरू उता इन्टेलेक्चुअल प्रपर्टीमा भएकै अधिकारहरू चाहिँ यता पनि लिस्टिङ गरेका थियौँ। त्यो कुराहरू चाहिँ अहिले संसदमा इन्ट्री गर्दाखेरि चाहिँ त्यो कुरा मैले क्लियर रूपमा भेटाइन। त्यो चाहिँ
1: आदिवासी जनजाति आयोगको अध्यक्षज्यू मैले अघि पनि भनेको थिएँ, रामबहादुर थापाज्यू यहाँसँग त्यो जवाब पनि हुनसक्छ अथवा विचार यहाँकै पनि प्रश्न हुनसक्छ मान्यज्यूहरूसँग अथवा अरू विज्ञज्यूहरूसँग छोटकरीमा आफ्नो विचार राख्नुहुन म अनुरोध गर्छु।
4: धन्यवाद। है गर्न सक्नेछ भन्नेमा चाहिँ गर्ने पर्नेछ भन्ने चाहिँ शब्द राख्न म अनुरोध गर्न चाहन्छु। त्यो के बमोजिम भन्ने छ एक ठाउँमा त्यो पनि तोक्नै पर्छ होइन, त्यसको स्पष्ट पारेर जाँदा राम्रो हुन्छ। दफा 5 को सिफारिस समितिमा आदिवासी जनजातिसँग सम्बन्धित संस्थाहरूलाई पनि राख्नुपर्छ है भन्ने मेरो पनि त्यसमा सहमत छ। त्यो किनभने आदिवासी जनजाति समुदायले नै यो धेरै चाहिँ छ, इन्टेन्जिबल हेरिटेज चाहिँ आदिवासी जनजातिकोमा धेरै छ होइन। युएनकै रिसर्चले पनि के भन्छ भने 80% भन्दा बढ्ता जुन तपाईँको चाहिँ खाद्य पदार्थ छ त्यो चाहिँ इन्डिजिनियस कम्युनिटीको इन्डिजिनियस नलेजबाट आउँछ भन्छ कि, त्यो इन्डिजिनियस स्किल र नलेज पनि यो इन्टेन्जिबल हेरिटेजै हो। त्यस कारणले यो